0: आज बजारसम्म पुर्याउन ज्यानकै जोखिम मोल्नु परेको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीर क्षेत्रमा खसेको पहिरो र सड़कमा थुप्रिएको लेदो तथा ढुंगा छिचोल्दै किसानहरू दैनिक जसो तरकारीका भारी बोकेर बजारतर्फ जाने गरेका छन्।
1: भोटेकोशी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजनामा ठूलो क्षति पुगेको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढ़ीका कारण हालसम्म 6,40,00,000 रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
0: सिन्धुलीका नदी किनारमा रहेका दर्जनौ बस्ती बाढ़ी र नदी किटानको उच्च जोखिममा छन्। बीपी राजमार्ग तथा मध्यपाली लोकमार्ग आसपासका नदी किनारमा सड़क, घर तथा व्यापारिक संरचना विस्तार हुँदै गए तापनि सम्भावित विपदबाट हुने क्षति न्यूनीकरणका लागि पर्याप्त पूर्व तयारी हुन नसक्दा तल्लो तटीय क्षेत्र सधैँ जोखिममा पर्ने गरेको छ।
1: विद्यालय तहका पढ़ाईसँगै विद्यार्थीलाई अनुशासित, जिम्मेवार र

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौं त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-7211-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
7: अब विदेशका खबर चार वर्षभन्दा लामो समयदेखि जारी युक्रेन युद्ध अन्त्य गर्न अमेरिका र रूसबीच महत्वपूर्ण वार्ता भएको छ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिव विटकफ र जारेड कुसरनले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग ठोस योजनाहरूबारे वार्ता समेत गरेका छन्
8: अब खेल र खेलाड़ीका खबर नेपाल एसीसी प्रिमियर कप क्रिकेटमा लगातार तेस्रो विजय हात पार्दै सेमी फाइनलमा पुगेको छ
9: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
10: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि
9: प्रतीक्षा ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल
10: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98163-55553 र 98423-18-049
11: हेर्नु विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो
12: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी सम्पर्क नम्बर 98525-55768
14: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
15: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो
16: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz.

0: Air Online.
1: चन्दको तपाईँलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल भदौ 22 गते सोमबार, सेप्टेम्बर 7 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ कृष्ण पक्षको एकादशी तिथि, निजामती सेवा दिवस।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा बालिका तथा किशोरी हिंसाको जोखिममा, नेपाल चीन सीमामा 10 अर्ब भन्दा बढ़ीको क्षति, चाड़ पर्व लक्षित सामान बगेपछि व्यवसायी चिन्तित।
2: कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिक नगरेकाले पनि 15 महाधिवेशनमा भाग लिन पाउने, भोटेकोशी बाढ़ी प्रभावितका लागि नेकपाको 24 बुद्धि प्रस्ताव पारित, प्रधानमन्त्रीद्वारा सुरक्षाकर्मीको तलब भत्ताको व्यवस्थापनमा ध्यान दिने प्रतिबद्धता,
1: पछिको पुनर्निर्माणमा पर्याप्त ध्यान दिन विज्ञहरूको सुझाव, जोखिमयुक्त बस्ती सार्न अध्ययन समिति गठन, कोरोला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप।
2: हर्मुज जलमार्गको सुरक्षाका विषयमा इरानद्वारा टर्की र साउदीसँग छलफल, जलमार्ग प्रवेश गर्न खोज्ने अमेरिकी पानी जहाजमाथि आक्रमण, गाजाबाट पालिस्तानी हटाउन गरिएको प्रस्तावपछि शान्ति खलबलिने चिन्ता,
1: र नेपाल एसएससी प्रिमियर कपको सेमी फाइनलमा नेपाल ए क्रिकेट टोली अन्तिम खेलमा पनि पराजित, भीएलमा आज दुई खेल हुने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा, बाढ़ी प्रभावित नागरिकको स्थानान्तरणका लागि बस्ती सार्न अध्ययन समिति गठन गरिएको प्रसंग।
2: भदौ 10 गते रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी पीड़ितका लागि पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ। सरकारले बाढ़ीपछि विस्थापित र जोखिममा परेका बस्तीलाई स्थानान्तरणका लागि आवश्यक जग्गा खोज्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा 13 सदस्यीय समिति बनाएको हो। समितिमा मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव दीपक ढकाल, पूर्वाधार विकास मन्त्रालयका उपसचिव, भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक र नापी विभागमा कार्यरत उपसचिव र सम्बन्धित जिल्लाबाट पनि प्रतिनिधिहरू सदस्य रहनुहुनेछ। जिल्लाबाट हुने सदस्यतामा सम्बन्धित जिल्ला विकास समितिमा कार्यरत जिल्ला सम्बन्धी अधिकारी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी, नायब उपरीक्षक, सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय एडभोकेट, सशस्त्र प्रहरी नायब उपरीक्षक र सम्बन्धित जिल्लाको भूमि प्रशासन कार्यालय तथा नापी कार्यालयका प्रमुखहरू पनि समितिमा सदस्य रहनुहुने भएको छ। समितिले सबैभन्दा पहिले बाढ़ी प्रभावित र जोखिममा रहेकाको तथ्याङ्क कति हो भन्ने टुंगो लगाउनेछ। त्यसपछि बाढ़ीमा घरबार विहीन भएकाहरूको अन्यत्र घर जग्गा भए नभएको जानकारी लिएपछि रसुवा, नुवाकोट र धादिङका नापी तथा भूमि कार्यालयको समन्वयमा स्थानीय तह मार्फत जग्गा खोजी हुनेछ। समितिले जिल्लामा नापी भूमि कार्यालयसँगै स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ़ने समेत बताएको छ।
1: आज राष्ट्र शोकमा छ। भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ीले गुमेका ती जीवनको सम्झना, आफन्त गुमाएका परिवारको पीड़ा र अझै फर्किने आशामा बाटो कुरिरहेका हजारौं आँखाको प्रतीक्षामा देश शोकमग्न छ। भोटेकोशीको बाढ़ीले छोडेका पीड़ा तत्काल मेटिने छैन। हजारौं परिवार अझै आफन्तको खोजीमा छन्। सयौं परिवार घरबार विहीन छन् र ध्वस्त संरचनाले सामान्य जनजीवन फर्काउन समय लाग्ने देखिएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतक प्रति सम्मान गर्ने मात्र नभई विपत्ताको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने र विपदले भत्काएको जीवन पुनर्निर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत हो। यही विनाशकारी घटनाको 13 दिनमा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ। मृतक प्रति सम्मान र शोक सन्तप्त परिवार प्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय यसअघि नै गरिसकेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले राष्ट्रिय शोकमा नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने बताउनुभयो। भोटेकोशी बाढ़ीले दिएको घाउ यति गहिरो छ कि आज पनि कैयौं परिवार आफन्तको शव पर्खिरहेका छन्। कतै बेपत्ता आफन्त जीवितै फर्किने आशामा खोजीको प्रतीक्षा गरिरहेका छन्। कतै घरवास गुमाएका परिवार अस्थायी आश्रम दिन बिताइरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म 13,399 जनाको उद्धार गरिएको छ, तर करिब 4,196 जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि राज्यको सबै शक्ति परिचालन गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले पत्रकार सम्मेलन मार्फत बताउनुभयो।
0: माथिल्लो त्रिशुली 1 को अडिट 3 बाट आईआर तथा थर्मल ड्रोन मार्फत खोज गर्दा जीवित संकेत नदेखिएपछि चिनिया टोली फर्किएको छ। खोज तथा उद्धारमा विभिन्न कार्य भइरहेका छन्। त्यसमा नेपाली सेनाको ग्राउन्ड फोर्सेसबाट खोज तथा उद्धार कार्य भइरहेको छ। हरेक ठाउँमा पुग्ने गरी नेपाली सेनाको पेट्रोल टिम खोज तथा उद्धार गर्ने गरी परिचालित भएको छ। सशस्त्र प्रहरी बल नेपालको तालिम प्राप्त कुकुर सहितको केनाई टोली खोज तथा उद्धारमा खटिएको छ। नेपाल प्रहरीको केनाई टोलीले खोज तथा उद्धारको कार्य जारी राखेको छ। पर्यटक प्रहरीले उद्धार भएर आएका तथा बेपत्ता विदेशी पर्यटकहरूका आफन्तहरूलाई सहजीकरणका लागि खटिएको छ। प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।
2: यसैबीच भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा मात्रै खरबौं रूपियाँको भौतिक क्षति पुर्याएको छ। यो क्षेत्रको पुननिर्माणका लागि करिब 4 खर्ब रूपियाँ आवश्यक पर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको द्रुत क्षति तथा आवश्यक मूल्याङ्कनले प्रारम्भिक अनुमान गरेको छ। यति ठूलो परिमाणको पुननिर्माणका लागि सरकारसँग बलियो स्रोत नहुँदा स्रोत जुटाउन ठूलो चुनौती देखिने भएको छ। भदौ 21 गतेसम्ममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघ संस्था, निजी व्यक्ति तथा व्यवसायीहरूले दिएको सहयोगबाट 10,04,00,00,000 रूपियाँ जम्मा भएको छ। कोषमा जम्मा भएको यो रकमले सरकारलाई केही सड़क पुल निर्माण गर्न सहयोग पुगे पनि पुननिर्माणका लागि स्रोत जुटाउन भने ठूलो चुनौती देखिएको छ। बाढ़ीले खरबौंको क्षति भएको हुँदा सरकारले यो विपद व्यवस्थापन र पुननिर्माणका लागि अन्तर्राष्ट्रिय दाता सम्मेलन गरी स्रोत जुटाउन सक्ने पूर्व अर्थमन्त्री वर्षमान पुनको भनाई छ। उहाँले मुलुकमा आइपरेको प्राकृतिक विपदको सामना गर्न र दीर्घकालीन पुननिर्माणका लागि स्रोत जुटाउन सरकारले तत्काल अन्तर्राष्ट्रिय दाता सम्मेलन आयोजना गर्नुपर्ने बताउनु भएको हो। यता पुननिर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ग्याउलीले भने पूर्व तयारी गरेर मात्रै पुननिर्माणमा जानुपर्ने बताउनु भएको छ।
4: इभिडेन्सहरूलाई चाहिँ प्रमाणित गर्ने कुराको लागि पनि र त्यसपछि रिसेटलमेन्टको प्लानिङ गर्ने कुराको निम्ति पनि रिभर बेसिनको ओभरअल प्लानिङ गर्ने कुराको लागि पनि चाहे त्यो हाइड्रो पावरको डिजाइन गर्ने र त्योसँग रिलेटेड कामको निम्ति पनि एउटा चाहिँ महत्वपूर्ण केस चाहिँ यो हुन सक्छ र त्यसलाई मोडलको हिसाबले डेभलपमेन्ट गर्ने खालको कुरामा जान जरुरी छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्र सेवक सुरक्षाकर्मीहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै अहिलेको संकटको बेला लाखौं मानिसले सुरक्षित महसुस गर्न पाएको बताउनु भएको छ। सुरक्षाकर्मीहरूलाई धन्यवाद दिँदै उहाँले कार्यक्षेत्रमा खटिने तपाईहरू प्रत्येक सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने पनि छ भनेर उहाँले भन्नुभएको छ। हिजो सामाजिक सञ्जाल मार्फत एउटा सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले संकट व्यवस्थापनका लागि सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश तथा विदेशका अन्य विज्ञलाई पनि विशेष धन्यवाद दिनुभएको छ। अहिलेको विपदमा सुरक्षाकर्मीहरूले कैयौं उदाहरणीय काम गर्नुभएको उल्लेख गर्दै उहाँले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र अरू संयुक्त प्रयासमा प्रभावित क्षेत्रहरूबाट अहिलेसम्म 13,391 मानिसलाई उद्धार गरिएको पनि जानकारी दिनुभएको छ। राज्यका तीनवटै सुरक्षा निकायका 20,000 भन्दा बढ़ी सुरक्षाकर्मी बाढ़ी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा निरन्तर सक्रिय छन्। भारत, चीन र दक्षिण कोरियाका विशेष उद्धार टोली पनि बाढ़ी प्रभावित क्षेत्रमा छन्। नुवाकोटको देवीघाट बजारको तादी नदीमा बेलीब्रिज जडान गरिँदैछ। हिम बाढ़ी प्रभावित रसुवाको गाउँबस्तीमा ड्रोन उपकरण मार्फत खाद्यान्न ढुवानी शुरू गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ़न थालेपछि सरकारले हैजा विरूद्धको खोप र औषधि पनि पठाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले वीरेन्द्र सैनिक अस्पताल छाउनी गई जलविद्युत आयोजनाका घाइते कर्मचारी र उनीहरूका परिवारसँग पनि भेट गरी स्वास्थ्य स्थितिको बारेमा जानकारी लिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री छो ह्युन बीच पनि भोटेकोशी हिमबाड़ीको विपदमा सहकार्य बढ़ाउने बारेमा पनि समझदारी बनेको छ। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोशी हिमबाड़ी पीड़ित बाढ़ी पछि विपदमा खटिएका सुरक्षा कर्मीहरूको सेवा सुविधा र तलब सुविधामा कुनै पनि कन्जुस्याई नगरिने पनि आश्वासन उहाँले दिनुभएको छ। यसैबीच हाल मनसुनी वायुको प्रभाव छ देशभर। मनसुनको न्यूनचापी रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। देशभर साधारणतया बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम खालको पानी परिरहेको छ। आज देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी पर्ने तथा हिउँ पर्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग, कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ीको विपदपछि बाल बालिका र किशोरी हिंसाको चिन्ता,
6: बच्चाहरू परिवारबाट सेपरेट हुनासाथ अर्को चाहिँ जोखिममा पर्छन्। फेरि त्यो परिवारबाट सेपरेट हुँदाखेरिको कसरी म्यानेज गर्ने र ट्राफिकिङमा पो पर्छन् कि त।
1: कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिक नगरेकाले पनि पन्ध्रौं महाधिवेशनमा भाग लिन पाउने, भोटेकोशी बाढ़ीमा 150 राष्ट्र सेवक अझै सम्पर्कविहीन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
9: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
13: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोशी बारीमा हराए 150 राष्ट्र सेवक, 82 सेना प्रहरी पनि सम्पर्कविहीन शीर्षकमा खबर
2: खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। भोटेकोशी बारीमा सुरक्षाकर्मी, निजामती कर्मचारी, जनप्रतिनिधि र शिक्षक सहित करिब 150 राष्ट्र सेवक सम्पर्क विहीन भएका छन्। नेपाली सेनाका 45, नेपाल प्रहरीका 25 र सशस्त्रका 12 जना हराइरहेका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायसँग समन्वय गरेर कर्मचारीतर्फ हराइरहेकाहरूको विवरण तयार गरेको हो। बाढ़ी प्रभावित क्षेत्रमा झाडापखला देखियो, हैजा फैलिने जोखिम शीर्षकमा खबर प्रकाशित छ। होल्डिङ सेन्टरमा झाडापखला देखिएपछि स्वास्थ्य मन्त्रालयले हैजा विरूद्धको 21,000 खोप र 1,000 भन्दा बढ़ी प्याकेट जीवनजल पठाएको छ। रसुवाका जंगल र नदी किनारमा सेना सशस्त्रको गस्ती शीर्षकको पनि खबर छ भने जलविद्युत आयोजनाका सुरूङहरूमा उद्धार अपरेशन, आइतबार त्रिशुली ए मा 2 र रसुवा भोटेकोशीमा 1 सब भेटिए शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कांग्रेसमा संस्थापन लचक देउबा समूह अडानमै शीर्षकको खबर पनि प्रकाशित छ। वडा अधिवेशन सार्ने र पुससम्म सदस्यता नवीकरण गरेकाले महाधिवेशनमा भाग लिन पाउने निर्णय गर्दै संस्थापन र महाधिवेशन रोक्नुपर्ने देउबा पक्षको माग रहेको छ। तर यता नेपाली कांग्रेसले पनि आफ्नो 15 महाधिवेशनको तयारी र मुलुकको समसामयिक विषयमा महत्वपूर्ण अरू निर्णय सार्वजनिक गरेको छ। हिजो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण गरेका तर अध्यावधिक हुन बाँकी रहेका सदस्यहरूलाई पनि आगामी महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको हो। त्यस्तै भित्रपृष्ठमा जोखिमयुक्त स्थानको बसोबास सार्न कानून बनाउँदै सरकार शीर्षकको खबर पनि प्रकाशित छ। भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक भएको छ।
14: नागरिक दैनिकमा अन्तिम संस्कारमा पनि सकस, एउटै कोठामा दुई परिवार शीर्षकमा खबर छापिएको छ भने अर्को खबर ग्यासको अझै अभाव, रातभरि लाममा शीर्षकमा छापिएको छ। बाढ़ी पहिरोपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन चर्किएको छ। सामान्य अवस्थामा आफूले ल्याउने डिपोमा नाम लेखाएको आधा महिना पुग्दा समेत ग्यास पाउने आश नभएपछि अहिले काठमाडौँ उपत्यकाका उपभोक्ता एक सिलिण्डर ग्यास लिन उद्योग तथा सरकारले तोकेको बिक्री केन्द्रमा रातभर लाइन लाग्नुपर्ने बाध्यतामा छन्। उद्धारमा दैनिक 20 हेलिकप्टर शीर्षकमा रमेश धमलाले लेख्नु भएको खबर छापिएको छ। 10 गतेदेखि परिचालित नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरले 21 गतेसम्म 13,000 भन्दा बढ़ीको उद्धार गरिसकेका छन्। पुनर्निर्माणमा 9 खर्ब शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर पनि नागरिक दैनिकमा छ। कान्तिपुर दैनिकमा शेयर बजारमा बाढ़ीको धक्का कहिलेसम्म शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। सूचीकृत 111 जलविद्युत कम्पनी मध्ये 1 दर्जन आयोजना मात्रै प्रभावित भए पनि शेयर बजारमा जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहमा नै असर देखिएको छ। सञ्जालमा घृणा फैलाउनेलाई खोज्दै सरकार शीर्षकमा जयसिंह महरा र आरती पौडेलले लेख्नु भएको छ। बाढ़ी पीड़ित विरूद्ध जथाभावी कमेन्ट गर्ने विरूद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्यूरोले 10 जनाको टीम बनाएर अनुसन्धान थालिसकेको छ। बाढ़ीमा बेपत्ताको विवरण जुटाइरहेका निरज शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छ भने अर्को खबर भित्री पन्नामा प्रभावित विदुरका 15 खानेपानी स्रोतमा भेटिए हानिकारक जीवाणु शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको छ। शेखरलाई महाधिवेशन गर्ने संयन्त्रको नेतृत्व मान्न गगन तयार शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर रहेको छ। अर्को खबर भोटेकोशी बाढ़ीका कारण सिजनमै सुनसान बने पर्यटकीय गन्तव्य शीर्षकमा छापिएको छ भने नुवाकोट रसुवा जोड्ने सड़क अहिलेसम्म सञ्चालनमा आउला शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको छ। ढुङ्गे बजारबाट 7 किलोमिटर सड़क खुलेको छ, बेत्रावतीसम्म पुर्याउने र बेली ब्रिज हालेर रसुवा जोड्ने तयारी सरोकारवाला निकायले गरेका छन्। बाढ़ीले बगायो 1,806 हेक्टर कृषियोग्य जमीन शीर्षकमा प्रकृति दहालले लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी आर्थिक कारोबार दैनिकमा बाटोमै रोकियो रसुवाको अर्थतन्त्र शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। चीनसँग बाँकी नेपाललाई जोड्ने रसुवाको भदौ 10 को बाढ़ी सँगै उत्पादन, व्यापार, पर्यटन, वित्तीय सेवा र लगानी जोड्ने सबै पूर्वाधार गुमाएको खबरमा उल्लेख गरिएको छ। विकल्पमा सुरूङ र त्रिशुली पारी सड़क तत्काल यातायात सुचारूका लागि काम तीव्र शीर्षकमा खबर छ। पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभीर पहिरो नियन्त्रण गरेर यातायात सुचारू गर्न सरकारले दीर्घकालीन समाधानको योजना अगाडि सारेको छ। गोर्खा पत्र दैनिकमा छापिएको खबर रहेको छ। सुरूङभित्र जीवनको खोजी शीर्षकमा यो खबर ईश्वर चन्द्र झाले लेख्नु भएको हो। भित्रीपन्नामा तरल अक्सिजन आयातले उद्योग मारमा शीर्षकमा नवराज कटेलले विराटनगरबाट लेख्नु भएको छ। राहत सामग्री नै म्याद गुज्रेका, असल विवरण अभ्यास पालना गर्न निर्देशन शीर्षकमा खबर छापिएको छ। तीन दिनमा 87,000 ग्यास सिलिण्डर भित्रिएको बारेमा पनि खबरमा उल्लेख छ। आरोहणको मुखमा मनासलुको पर्यटन प्रभावित बारेमा मिनराज भण्डारीले लेख्नु भएको खबर छ। उत्तरी गोर्खाको चुमनुब्री गाउँपालिका चार नामरुङ स्थित बुढी गण्डकी र थोराङ खोलामा गएको बाढ़ीका कारण मनासलुको पर्यटन प्रभावित भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार मनासलु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढी गण्डकी र थेराङ खोलामा हिजो बिहान गएको बाढ़ीले दुईवटा पुल र मुख्य पदमार्गमा क्षति पुगेपछि मनासलुको पर्यटन प्रभावित भएको हो।
15: साझा खबरमा अब विदेशका खबर। इरानले हर्मुज जलमार्गको सुरक्षा सुनिश्चित गर्न भइरहेका पछिल्ला कूटनीतिक प्रयासहरूबारे टर्की र साउदीसँग छलफल गरेको छ। टर्कीका विदेश मन्त्रीले समकक्षीसँग छलफल गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तिनै विदेश मन्त्रीहरूले पश्चिम एसिया क्षेत्रमा स्थिरता प्रवर्धन गर्न र संयुक्त राज्य अमेरिकाको आक्रमणकारीलाई रोक्नका लागि हर्मुज जलमार्गमा उत्पन्न असुरक्षालाई सम्बोधन गर्न भइरहेका कूटनीतिक प्रयासबारेमा छलफल भएको बताइएको हो। यता इरानले हर्मुज प्रवेश गर्न खोजिरहेको अमेरिकी पानी जहाजमाथि आक्रमण गरेको दावी गरेको छ। अमेरिका र इरान बीच पुनः सैन्य तनाव बढ़िरहेका बेलामा इरानले यस्तो दावी गरेको हो। इरानका अनुसार अमेरिकी जहाज हर्मुज प्रवेश गर्न खोजेपछि त्यसलाई लक्षित गरी आक्रमण गरिएको थियो। तर इरानको उक्त दावीलाई भने अमेरिकाले तत्काल पुष्टि गरेको छैन। र गाजापट्टीबाट पालिस्तानीहरूलाई हटाउने इजरायली सरकारका मन्त्रीहरूको व्यक्त गरेका योजनाहरूबारे त्यस क्षेत्रका विभिन्न आठ इस्लामिक र अरब मुलुकहरूले निन्दा गरेका छन्। उनीहरूले यो योजनाहरूले अमेरिकाको समर्थन प्राप्त शान्ति प्रक्रियालाई जोखिममा पार्ने समेत बताएका छन्। इजरायली रक्षा मन्त्रीले इजरायलले गाजाबाट पालिस्तानीलाई हटाउने योजना बनाएको जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पछिल्लो वर्षमा गाजाबाट 2,50,000 पालिस्तानीलाई हटाउने र त्यसपछिका 6 वर्षमा बाँकी करिब 20,00,000 बासिन्दालाई हटाउने लक्ष्य राखिएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
14: साझा खबरमा अब खेल खबर। लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगाडि नै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदीले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेटायो। नेपालका लागि गुलशन झाले अभिजित 44 तथा रोहित पौडेलले अभिजित 24 रन बनाउनुभयो। त्यसअघि ईशान पाण्डेले 40 तथा देव खनालले 39 रन बनाउनुभयो। आसिफ शेखले 20 र अर्जुन कुमारले 15 रन बनाउनुभयो। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले भने टूरको अन्तिम खेलमा पनि हार बिहोर्नु परेको छ। हिजो भएको न्यूजील्याण्ड एसँगको एक दिवसीय खेलमा नेपाल 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्डले एक बल बाँकी छँदा 8 विकेटको क्षतिमा पूरा गर्यो। कर्णाली शिवराजले नेपाल भलिबल लीग एनभीएलमा लगातार दोस्रो जीत हात पारेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा भएको दोस्रो खेलमा कर्णालीले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै जीत यात्रा कायम राखेको हो। पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सले काठमाण्डु रेड्सलाई सोझो सेटमा हराउँदै पहिलो जीत हात पारेको छ। लीगमा आज मधेस वारियर्स र अन्नपूर्ण स्पाइकर किंग्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच खेल हुनेछ।
15: विपदमा बालबालिकाको सुरक्षाका लागि अभिभावक र सरकारवालाको भूमिका, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: जिस देश हो खुशीको कनेक्सन मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
1: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
0: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: साझा खबरमा अब विपदमा बाल बालिका र किशोरीको सुरक्षाको कुरा। रसुवाको भोटीकोशी बाढ़ीपछि कैयौं बाल बालिकाले अभिभावक गुमाएका छन् भने कति घाइते अवस्थामा पनि छन्। विपदपछि बाल बालिका तथा किशोरीको सुरक्षा र सरकारवालाको भूमिकाका बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गरेका छौं।
5: संस्थागत स्याहार भनेको अथवा कुनै संस्थामा लगेर होम सहरमा राख्ने भनेको त अन्तिम विकल्प गर्नुहोस्।
6: त्योभन्दा अगाडि चाहिँ के हुन्छ?
5: त्योभन्दा त धेरै कुरा हुन्छ। पहिलो कुरा सिंगल प्यारेन्ट छ भने आफ्नै परिवार छ, हजुरआमा हजुरबाले हेर्न सक्छन्। त्यसपछि भएन भने हाम्रो त संस्कार त एकदम कलेक्टिभ छ नि त, मामा घरमा हेर्न सक्छन्, मामा माइजूहरूले हेर्न सक्छन्। सुरक्षित तर सरकारले फेसिलिटेट गर्नु पर्यो। सरकारको स्थानीय सरकार प्रत्येक स्थानीय सरकारमा अहिले महिला बालबालिका हेर्ने अफिसर छ,
6: बाल कल्याण अधिकारीहरू
5: छन्, उहाँहरू मोबिलाइज हुनु पर्यो। प्रत्येक बच्चाहरूको सिचुएसन, प्रत्येक बच्चाहरूको अवस्था अध्ययन गरेको हुनु पर्यो, रेकर्डमा हुनु पर्यो। प्रत्येक बच्चाको एउटा योजना हुनुपर्छ कि कोही चाहिँ आफन्तको हातमा छ, कोही उसको हातमा छ, कोही कहाँ छ, कोही इन्स्टिट्युसनल केयर, कोही स्कूलमा छन्, कोही दिनभरि एटेन्डेड अनएटेन्डेड छन्, कोही दिनभरि कसैले हेरेका नै हुन सक्छन्।
6: त्यसको लागि कुनै विद्यालयले अथवा कुनै केन्द्रहरूमा पठाउँदा र परिवारभित्रै रहँदाको यसले विकासमा पार्ने प्रभाव कस्तो हुन्छ?
5: अहिले इन्स्टिट्युसनल केयरमा जाँदा धेरै फरक पर्छ। इन्स्टिट्युसनल केयर लास्ट अप्सन हो, तर हामीले स्कूलहरूमा अथवा होल्डिङ सेन्टरहरूमा परिवारसँग सँगै बसे डिजास्टरमा सबैको प्रत्येक बच्चाको प्रोफाइल हुनुपर्छ। त्यहाँ बाल कल्याण अधिकारी नै तोकिया, कति ठाउँमा छन् भने कतिमा तोकिएका छन्, कतिमा त नियुक्ति नै गरेका छन्। उहाँहरूको काम भनेको छैनन् भने छिमेकी असर नभएको ठाउँबाट बाल कल्याण अधिकारी जान सक्छन् नि। हाम्रो राष्ट्रिय बाल अधिकार परिषदले एकैछिन व्यवस्था गर्न सक्छ नि। अब जस्तो उदाहरणलाई नुवाकोटमा 10-12 पालिका छ, 3-4 पालिका चाहिँ एकदमै गम्भीर रूपमा क्षतिग्रस्त छ, र अरू क्षतिग्रस्त नभएको पालिकाको बाल कल्याण अधिकारीहरू गएर त्यसका डाटा बनाएर त्यहाँ गएका बालबालिकासँग सरकार र हामी संस्था जस्तो उदाहरण धेरै छन्, बालबालिकासँग बालबालिकाको लागि काम गर्ने, बालबालिकासँग काम गर्ने धेरै अन्तर्राष्ट्रिय ठूल्ठूला संस्थाहरू छन्। उहाँहरू एकदम परिचालित पनि हुनुहुन्छ, मैले ग्राउन्डमै देखाएको
6: छु। दुर्व्यवहारको जुन घटनाहरू हुन नपाओस् भन्नको लागि स्वयं व्यक्ति र अथवा परिवारको अभिभावकको भूमिका के हो अहिलेको यो विपदमा?
5: बच्चाहरूलाई पनि आफूलाई हुन सक्ने हानिको होइन जानकारी हामीले गराउनुपर्छ, त्यहीँ गएर त्यसपछि परिवारलाई सजग गराउनुपर्छ। अहिले स्थानीय अहिले राम्रो कुरा दिने सुरक्षा निकाय पनि त्यो होल्डिङ सेन्टरमा भए हुनाले मान्छेलाई अलिकति डर अलिक त्रास त हुन्छ। एक दुईवटा घटना त आइ पनि सक्यो, यहाँले थाहा पाइसक्नु भयो होला होइन, बच्चीहरू खोलामा अलिकति दुर्व्यवहारमा परेका आदि इत्यादि। अब बच्चाहरूलाई कहाँ जाने, कहाँ नजाने, कसरी सुरक्षित बस्ने, बच्चा एक दुईमा परिवारलाई पनि आफ्नो बच्चाहरू अनएटेन्डेन्ट नछोड्नुहोस्, बाहिर नछोड्नुहोस्। अर्को कुरा बाल बच्चाहरूलाई चाहिँ म सुरक्षित ठाउँ, बा आमाले पनि त यस्तो दुःखमा के बस्नु भनेर सुरक्षित ठाउँमा पठाउने कोसिस गर्छन्। ल भइहाल्यो, काठमाडौँ पठाइहालौँ, कहाँ पठाइहालौँ भन्छन्। बच्चाहरू परिवारबाट सेपरेट हुनासाथ अर्को रिस्क, अर्को चाहिँ जोखिममा पर्छन्। फेरि त्यो परिवारबाट सेपरेट हुँदाखेरिको कसरी म्यानेज गर्ने, र ट्राफिकिङमा पो पर्छन् कि त
6: बेचबिखन,
5: यो भेगमा थिएन होला, अर्को भेगमा थियो होला, तर झेल्दैछौँ हामी त्यो समस्याहरू। त्यही कारण बाल बच्चाहरू अरू फेरि अरू कनेक्सनमा अरू मान्छेको कनेक्सनबाट के अरे बेचबिखनमा पर्न सक्ने।
4: आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा बालिका तथा किशोरी हिंसाको जोखिममा नेपाल चीन सीमामा 10 अर्ब भन्दा बढ़ीको क्षति। चाडपर्व लक्षित सामान बगेपछि व्यवसाय चिन्तित।
4: कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिक नगरेकाले पनि 15 महा
7: अधिवेशनमा भाग लिन पाउने भोटोको छ।

0: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
0: हिट्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत हलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Sankhuasabha 95.5 MHz.

0: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउने विरूद्ध सरकार निर्मम बन्ने, असंवेदनशील कमेन्ट गर्नेहरूको सूची तयार पारिँदै, नेपाली कंग्रेसभित्रको विवाद मिलाउने प्रयास जारी, सहमतिको पहलमा तल्ला तहका अधिवेशनको तालिका फेरि संशोधन गर्ने तयारी, भोटे कोशी बाढ़ीपछि मुख्य पर्यटक सिजनमै होटल तथा ट्राभल बुकिङ रद्द हुने क्रम बढ़दो, पर्यटन क्षेत्र फेरि अनिश्चयको घेरामा, पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा भएको सैनिक आक्रमणमा 21 विद्रोही मारिए, र इंग्लिश प्रिमियर लीगमा आर्सेनलको पुनरागमन जीत, चेल्सी 2-1 ले पराजित।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिट, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
0: नमस्कार, कान्तिपुर जारीका साथमा सुनिता र म श्रीकृष्ण शुरू गरौं अहिले समयका प्रमुख प्रसंगबाट।
3: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउने विरूद्ध सरकार निर्मम बन्ने, प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्यूरोले 10 जनाको टीम बनाएर अनुसन्धान अघि बढ़ाएको छ। पीड़ितका तर्फबाट कुनै उजुरी नपरे पनि पीड़ितमाथि असंवेदनशील कमेन्ट गर्नेहरूको सूची बनाइरहेको ब्यूरोले जनाएको हो। 10 पदौको भोटेकोशी बाढ़ीमा सम्पर्कविहीन व्यक्ति खोजीको आग्रह गर्दै परिवारजनले सामाजिक सञ्जालमा राखेका सामग्रीमा घृणास्पद प्रतिक्रिया आइरहेपछि विभिन्न व्यक्तिले सामाजिक सञ्जालबाटै यसप्रति सरकार र सुरक्षा निकायको ध्यान आकर्षण गराइरहेका थिए। असंवेदनशील कमेन्ट गर्नेहरूलाई कानूनी कार्यवाही गर्नुपर्ने र सरकारको नेतृत्व पनि बोल्नुपर्ने उनीहरूको माग थियो। प्रधानमन्त्री शाहले अस्ति शनिबार फेसबुकमा स्ट्याटस लेख्दै त्यस्ता प्रतिक्रिया दिनेहरूमाथि कार्यवाही गर्ने चेतावनी दिएका थिए। यस संवेदनशील घड़ीमा पीड़ामा रहेका मानिसमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीड़ा दिन खोज्नेहरू अपराधी हुन्, ती अपराधीप्रति सरकार निर्मम हुनेछ, उनले लेखेका थिए। यो स्ट्याटसपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान अघि बढ़ाएको हो। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले सामाजिक सञ्जालमा बाढ़ी पीड़ितलाई थप पीड़ा दिने गरी कमेन्ट लेख्नेहरूको प्रोफाइल हेर्ने, ठेगाना र फोन नम्बर पत्ता लगाउने कार्य भइरहेको जानकारी दिए। यसमा 10 जनाको टीमले काम गरिरहेको छ। बाढ़ी पीड़ितलाई थप पीड़ा दिने यस्ता कामलाई निरुत्साहित गरिन्छ, जसले गरेको छ कार्यवाही हुन्छ। सामाजिक सञ्जालमा कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना र कैदसम्म हुने कानूनी व्यवस्था छ।
0: कंग्रेसको आन्तरिक विवाद समाधानका लागि सभापति गगन थापा नेता शेखर कोइरालाको नेतृत्वमा महाधिवेशन गर्ने छुट्टै राजनीतिक संयन्त्र बनाउन तयार देखिएका छन्। नेता कोइरालासँग हिजो भएको भेटमा सभापति थापाले महाधिवेशनको निष्पक्षताका लागि त्यस्तो राजनीतिक संयन्त्रको आफू नेतृत्व समेत छाड्न तयार रहेको सन्देश दिएका हुन्। यसअघि संस्थापन इतर पक्षबाटै महाधिवेशनको निष्पक्षताका लागि छुट्टै संयन्त्र बन्नुपर्ने प्रस्ताव आएको थियो। प्रस्ताव आउँदा 15 सदस्य संयन्त्र बनाउने, नेतृत्वसहित बहुमत सदस्य सभापति थापाकै हुने र अरू इतर पक्षबाट समेट्नुपर्ने माग थियो। संस्थापन पक्ष यसमा तयार भएको थिएन। यसपटक थापाले आफू नेतृत्वमा नबसेर पनि कोइरालाकै नेतृत्वमा 15 सदस्यीय संयन्त्र बनाउन तयार भएको बताएका हुन्। आफ्नो पक्षबाट 8 जना सदस्य र नेतृत्वको अतिरिक्त इतर पक्षबाट 6 जना सदस्य राख्न सक्ने प्रस्ताव कोइराला समक्ष थापाले राखेका छन्। कंग्रेस महामन्त्री प्रदीप पौडेलले त्यस्तो संयन्त्र र संयन्त्रबाट गरिने महाधिवेशनका सम्पूर्ण तयारी सम्बन्धी अधिकारको विषय केन्द्रीय कार्य समितिबाट अनुमोदन गरेर अघि बढ़न पार्टी सभापति सहितको टीम तयार रहेको बताएका छन्। पौडेलले कान्तिपुरसँग भने यसअघि तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले जे जे माग राख्नुभएको थियो त्यसलाई स्वीकारेर एकता कायम गर्न सकिने सन्देश हाम्रो तर्फबाट दिइसकेका छौं। कोइरालाले सभापति थापासँग भएको कुराकानीबारे देउवा पक्षका नेताहरू शशांक कोइराला सहितलाई जानकारी गराएका छन्। देउवा पक्षले भने थापाको प्रस्ताव स्वीकार्ने तत्परता देखाएको छैन। गत पुसमा सम्पन्न विशेष महाधिवेशन र त्यसबाट आएको नेतृत्वको विवाद सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकी अवस्थामा त्यसको अन्तिम निर्णयको प्रतीक्षामा पूर्व सभापति शेरबहादुर देउवा समेत देखिएका छनृ हिजै भएको महाराजगंज बैठकमा सहभागी देवपक्षी नेता प्रकाश रण महतका अनुसार अदालतबाट मुद्दाको अन्तिम टुंगो लाग्नु अगाडिको सहमति भनेको तत्कालीन 14 महाधिवेशनबाट आएकै नेतृत्वमा महाधिवेशनमा जानु हो। त्यो भनेको पूर्व सभापति देउबाकै नेतृत्वमा 15 महाधिवेशन गराउन विशेष महाधिवेशन पक्षधर तयार भए एकता सम्भव हुने महत बताउँछन्। महामन्त्री पौडेलले भने एकता प्रयासका लागि बुधबारदेखि हुने वडा सहितका तल्ला तहका अधिवेशनको तालिका संशोधन गर्न लागि बताए। केन्द्रीय कार्य सम्पादन समितिले 16 19 असोजको केन्द्रीय महाधिवेशन यथावत राख्ने गरी तलका अधिवेशन संशोधन गर्न निर्वाचन समितिलाई निर्देशन दिएको छ। निर्वाचन समितिले 3 असोजमा वडा अधिवेशन गर्ने गरी तालिका संशोधनको छलफल थालेको छ। थापाले एकताका लागि अघि सारेको पछिल्लो प्रस्तावमा अर्का नेता पूर्णबहादुर खड्का पनि सकारात्मक देखिएका छनृ
3: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो। भोटेकोशी बाढ़ीपछि मुख्य पर्यटकीय सिजनमै होटल तथा ट्राभल बुकिङ रद्द हुन थालेका छन्, जसले गर्दा लामो संकटपछि पुनरुत्थानको आशामा रहेको पर्यटन क्षेत्रलाई फेरि अनिश्चित स्थितितर्फ धकिलेको छ। यद्यपि सरकारले विपद सीमित क्षेत्रमा भएको र काठमाडौँ पोखरा चितवन लुम्बिनी सहित अधिकांश पर्यटकीय गन्तव्य खुल्ला रहेको सन्देश दिँदै नेपाल कलिङ अभियान अघि बढ़ाएको छ। कान्तिपुर कर्मी संगम प्रसाईले तयार पारेको एक सामग्री कान्तिपुर सविस्तारमा।
4: एक वर्ष अघि भदौको जेन्जी आन्दोलन र त्यसपछि पश्चिम एसियामा बढ़ेको तनावका कारण नेपालको पर्यटन उद्योगले लगातार धक्का बिहोर्दै आएको छ। लामो समयदेखिको राजनैतिक र नीतिगत अस्थिरताले थला परेको अर्थतन्त्रमा विस्तारै सुधारका झिना संकेत देखिन थालेका बेला फेरि भोटेकोशी बारीले तहस नहस बनाएको छ। पर्यटन व्यवसायका अनुसार समस्या पर्यटक कहाँ जाने भन्नेमा मात्र छैन, समस्या उनीहरूले के देखिरहेका छन् भन्नेमा पनि छ। उत्तरी नेपालमा बाढ़ीले बगेका सड़क, भत्किएका पुल, अलपत्र परेका मानिस र नदीबाट निकालिएका सबका तस्विर रसुवाको सीमाभन्दा धेरै परसम्म पुगेका छन्। त्यसैले सम्भावित पर्यटकमा विपदले पूरै नेपाललाई प्रभावित बनाएको धारणा विकास गरिरहेको व्यवसायीहरू बताउँछन्। यही धारणा नेपालको सबैभन्दा महत्वपूर्ण पर्यटकीय मौसमलाई प्रभावित गर्ने जोखिममा पुगेको उनीहरूको तर्क छ। मनसून सकिएपछि सेप्टेम्बरदेखि नोभेम्बरसम्म नेपालका आकाश खुला हुन्छन् र पदयात्राका मार्ग विदेशी पर्यटकले भरिन थाल्छन्। यी 3 महिनामा मात्र नेपालको वार्षिक विदेशी पर्यटक आगमनको करिब 40% हिस्सा हुने गरेको छ। यस्तो अवस्थामा 26 अगस्तमा आएको विपदको समय पर्यटन उद्योगका लागि थप पीड़ादायी बनेको छ। लगातारका धक्कापछि उद्योगले यसपटक राम्रो पुनरागमन गर्ने अपेक्षा व्यवसायको थियो। अगस्तमा नेपालमा 85,444 विदेशी पर्यटक आएका थिए। यो गत वर्षको सोही महिनाको तुलनामा 3.65% कम हो। महिनाको अन्तिम साता विपद आएपछि बुकिङ रद्द हुने क्रम बढ़ेको व्यवसायको भनाइ छ। अब सरकार त्यो लहरलाई व्यापक पर्यटन संकटमा परिणत हुन नदिन प्रयासरत छ। सामाजिक सञ्जाल मार्फत पर्यटन मन्त्री खड्गराज पौडेलले विदेशी पर्यटकलाई सन्देश दिन थालेका छन्। नेपाल अहिले पनि खुला छ, हाम्रा हिमाली पद मार्ग र ट्रेकिङ रूट अझै तपाईहरूको प्रतीक्षामा छन्। पौडेलले फेसबुक मार्फत सार्वजन गरेको भिडियो सन्देशमा भनिएको छ, अहिले तपाई नेपाल आउनु भनेको केवल विदा मनाउन आउनु मात्र होइन, यो आकस्मिक बाढ़ीको विनाशकारी विपदसँग जुझिरहेको देशलाई ठूलो सहयोग गर्नु पनि हो। सरकारले मध्य उत्तर नेपालका केही क्षेत्रमा भएको ठूलो क्षति र देशका अन्य भागको अवस्था बीच फरक रहेको सन्देश दिन खोजिरहेको छ। पर्यटन क्षेत्र र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले पनि यही सन्देश प्रवाह गरिरहेका छन्। परराष्ट्र मन्त्री शेर खनालले बिहिबार काठमाडौँस्थित कूटनीतिक नियोगका प्रतिनिधि तथा विकास साझेदारलाई विपद भौगोलिक रूपमा सीमित क्षेत्रमा भएको बताएका छन्। देशभरका विमानस्थल सामान्य रूपमा सञ्चालन भइरहेको उनले जनाएका छन्। काठमाडौँ, पोखरा, चितौन, लुम्बिनी, जनकपुर, अन्नपूर्ण र सगरमाथा क्षेत्र तथा बर्दिया पर्यटकका लागि खुला रहेको उनको भनाइ छ। यो सन्देश विदेशी पर्यटकलाई मात्र नभई विदेशी सरकारहरूलाई समेत दिन खोजिएको हो। कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय साझेदारहरूलाई नेपाल पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गर्न खनालले आग्रह गरेका छन्। विपदका कारण प्रभावित समुदायलाई पुनर्स्थापित गर्न पर्यटन क्षेत्र विशेष महत्वपूर्ण रहेको उनको भनाइ छ। तर पर्यटन व्यवसायका लागि नेपाल सुरक्षित छ भनेर घोषणा मात्र गर्नु पर्याप्त नहुने जानकार बताउँछन्। होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बुधबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा भने नेपाल सुरक्षित छ भन्ने सन्देश विदेश स्थित नेपाली दूतावास र नियोग मार्फत प्रभावकारी रूपमा प्रवाह गर्नुपर्छ। पर्यटन व्यवसायहरूका अनुसार प्रभावित र अप्रभावित क्षेत्र छुट्याएर हेर्न अन्तर्राष्ट्रिय पर्यटक आफैले बुझ्ने अपेक्षा गर्नुको सट्टा सरकारले सक्रिय रूपमा विश्वास पुननिर्माण गर्नुपर्छ। नेपालको पर्यटन उद्योगसँग अर्को लामो संकट धान्ने क्षमता पनि सीमित छ। यस क्षेत्रले कोविड महामारीका कारण ठूलो धक्का बेहोरेको थियो। त्यसपछिको पुनरुत्थान अपेक्षाकृत सुस्थ रह्यो। 2025 सेप्टेम्बरको राजनीतिक अशान्ति र यस वर्ष फेब्रुअरीमा शुरू भएको अमेरिका इजरायल इरान बीचको युद्धका कारण पनि पर्यटन क्षेत्र प्रभावित बन्यो। आर्थिक हिसाबले पनि पर्यटनको दाउ ठूलो छ। नेपालको कुल गृहस्थ उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान करिब 6.7% छ। यस क्षेत्रले 10 लाख भन्दा बढ़ी रोजगारी दिएको सरकारी तथ्याङ्क छ। होटल, ट्रेकिङ कम्पनी, विमान सेवा, रेस्टुरेन्ट तथा यातायात क्षेत्रमा काम गर्नेहरूका लागि विदेशी पर्यटकले यात्रा रद्द गर्नु एउटा छुट्टी गुम्नु मात्र होइन, यसले होटलको एउटा कोठाको बुकिङ, गाड़ीको आमदानी, भरियाको ज्याला तथा रेस्टुरेन्टको दैनिक कारोबार समेत गुमेको छ। सरकार अहिले दोहोरो संकट व्यवस्थापनको दबावमा छ। एकातिर विपद प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम गर्नुपर्नेछ भने अर्कोतिर विपदले राष्ट्रिय पर्यटन संकटको रूप नलियोस् भन्ने सुनिश्चित गर्नुपर्नेछ। विदेशीलाई नेपाल सुरक्षित छ भनेर बारम्बार भन्नु मात्र पर्याप्त नहुने समितिकी सभापति सुन्निमा उदासले बताइन्। उनले भनिन्, विपदपछि नेपालको पर्यटन बारे सकारात्मक र विश्वसनीय सन्देश प्रवाह गर्न आवश्यक छ। अन्तर्राष्ट्रिय पर्यटकको विश्वास कायम राख्न र पर्यटकको आवागमन बढ़ाउन सरकारले विभिन्न उपायमा काम गरिरहेको पर्यटन मन्त्री पौडेलले जानकारी गराएका थिए। भोटेको श्री विपदले काठमाडौँ नजिकै रहेको नेपालको लोकप्रिय पदयात्रा गन्तव्य लाङटाङ क्षेत्रका पुराना पीड़ादायी स्मृतिलाई पनि पुनः ताजा गरिदिएको छ। सन् 2015 भूकम्पबाट विस्तारै तंग्रिँदै गरेको लाङटाङमा फेरि अर्को विपद आएको हो। 12 वैशाख 2072 गएको 7.8 म्यागनिच्युडको गोर्खा भूकम्पपछि लाङटाङ लेरोङ हिमालबाट खसेको ठूलो हिमपहिरोले लाङटाङ गाउँ पुरिएको थियो। त्यस घटनामा करिब 300 देखि 350 जनाको मृत्यु भएको अनुमान गरिएको थियो। स्याफ्रुवेसी, टिमुरे र रसुवागढ़ी लगायत बस्तीमा ठूलो क्षति भएको थियो। अहिले फेरि रसुवावी राष्ट्रिय विपदको केन्द्रमा परेको छ। तर यस पटक फरक के छ भने जिल्लाहरूको पर्यटन पूर्वाधारमा भएको क्षतिसँगै देशैभरि पर्यटन प्रभावित हुन सक्ने धारणा पनि फैलिएको छ। ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपालले लाङटाङ क्षेत्रमा यात्रा नगर्न पर्यटकलाई आग्रह गरेको छ। लाङटाङ भ्याली ट्रेक, कोसाईकुण्ड, हेलम्बु सर्किट र तामाङ हेरिटेज ट्रेल हाल बन्द वा प्रतिबन्धको अवस्थामा छन्। पर्यटन क्षेत्रको संकट व्यवस्थापनका लागि सूचना प्रवाह अझ छिटो र प्रभावकारी बनाउनु पर्नेमा सांसद अनुष्का श्रेष्ठको जोड़ छ। विशेष गरी इन्फोग्राफिक्स र डिजिटल प्लेटफर्म मार्फत सही सूचना प्रवाह गर्नुपर्ने उनको भनाइ छ। पर्यटन सम्बन्धी निकायमा नेतृत्व रिक्त रहँदा संकटका बेला आवश्यक निर्णय लिन कठिन हुन सक्ने भन्दै उनले सरकारको ध्यानकर्षण समेत गराउँदै आएकी छन्। अहिले पर्यटन क्षेत्रलाई समन्वयात्मक ढंगले अघि बढ़ाउनु पर्ने अवस्था रहेको उनको भनाइ छ। पर्यटन मन्त्री पौडेलले दीर्घकालमा रसुवालाई क्लाइमेट हेरिटेजका रूपमा विकास गर्ने प्रस्ताव पनि अघि सारेका छन्। भोटेको श्री विपदलाई जलवायु परिवर्तन र नेपालको जलवायु न्याय सम्बन्धी अभियानसँग जोड्ने उनको योजना छ। तर पर्यटन क्षेत्रका लागि तत्कालको चिन्ता आधारभूत स्तरको छ। विपद देशको एउटा भागमा आएको हो, त्यसको अर्थ पूरै नेपाल बन्द भएको होइन भन्ने पर्यटकलाई बुझाउनु पर्नेमा व्यवसायको जोड़ छ।
3: यसैबीच मनासु क्षेत्र अन्तर्गत नुब्री भ्यालुतर्फ पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय गोर्खाले आग्रह गरेको छ। हिजो बिहान चुनुम्री गाउँपालिका 4 प्रोक नामरुङ स्थित थेराङ खोलामा आएको बाढ़ीले झुलुङ्गे र फलामे पुल बगाएपछि प्रशासनले पदयात्रामा रोक लगाएको हो। बाढ़ीले चुनुम्री 4 र 2 जोड्ने झोलुङ्गे पुल तथा नामरुङ हुँदै लो जाने फलामे पुल बगाएको छ। पुल बगाएपछि त्यस क्षेत्रमा आवतजावत प्रभावित भएको छ। मनासलु र लार्के पास पदमार्गमा रहेका पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: कान्तिपुरहारी माओवाबाङकी प्रसंग भोटेको सीमा आएको विनाशकारी बाढ़ीले नेप्सीमा सूचीकृत 111 जल विद्युत कम्पनी मध्ये प्रारम्भिक रूपमा एक दर्जन जति आयोजनालाई मात्रै प्रत्यक्ष असर पारे पनि त्यसको त्रासले समग्र जल विद्युत र निर्जीवन बीमा कम्पनीका शेयर बिक्री चाप बढ़ाएको छ। बाढ़ीले क्षति पुर्याएका मध्ये बजारमा सूचीकृत कम्पनी भने रसुवागढ़ी चिलिमे मैलुङ र माथिल्लो त्रिशुली बी मात्र हुन्। बजारमा बाढ़ीबाट क्षति नपुगेका जल विद्युत कम्पनीका शेयर समेत घट्नु र निर्जीवन बीमा उपसमूहका परिसूचक बाढ़ी यता 63 अंकले ओह्रालो लाग्नु वास्तविक क्षतिभन्दा लगानीकर्ताको मनोविज्ञानमा प्रभाव परेको देखिन्छ। प्रभावित आयोजनाको वास्तविक क्षति बीमा दावी र पुननिर्माण लगायतका लागत यकिन नभइसकेकाले अहिलेको गिरावटलाई दीर्घकालीन जोखिमका रूपमा हेर्न नहुने विज्ञहरूको सुझाव छ। भोटेकोशी बाढ़ी गएको 10 भदौ यता जल विद्युत उपसमूहको परिसूचक 65 अंकले घटेको छ। यस अवधिमा जल विद्युत निर्जीवन बीमा जीवन बीमा अन्य लगायत उपसमूहको परिसूचक ओह्रालो लागेपछि समग्र नेप्से 16 अंकले घटेको छ। बाढ़ीबाट प्रत्यक्ष प्रभावित केही जल विद्युत कम्पनी र तीनकामा गरेका निर्जीवन बीमा कम्पनीका बिक्री चाप देखिए पनि क्षति नभएका कम्पनीमा समेत त्यसको प्रभाव देखिएकाले लगानीकर्ता अन्यूरमा छन्। स्टक ब्रोकर्स एसोसिएशनका पूर्व अध्यक्ष भरत राणा भाटका अनुसार बाढ़ी अकल्पनीय भएकाले लगानीकर्ता शुरूमा आत्तिनु स्वाभाविक भए पनि यसकै आधारमा समग्र जल विद्युत क्षेत्रलाई जोखिमपूर्ण मान्नु उचित नहुने बताउँछन्।
1: नुवाकोटको विदुर नगरपालिकाका किसान दुई वर्ष यता जलवायु अनुकूल खेती गर्दै थिए। खेतमा धानसँगै कोदो भटमास लगायतका रैथाने बाली लगाउँदै आएका थिए। खाद्य तथा कृषि संगठन एफएओ र राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र जीन बैंकको सहकार्यमा सो क्षेत्रका 30 किसानलाई रैथाने बाली प्रवर्धनको तालिम समेत दिइएको थियो। त्यसका लागि सो क्षेत्रका किसानले नयाँ जातका धानका बिउ पाएका थिए। स्थानीय स्तरमा उत्पादन हुने कोदोलाई बेकरी प्रोडक्ट बनाउन मेसिन र ओभन भर्खरै मात्रै बाँडिएको थियो। तर केही किसानले अब कहिले मेसिन चलाउने छैनन्। परियोजनामा संलग्न 6 किसान भोटेकोशी बाढ़ीपछि सम्पर्कविहीन बनेको नेपाल कृषि अनुसन्धान परिषदकी अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख सुधा सापकोटाले बताइन्। अन्य किसानको पनि खेतबारी बाढ़ीले बगाएको छ। रैथाने बालीलाई जलवायु परिवर्तनसँग जुझ्न सक्ने कृषि खेतीको प्रवर्धन गर्ने प्रयास भइरहेका बेला आएको बाढ़ीले त्यही प्रयासलाई ठूलो धक्का दिएको उनले जनाइन्। किसानलाई जलवायु मैत्री धान खेतीमा प्रोत्साहन गर्न रामधान सावित्री लगायतको धान उत्पादन बढ़ाउन सुझाइएको थियो। तर बाढ़ीले स्थानीय उत्पादनको आधार कमजोर बनाएको सापकोटाको भनाई छ। भोटेकोशीमा आएको बाढ़ीले मानवीय कृषिदेखि खाद्य उत्पादनमा समेत धेरै क्षति पुर्याएको छ। कृषियोग्य भूमिमा क्षति पुगेसँगै खाद्य उत्पादनमा ह्रास आउने जोखिम बढ़ेको छ। बाढ़ीले ठूलो क्षेत्रफलको कृषि योग्य जमीन खेतबारी र बालीमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रको खाद्यान्न उत्पादन घट्ने सरकारवालाहरू बताउँछन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदन अनुसार बाढ़ी प्रभावित क्षेत्रमा 1806 हेक्टर कृषि योग्य जमीनमा क्षति पुगेको छ। प्राधिकरणको शीघ्र प्रारम्भिक क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले कृषि योग्य भूमिमा क्षति पुगेसँगै खाद्यान्न उत्पादनमा समेत ह्रास आउने अनुमान गरेको छ। बाढ़ी प्रभावित क्षेत्रमा 7686 टन खाद्यान्न उत्पादनमा ह्रास आउने प्रारम्भिक आकलन गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिन।
0: यसैबीच भोटेकोशीमा हालै गएको बाढ़ीले पहिरोबाट पशुपन्छी तथा मत्स्य क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ। रसुवा नुवाकोट धादिङ गोर्खा लगायत जिल्लामा पशुपन्छीका गोठ खोर तथा फार्ममा क्षति पुगेको पशु सेवा विभागले प्रभावित जिल्लाबाट संकलन गरेको प्रारम्भिक विवरणमा उल्लेख छ। बाढ़ीले पशु चौपाया मात्रै नभई तीनका गोठ पनि नष्ट गरेको विभागको तथ्याङ्क छ। बाढ़ीका कारण मरेका पशुपन्छीको घटनास्थलमै व्यवस्थापन गर्ने कार्यविधि जारी गर्दै तीनको व्यवस्थापनलाई तीव्रता दिएको छ। मरेका पशुपन्छीलाई कम्तीमा 3 फिट माटोले ढाँक्न मिल्ने गरी चौडाई भएको खाल्डो तयार गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ।
1: यसैबीच भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको आकस्मिक बाढ़ीबाट प्रभावित परिवारलाई नुवाकोटको विदुर नगरपालिकाले घर भाड़ा बापत 10,000 रूपियाँ उपलब्ध गराउने भएको छ। नगर कार्यपालिकाको 134 बैठकले विदुर नगरपालिकाभित्र बस्न योग्य घर नभएका नगरवासीलाई घर भाड़ामा लिएर बस्न प्रति परिवार तत्काललाई 10,000 रूपियाँका दरले घर भाड़ा उपलब्ध गराउने निर्णय गरेको। त्यस्ता परिवारलाई आवश्यक खाद्यान्न, लत्ता कपड़ा, किचन सेट, हाइजिन सेट लगायत सामग्री समेत उपलब्ध गराउने निर्णयमा उल्लेख छ।
0: भोटेकोसी बाढ़ीपछि रसुवामा काम गर्न गएका र सम्पर्कविहीन भएका बर्दिएका क्षेत्रजनाको अवस्था अझै अज्ञात छ। आफन्तको खोजीमा घटनास्थलदेखि विभिन्न अस्पतालसम्म पुगे पनि कुनै पत्तो नलागेपछि परिवारजन अहिले डीएनए परीक्षणबाट पहिचान खोल्ने आशामा छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाले हिजो सम्पर्कविहीन व्यक्तिका आफन्तको डीएनए परीक्षणका लागि नमूना संकलन गरेको छ। बर्दिया अस्पतालको सहयोगमा गरिएको नमूना संकलनमा 55 आफन्त सहभागी भएका छन्। जिल्ला प्रहरी बर्दियाका डीएसपी रेशम बोहराका अनुसार 3 सम्पर्कविहीनका आफन्तले पनि यसअघि नै बाहिरी जिल्लामा डीएनए नमूना दिइसकेका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीपछि अहिलेसम्म बर्दियाका 76 सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत एवं विपद सम्पर्क व्यक्ति लोकप्रसाद ढकालले जानकारी दिए। उनीहरू रोजगारीका लागि रसुवाका विभिन्न क्षेत्रमा पुगेका थिए। बाढ़ीपछि परिवार र आफन्तसँग सम्पर्क टुटेपछि उनीहरूको खोजी भइरहेको छ।

ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तु चोबार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गर्न सकिने भएको छ। भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि ल्याइएका वस्तुहरू सो कार्यालयबाट भन्सार जाँचपास नगराई काठमाडौँ स्थित चोबार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा लगि जाँचपास गराउन आग्रह गरेको, त्यसका लागि विभागले सड़क मार्ग समेत तोकेको छ। अर्को निर्णय नहुँदासम्मका लागि आन्तरिक परिवहनको सुविधा दिने निर्णय भएको विभागले जनाएको छ। विभागले मालवाहक सवारी साधनका लागि दुईवटा सड़क मार्ग तोकेको छ। कोराला नाका नेचुङ भन्सार कागबेनी जोमसुम पर्वत पोखरा कास्की दमौली तनहु मुगलिन कुरिमटार सुक्खा बन्दरगाह भन्सार कार्यालयसम्म तोकेको छ। अर्को कोराला नाका नेचुङ भन्सार छुसाङ कागबेनी जोमसुङ बेनी म्याग्दी कुस्मा पर्वत पोखरा कास्की दमौली तनहु मुगलिन नारायणघाट हेटौडा भैंसे नौबिसे कलंकी चोबार सुक्खा बन्दरगाह भन्सार कार्यालय तोकिएको छ। गुडाएर ल्याउने नयाँ सवारी कोराला नाका नेचुङ भन्सार छुसाङ कागबेनी जोमसुम बेनी कुस्मा पोखरा दमौली मुगलिन नारायणगढ हेटौडा भैंसे फर्पिङ चोबार सुक्खा बन्दरगाह भन्सार कार्यालय हुँदै आइपुग्ने समेत जनाइएको छ। मुस्ताङको कोराला नाकाबाट आयात निर्यात हुने भए पनि मौसम अनुकूल नहुँदा भन्सार कार्यालय सञ्चालन गर्न समस्या भएकाले चोबार बन्दरगाहबाट जाँचपास गर्न सकिने व्यवस्था गरिएको विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिएका छन्।

0: एसपीआरले हिजो जारी गरेको जानकारी अनुसार सेप्टेम्बर 3 देखि 5 सम्म खैबर पख्तुनख्वा प्रान्तका विभिन्न जिल्लामा सुरक्षा कार्यवाही सञ्चालन गरिएको थियो। सेनाका अनुसार सुरक्षा बल र विद्रोही बीच भएका छुट्टा छुट्टै भिडन्त तथा कार्यवाहीका क्रममा कुल 21 जना मारिएका हुन् र यी कार्यवाहीहरू मुख्य रूपमा उत्तर बलिरिस्तान, कोहाट र डेरा इस्माइल खान जिल्लामा सञ्चालन गरिएको बताइएको छ।
1: कान्तिपुर डायरीमा अब खेल समाचार। डिफेन्डिङ च्याम्पियनका रूपमा आर्सेनलले इंग्लिश प्रिमियर लीगको नयाँ सिजनको पहिलो ठूलो परीक्षामा हिजो चेल्सीलाई 2-1 हराएको छ। मार्टिन ओडेगार्डले 50 औं मिनटमा गरेको निर्णायक गोलको मदतले आर्सेनलले पुनरागमन जीत रचेको। इमिरेट्समा भएको खेलमा चेल्सीले शुरूमै मोर्गन रोजर्सको गोलमा अग्रता लिएको थियो। काई हार्वेटेजले पहिलो हाफमा बराबरी गोल फर्काएका थिए। यससँगै आर्सेनलले लीगमा आफ्नो 100% शुरूआत कायम राखेको छ। म्यान्चेस्टर सिटीसँगै आर्सेनल लीग तालिकाको शीर्षमा छ। उपाधि होडमा चेल्सी एक प्रत्याशी रहेको अवस्थामा आर्सेनलको यो जीत उसका प्रतिद्वन्दीका लागि चेतावनी पनि रहनेछ। हारका बाद चेल्सी अझै पनि 6 अंकका साथ चौथो स्थानमा छ। यो नतिजाले चेल्सीको लीगमा 100% शुरूआतमा भने पूर्ण विराम लागेको छ।
0: अब मौसम सम्बन्धी जानकारी। अहिले देशभर मनसूनी वायुको प्रभाव रहेको छ। अहिले मनसूनको निम्नचापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश र कोशी प्रदेश का तराई भूभागका केही स्थानमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। केही बेर अघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 29 डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। सूर्यदेव बिहान
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाक नेटुडी खेलछेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98।
7: रेडियो शङ्खुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरीका बारीमा सेवा दिइरहनु भएको छ।
1: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
0: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
0: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्के अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752667। मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6-46।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575741 47।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860946400
6: र 9819320075।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
7: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7, नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7, नयाँ बजार, सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू: 1, दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2, शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3, सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4, वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5, पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6, आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7, विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8, सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा 9 यातायातको सुविधा भएको सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा फोन नम्बर 0295611065 98421552504 98421926987 र 98520519906 नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ आयोजन नेपाल नेत्र ज्योति संघ तीज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मे हो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39 444
2: र 0295901555।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: दिस इज रेडियो संकुआसुबा 95.5 मेगाहर्ट्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल 98615 39 444
3: र 0295 90 155।
5: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
6: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
7: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
6: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
7: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
8: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
7: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
8: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
7: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
8: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
7: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
8: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
7: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
8: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
7: थप जानकारीको लागि 0295 62 061,
8: 0295 70 315
7: र 98 520 60 177।
8: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खाँदबारी, संखुवा सभा।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
7: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
7: बाङ्गो टिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
8: सम्पर्क नम्बर 0295906667 र 98420226667।
9: श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वांचल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी साथ नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत चार वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
10: उपलब्ध सुविधाहरू: एक, दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। दुई, शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। तीन, सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। चार, वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। पाँच, पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। छ, आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात, विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ, सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ, यातायातको सुविधा भएको।
11: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा सात नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
12: आयो सबको घर घरमा।
13: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
13: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
16: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
17: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 00 62।
18: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
19: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
20: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98520 55 768।
21: साथै 98520 55 768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
22: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
0: तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
22: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
22: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
22: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
22: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
22: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
22: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
22: प्रोप्राइटर सुनु एन भीमका दाइली।
1: सम्पर्क 0294400084 र 98040485827।
23: नमस्कार है वडाध्यक्षज्यू।
24: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
23: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
24: त्यस्तो के कुरा थियो कुन्नी?
23: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
24: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरुण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त भनी तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
23: अबदेखि म पनि निशान ट्यालेन्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
25: बुवा, मेरो बिहेको सुट पनि निशान ट्यालेन्समै अर्डर दिनुपर्छ ल।
22: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान ट्यालेन्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
26: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
27: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
28: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
29: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433472।

0: 10555585
1: र व्हाट्सएप नम्बर 9852286646।
2: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068।
5: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: खादबारी नगरपालिकाको अनुरोध।
7: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
7: डेंगु रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
7: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
8: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।

सुप्रभात। कार्यक्रम ज्योतिष दर्पणको यो विषयमा तपाईँलाई स्वागत छ। कार्यक्रमको प्रतीक्षा गर्नुहुने तपाईँ तमाम श्रोतामा आज पनि पञ्चाङ्ग ग्रहगोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फल ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ म तपाईँहरूलाई जानकारी दिँदै जानेछु र तपाईँसँग प्रत्यक्ष रूपमा टेलिफोन संवाद पनि गर्नेछौ। तपाईँसँग भएका साल महिना गते समयहरू ठिक्क पारेर कार्यक्रम सुन्दै गर्नु भएको छ, सुन्दै गर्नुहोला। रेडियोको सेट अगाडि बसेर तपाईँले आजको पञ्चाङ्गहरू सुनिसकेपछि हामी तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी गराउँछौ। यतिखेर कार्यक्रमको शुरूआती चरणमा छु, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि ग्रह गोचरबाट

0: আজনীতি 2083 সাল ভালো বাইশ গতি হওয়া আজ সোমবার তদনুসার ইস্যুই সন 2026 সেপ্টেম্বর 7 তারিখ নেপাল সম্মত 1146 গুল্লাগা রৌদ্র নাম সম্বৎসর শ্রী সূর্য দক্ষিণায়ণ বর্ষা ঋতু ভাদ্র মহিনা কৃষ্ণ পক্ষ পরম পবিত্র পাবন দিন আজ সূর্য উদয় একাদশী রেখে আজ 25 ঘড়ি 41 বেলা বিহান দিনকো 4:02 সময় একাদশী তদুপরাত ভাবে দ্বাদশী রহনেছ পুনর্বসু নক্ষত্র 31 ঘড়ি 30 পালা দিনকো 6:22 সম্ম ব্যাঘাত যোগ 5 ঘড়ি 4 পালা কৌলবকরণ 52 ঘড়ি 50 পালা আজ আনন্দ যুগমা ধূম্রযুগ রহেক আজকো দিন মহানকো সময় 31 ঘড়ি 17 পালা বিহান সূর্য উদয় 5:45 মিনিট যাঁদা ভয় ভে সাঁজ সূর্যাস্ত 6:16 মিনিট যাঁদা রহনেছ আজ अजा नाम गरेको एकादशी हो। आज अजा एकादशीको व्रत आज निजामती सेवा दिवस पनि रहेको छ। विशेष गरी आजको दिनमा हविष्यान्न भोजन गर्नु, आजको दिनमा व्रतको दिनमा विशेष गरी जल मात्रै आहार गरेर व्रत बस्दा असाध्यै राम्रो र दिव्य रहन सक्छ। किनभने हामी धेरैको मलाई फोन आउँछ आज एकादशी के खाना हुन्छ के खाना हुँदैन, एकादशी अथवा कुनै पनि व्रतमा सकभर केही खानै हुँदैन क्या। व्रत भनेको त्यो छोड्नु, खानेकुरा त्याग्नु, हरेक कुरा, खानेकुरा मात्रै होइन तपाईँको मनमा भएको ईर्ष्या डाहा रिस क्रोध लोभ जस्ता यी चिजहरूलाई पनि तपाईँले त्याग्न सक्नुभयो भने व्रतको अर्थको शाब्दिक अर्थ लाग्न सक्छ। अब पालो ग्रह गोचरको सूर्य सिंह राशिमा छन् भने चन्द्रमा मिथुन राशिमा छन्। आजको चन्द्रमाको अवस्था हेर्दा यहाँबाट दिउँसोको 12:45 मिनटसम्म मिथुनमा छन् भने तदुपरान्त कर्कट राशिमा रहनेछन्। मंगल ग्रह मिथुन राशिमा, बुध ग्रह कन्या राशिमा छन् उच्च अवस्थामा। त्यस्तै गरेर यतिखेर हेर्दाखेरि विशेष आजको दिनमा बुध ग्रहको राशि परिवर्तन भइरहेको अवस्थाहरू देख्न सकिन्छ। यो पनि फेरि आजैको दिनबाट रहेको छ है। आज 12:09 पछाडिको समयमा भने बुध कन्या राशिमा उच्च अवस्थामा गएको हो। कन्या राशिको अब केही मात्रामा उन्नति प्रगति हुन सक्ने सम्भावना पनि छ। बृहस्पति कर्कट राशिमा उच्चन, यतिखेर शुक्र स्वगृही तुला राशिमा, त्यस्तै गरेर शनि मीन राशिमा, राहु कुम्भ र केतु भने सिंह राशिमा छन्। आजको ग्रह गोचरबाट जानकारी गराउँ तपाईँलाई। सबैभन्दा पहिले सूर्य ग्रह सुग्री छ, त्यस पछाडिको ग्रह चन्द्रमा मंगलसँग महालक्ष्मी युग बनाएर विराजमान भइरहेका छन्। मंगल चन्द्रमासँग भइहाले बुध उच्च छ, त्यस्तै गरी उच्च सँगसँगै बुध ग्रह स्वगृह पनि हो फेरि है। अनि अरू कुरा बृहस्पति पनि उच्च छ, शुक्र पनि स्वगृही छ, भनेको यो बेला जन्मिने जातकको ग्रहहरू एकदम बलवान हुन्छ। महालक्ष्मीको पनि पर्छ, बृहस्पति उच्च, बुध उच्च स्वगृही, शुक्र स्वगृही, त्यसै गरेर सूर्य पनि स्वगृही, भनेको यो बेला असाध्य राम्रो ग्रहमा जन्म हुन्छ। जसको बालबच्चाको जन्म हुनु हो यो बेला आज जन्मिने सम्पूर्ण जातकको दिउँसोको 12:45 मिनटसम्म मिथुन राशि रहनेछ। तदुपरान्त भने कर्कट राशिमा राशि पर्ने योग छ। अब तपाईँको दिन कसरी व्यतीत हुन्छ, तपाईँको दिन कसरी अगाडि बढ्छ, तपाईँको आजको दिनलाई फाइदा बेफाइदा घाटा र नोक्सान के छ आजको दिनमा, तपाईँलाई हामी जानकारी गराउँछौ। अब क्रममा तपाईँका राशिफल। सबैभन्दा पहिलो राशि मेष राशिको लागि आज तेस्रो भावको महालक्ष्मी युगले आजको दिन आर्थिक उन्नति पनि गराउला। तपाईँको 12 शनि भएकाले अलिकति चोटपटेको भएर औषधि मूल्यमा धन खर्च भने वृद्धि रहन सक्ने योग छ। सामान्यतया आज सबरी साधनमा खर्च पनि वृद्धि रहनेछ। वृष राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा पनि वृद्धि रहनुका साथ साथमा तपाईँको दिनलाई सकारात्मक बनाउने खालका योगहरू पनि वृष राशिमा संकेत देख्न सकिन्छ। लग्नमा आज एकदम स्वगृही खालका ग्रहहरू छन्। धनस्थानमा बृहस्पति उच्च, तेस्रो स्थानमा सूर्य उच्च, स्वगृही राम्रा खालका अवस्थाहरू जुट्ने खालका योग छन्। मिथुन राशिको लागि आजको दिन सकारात्मक छ, तर पशु र कृषिबाट भने केही घाटा बिहोर्नु पर्ने सम्भावना रहेको छ। धार्मिक क्षेत्रमा मन जान सक्छ, आजको दिनमा तपाईँको उन्नति र प्रगतिमा धेरै कुराहरूमा सहज हुनेछ। लामो दीर्घ यात्राहरूमा पनि सहज हुन्छ भने आँटेका ताकेका कामबाट पनि सफलता राशिमा संकेत छ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको युग असाध्यै राम्रो देख्न सकिन्छ। तपाईँको आजको दिनबाट सरकारी जागिरमा पदवृत्तिको सम्भावना एकदम राम्रो मात्रामा देखिन्छ भने गीत संगीत र साहित्यिक रुचि राख्ने व्यक्तिहरूको लागि पनि दिन शुभ छ। अचानक पुराना मित्रहरूसँगको भेटघाट पनि रहने युग छ। बाढ़ीका कामहरू आज राम्रो हुन्छन्। बोल्ने व्यवसाय व्यापारमा गीत संगीतमा आज असाध्य तपाईँको राम्रो खालका अवसरहरू जुट्ने योग छन्। आजको दिनमा प्रेममा भने विछोड रहन सक्छ है, सावधानी अपनाउनुहोला, अन्यथा कामहरूबाट सकारात्मक छ दिन शुभ छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: आजको दिनमा प्रेममा सफलता हात पर्नेछ। आजको दिनमा कृषि खेतीबालीमा रमाउन मन लाग्छ। आज पुराना मित्रहरूसँग भेटघाट छ, तर आफ्नो गोप्य कुराहरूलाई सुरक्षित राख्नु भएन भने अलिकति ग्रहहरू बिग्रिने अथवा आफ्नो गोपनीयताहरू चुइला भोलिको दिनमा असरहरू पर्न सक्ने सम्भावना भएकाले विशेष सावधानीका साथ अगाडि बढ्नु राम्रो हुन्छ। मान सम्मानमा वृद्धि हुन्छ। आँटेका ताकेका काम कार्यहरूबाट सफल रहनेछ भने उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज राशि वृश्चिकलाई देखियो, तर अलिकति आठौं ग्रह भएकाले सवारी साधन चलाउनुहुन्छ। विशेष हनुमानजीको उपासना गर्दै आज अगाडि बढ्नु राम्रो हुन्छ। मान सम्मानमा वृद्धि हुनेछ। नबनेका कामहरू बन्नै पर्ने खालको बाध्यता पनि सृजना हुन्छ, तर आजको दिनमा लामो दूरको यात्राहरूको तयारी गर्दै हुनुहुन्छ। असाध्यै राम्रो र सुन्दर यात्रा बन्न सक्छ। तपाईँको दिन मंगलकारक नै मान्न सकिन्छ। सोच परिवर्तन गरेर अगाडि बढ्दा राम्रो हुन्छ। अलिकति तपाईँको आफन्तहरूबाट आशीर्वादको खाँचो छ। आफन्तहरू रिसाउन सक्छन्। घर परिवारमा झगडाको माहौल सृजना हुन सक्ने योग छ। त्यसो भएको हुँदा बोल्दा विशेष सम्मानहरू गर्दाखेरि ख्याल गर्नुभयो भने शुभ रहन सक्ने योग छ। सोचेका कामहरूबाट एकदमै सकारात्मक हुने योग छ। मान सम्मानमा वृद्धि, आँटेका ताकेका कामहरूबाट पनि धेरै कुरामा सहज हुने योग राशि कुम्भलाई देख्न सकिन्छ। र अन्त्यमा मीन राशिको लागि भने आजको दिन स्वास्थ्यबाट सुधार पाउने खालको युग त छँदैछ, त्यसमा पनि आध्यात्मिक चिन्तन बढ़ी हुन सक्छ। तपाईँले सोचेका आँटेका कामहरू पनि सकारात्मक भएर अगाडि बढ्नेछन्। आजको दिनमा विशेष व्यक्तिहरूसँगको भेटघाटमा र आजको दिनमा रमाइला गफहरूको साथमा दिनलाई व्यतीत गर्न सकिने योग छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृतिहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूमा जानकारी दिने एउटा प्रयास म गरिरहेको छु। हामी तपाईँलाई जानकारी दिइहालौं, धेरैभन्दा धेरै सज्जनहरूको चिन्हहरू हेरिरहेका छौं। यतिखेर दुईटा नम्बर खुल्ला गरेका छौं, अबलाई फोन गर्ने है। ए गुरुदेव, मेरो त फोनै लाग्दैन, कतिखेर गर्ने हो भन्नुहुन्छ क्या रेडियोमा। मैले उहाँलाई सबैलाई भन्ने गरेको छु। अनि अर्को कुरा भन्छु, आज सोमबार हो नि, हो आज सोमबार जप्ने मन्त्र पनि जानकारी गराउँछु। हरेक दिन अब तपाईँहरूलाई सातवटा दिनको सातवटा मन्त्र तपाईँलाई मैले छुट्याएर ल्याएको छु। सात बार सात ग्रह, त्यो अनुसारले मैले तपाईँहरूलाई ग्रहमा जानकारी दिनेछु है त। सबैभन्दा आज फोन गर्ने तयारी पनि गर्दै गर्नुहोला, 98453 97658 र 98142376 यो दुईटा नम्बर तपाईँहरूसँग छ भने फोन गर्नुहोला। र आजको सोमबारीय व्रत अथवा आज एकादशी पनि छ, आज सोमबार पनि परेको छ, यस्तो राम्रो र महत्वपूर्ण दिन त तपाईँको कहिल्यै पर्दैन, बुझ्नुभयो। आज ज जसले घरमा कीर्तन संकीर्तन आज भक्तहरूलाई बोलाएर एकादशीको नाममा जसले पूजापाठ गर्नुहुन्छ भने आज महत्वपूर्ण दिन हुन्छ। आजको दिनमा जसले घरमा कम्तीमा 10 जना भक्तहरू बोलाएर, भगवानका भक्तहरूलाई बोलाएर भजन कीर्तन गराउन सक्नुभयो भने आजको दिन जस्तो महत्वपूर्ण फाइदा कहिल्यै मिल्दैन है। आजको अवसरमा मलाई पनि भजन गराउँ गराउँ लागिरहेको छ क्या घरमा, तपाईँहरूलाई पनि लाग्न सक्दो भरे आज हाम्रो घरमा भजन पनि हुन सक्छ। भयो भने आज म तपाईँलाई बेलुका 7 बजे पछाडि फेसबुकमा लाइभ पनि गर्नेछु, त्यो हेर्दै पनि जानुहोला। र आज एकादशी मात्रै नभएर आज सोमबार हो, सोमबारको मन्त्र, सोमबारको भगवान शिवजी, ओम नमः शिवाय, हो ओम नमः शिवाय जप्नु, सोमबारको भगवानको शिवको मन्त्र। अनि सोम ग्रहको मन्त्र, ओम सोम सोमाय नमः, ओम सोम सोमाय नमः। अनि आज एकादशी पनि हो नि त, ओम नमो भगवते वासुदेवाय, बुझ्नुभयो, ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय, यस्ता मन्त्रहरू आज तपाईँहरूले जप्नुभयो भने असाध्यै राम्रो रहनेछ है। अब के छ भने हामी तपाईँहरूको लागि एकादशीको बारेमा पनि महिमा चर्चाहरू गरि नै हाल्यौं। एउटा कुरा के छ भने तपाईँलाई जानकारी गराउँ, यतिखेर हामी देशमा ठूलो संकट आएर धेरै शोकमा परेर सबैको घरमा दुःख छ भनेर हामीले पनि त्यसलाई दुःख नै मानेर हामीले पनि घरमा दुःख बेसाइरहेका छौँ। त्यसो भएको आज एकादशीको दिनमा तपाईँले जजल्ले सक्नुहुन्छ घरमा भगवानको कीर्तन गरेर ओम सोम सोमाय नम भन्नु, शिवको भजन गाउनु, ओम चन्द्रमसे नम भन्नु, चन्द्रमाको मन्त्र जप्नु, ओम सोम सोमाय नम, ओम नम शिवाय, ओम नमो भगवते वासुदेवाय, यो मन्त्र जपिसकेपछि युगल महामन्त्र, जुन युगल महामन्त्र तपाईँको जुन रसुवाको बाढीमा परेर एकजना मान्छेले कता सर्लाईतिरको कता एउटा मधेस प्रदेशको व्यक्तिले चाहिँ म भित्र पसिसके पछि भगवानको नाम मात्र केही जपिन भनेर कति 8-9 दिनमा चाहिँ उहाँको जीवितै उद्धार गरेका थिए। त्यस्तै गरी हामी पनि यस्तो ठूलो महामन्त्रलाई जप गरौं भन्दै अहिलेलाई कोही जिज्ञासु हुनुहुन्छ स्वागत गरिहाल्छु। राधे राधे हजुर।
1: जय जय श्रीमन नारायण गुरुदेव, म दुर्गारण पहिले बोल्छुबाट।
0: दुर्गाजी हारैमा हुनुहुन्छ?
1: ठिक छ हजुर,
0: ठ्याक्कै फोन लाग्यो है,
1: आज फर्स्ट कल है मेरो लाग्यो।
0: आज तपाईँ धेरै भाग्यमानी, आज हेर्नुहोस् आज सोमबार पनि परेको छ, आज एकादशी पनि छ, कति राम्रो दिन छ है।
1: हजुर,
0: यसमा पनि भगवानको जन्म भइसकेपछिको पहिलो एकादशी, हेर्नु त
1: पहिलो एकादशी,
0: यो त धेरै उत्तम दिन हो नि आज। अनि तपाईँको आज घरमा के छ
1: त? मलाई
0: हजुर
1: गुरुको पनि आशीर्वाद छ नि त, कतिपय कुरा गुरुले दिएको आशीर्वाद लागिरहेछ,
0: त्यो त सधैँभरि रहिरहन्छ। अनि आज हजुरको घरमा कतिजना मान्छे भेला भएर कीर्तन गर्ने त? आज
1: आज हामी त्यही 3-4-5 जना हुन्छौँ, धेरै हुँदैन।
0: पक्का हो नि?
1: एकदम रियल्ली
0: भरे त्यहाँ तपाईँले भिडियो बनाएर मलाई हाल्नु है
1: हस् गुरुदेव
0: मेरो वाट्सएपमा एकदम राम्रो क्वालिटीमा यासरी क्वालिटीमा हाल्नु म तपाईँको भोजपुरको दुर्गाजीको घरमा भएको कीर्तन भन्न म फेसबुकमा सबैलाई जानकारी गराउँछु है
1: हुन्छ हुन्छ
0: अनि के छ अनि आज भोलि रेडियो सुन्दै हुनुहुन्छ
1: हामी त अनलाइनको सहायताबाट सुन्छौँ तर धेरै मान्छेले सुन्न नपाएको छ
0: अब यसको कुनै उपाय नै भएन के गरौँ भनौँ न
1: अब यहाँ सोचिँदैछ हेर्नु कस्तो हुँदैछ
0: मैले तपाईँलाई ऊ त भनेको थिएँ
1: हजुर हजुर त्यसैको विषयमा लडाइँ भइरहेछ
0: त्यो होइन त्यसलाई धेरै लडाइँ गर्नुपर्ने त होइन सामान्य कुरा तपाईँले लिएर टक्क अगाडि बढे राम्रो हुन्थ्यो त्यसलाई भरे तपाईँले आज होइन भोलितिर त्यसलाई छलफल गरौँला अहिले आज हाम्रो घरमा के छ भने सकभर आज यो महत्वपूर्ण दिनमा वर्षा भएन भने चाहिँ लगभग लगभग 100 जनाको हारिमा हाम्रो घरमा आज कीर्तन राख्ने कि भन्ने चाहिँ हाम्रो तयारी हुँदैछ 100 जना हो र भने 100 जना अब तर पानी पर्यो भने अलिकति समस्या हुने भयो होइन अनिखेरि चाहिँ पानी पऱ्यो भने 100 जना हुन्छ भरे 7 बजीदेखि लाइभ आउँछ पुरै मेरो फेसबुक पेजबाट है ल अहिले कार्यक्रममा आउनुभयो कसको बारेमा हेर्नु मैले
1: गुरुदेव म मेरो बाबुहरूको बारेमा अलिकति जिज्ञासा चाहिँ दशा गरेर के कस्तो रहेछ भनेर हेर्ने हो धेरै कुरा त हजुरले हेरिदिनु भएको
0: छ भन्नु त साल महिना गर्ने समय एकजनाको हेर्ने मिल्यो अहिले
1: 74 सालको 2074 साल
0: हजुर
1: वैशाख महिनाको
0: हजुर
1: 18 गते सोमबार बिहानको 1:32 जाँदा
0: यो
1: जिल्लाको नोबेल कलेजमा भएको
0: यो रातिको कि दिउँसोको
1: दिउँसोको
0: मोरङ जिल्लामा सोमबार हो
1: हजुर
0: सोमबार परेछ षष्ठी तिथि वैशाखको शुक्ल पक्षको षष्ठी तिथि हो
1: हजुर
0: राशिको नाम केशव राखेको छु मैले
1: हजुर
0: मिथुन राशि हेर्ने गर्नु भएको छ होइन
1: हजुर
0: अलि केटो लग्नमा राहु भएकोमा चाहिँ अलिक एक कुरो हुन्छ नि क्या
1: हजुर
0: लग्नमा राहु छ नि होइन तपाईँको छोराको चिनामा
1: हजुर
0: अब तपाईँ त आफै पनि ज्योतिष्याम गर्नुहुन्छ होइन लग्नमा राहु छ यो लग्नको राहुले अलिकति मान्छेलाई बढी एकरो बनाइदिन्छ होइन जे काम पनि एकदम छिटो गर्न चाहने यसलाई स्पिड पनि भन्न मिल्यो तर त्यो कहिलेकाहीँ स्पिडमा अलिकति यताउता नसोचिकन काम गर्दाखेरि त्यसले अलिकति अप्ठ्यारो स्थितिमा पार्न सक्छ र अहिले यतिखेर शनि भन्ने ग्रह चलिरहेको छ 10 वर्ष 8 महिनाबाट शनि भन्ने ग्रह चल्दा शनि ग्रह बसेको छ तपाईँको छोराको पञ्चम स्थानमा बृहस्पतिको घरमा गएर बसेको छ यसले गर्दा अलिकति पढाइमा कता कता कमजोरी पार्न सक्छ होइन यसलाई अलिक अध्ययन अध्यापनमा एकदम ध्यान दिनुपर्ने अवस्थाहरू हुन्छ शुक्र त उच्च रहेछ यसै पनि राम्रो भइहाल्यो होइन र पनि अलिकति ग्रहहरूमा दोषहरू पर्न सक्छ किनकि तपाईँको ग्रहमा अलिकति शनिको कारणले गर्दा कहिलेकाहीँ नबिग्रियोस् भन्दा शनिको 23,000 पल्ट जपहरू गराउनु पूजापाठ गराउनु अरू त्यस्तो के छ र अरू राम्रै छ शुक्र अष्टमस्थानमा आउँदा आयु लामै हुन्छ लग्नमा राहु हुँदा अलिकति मान्छे टाउको पनि कहिलेकाहीँ रोगी हुन सक्छन् टाउको दुख्ने झमझमाउने हल्का हुन्छन् पछि गएर वैवाहिक जीवनमा दोष लाग्छ है अरू के छ
1: त्यही त गुरु यो शनि यो सालदेखि सुरु हुन्छ भनेकोले गुरुसँग के यही चाहिँ के रहेछ भनेर तिनीहरू जानकारी हो
0: यो के छ भने तपाईँको यो बच्चाको लागि 10 वर्ष 8 महिनाबाट शनि भर्खरै सुरु भयो होइन अब यो शनिको एकचोटि राम्रोसँग शान्तिहरू गरिसक्यो त शनिले बिगार्न पाउनुभन्दा पहिले शान्ति गर्नुभयो भने शनि आएर केही फरक परेन क्या तर बिग्रिसकेपछि घाउ लागिसकेपछि अनि शनिको पूजा गर्दा त घाउ ठिक त हुँदैन त्यही भएर पहिले नै अब तपाईँले आफै पनि अलिकति अध्यात्म क्षेत्रमा लाग्नु भएको छ ओम सम शनि सराय नमः मन्त्र पनि आफूले अथवा बच्चाले पनि जप गरोस् शनिको स्वरूप भनेको शनिको ग्रह शान्ति गर्दाखेरि शिवको उपासना गर्नुपर्छ शिव भनेको हनुमान पनि हो भन्ने खालको पनि छन् फेरि कता होइन हनुमानको स्वरूप शिवको स्वरूप शनिको स्वरूप एउटै हो बुझ्नुभयो कि भएन अब हजुरलाई रुद्रीहरू पढ्न त आउँदैन तर पनि हनुमान चालिसा पाठ दैनिक रूपमा गराउनु भयो भने शनिको एकदम नराम्रो ग्रहहरू पनि राम्रो हुँदै जान्छन् र शनिको जप त अनिवार्य गराउनै पर्यो फेरि त्यो पाठ गर्दाखेरि आफूलाई पनि धेरै कुरामा दैनिक रूपमा शान्ति भएको जस्तो हुन्छ है अरू केही
1: जिज्ञासा यति नै हो गुरु
0: ल ठिक छ हस्
1: गुरु साहब बोल्न पनि मन लागिरहेको थियो ठ्याक्क फोन लागेको लागि धेरै दिनको
0: हुन्छ
1: नबोलेको हुन्छ अब देशमा स्थिति यस्तै छ गुरु, सबैले अब जे हुनु भयो अब नहोस् सुखमय रहोस् सबै नेपालभरिका मान्छे
0: यस्तो
1: शान्तिको कामना गर्छ।
0: हजुरले हजुरले भन्ने त्यसो, मैले भन्ने त्यसो, तर कसैले धर्म गरेनन् क्या, मेन समस्या यहाँ हो।
1: सही कुरा चाहिँ हो गुरु।
0: अब हेर्नु न, तपाईँ घरमा भरे पाँचजना मान्छे आउँछन्, तँ पनि अब आफ्नै घर परिवारलाई बल्ल बल्ल ढोगेर होला तँ पनि है, अनि कम्तीमा त तपाईँ घरदेखि
1: घर परिवार मात्रै गर्छौँ।
0: सुन्नु न, अब अब मैले हजुरलाई जोडेर अब एकैछिन तपाईँसँग थोरै बेर भुले, तपाईँको घरभन्दा मास्तिरपट्टि सिद्धकालीको मन्दिर छ, त्यो मन्दिरमा कुनै पनि एकादशीमा मान्छे भेला भएर 40-50 जना मान्छे भएर भजन कीर्तन गर्छन्?
1: गर्दैनन्।
0: अनि मन्दिरको शक्ति खोइ त भने क्या, शास्त्रमा के लेखाएको छ भने कुनै पनि तीर्थ कुनै पनि मन्दिर चाहिँ जति धेरै भक्तहरू आए, सकारात्मक सोच लिएर भक्तहरू आए, त्यति धेरै त्यो मन्दिरमा तीर्थमा पावर बढ्छ क्या। तीर्थ एक्लै भएर कहिले पनि त्यसको पावर बन्ने होइन। जस्तै देवघाटमा आज तपाईँ बिहान हामी त्यहाँ गएर आउँदाखेरि खुट्टो हाल्ने ठाउँ थियो नि क्या, आज त्यति धेरै मान्छे आउँछन् यहाँ बिहान 4 बजेदेखि तपाईँको अहिले 9-10 बजेसम्म मान्छे प्याकाम प्याक हुन्छन् यहाँ पनि। अब त्यस्तो ठाउँमा र पो त्यसको महत्व वृद्धि हुन्छ, किनभने त्यो धेरै भक्तहरूको ठाउँमा मान्छे कति मान्छे चाहिँ अलिकति नेगेटिभ सोच लिएर आउँछन्, कति मान्छे त सकारात्मक सोच लिएर आउँदा त सकारात्मक मान्छे नि के हो, भगवान हो क्या। भागवतमा के लेखा छ भने तीन चिज भयो भने भगवानको पूर्ण रूप बन्छ अरे क्या, सच्चिदानन्द रूपाय विश्वोत्पत्ति हेतवे भन्छ क्या श्लोकले, होइन महात्मीको पहिलो श्लोक। सत् रूप हुनुपर्छ, चित रूप हुनुपर्छ, आनन्द रूप, हामी पनि सत्य हुनु पर्यो, हामी पनि ज्ञान वर्धक, चित भनेको चैतन्य स्वरूप भनेको ज्ञान वर्धक हो नि त, ज्ञानी हुनु पर्यो, हामी सत्य हुनु पर्यो, हामी ज्ञानी हुनु पर्यो, हामी आनन्दमा लगाउन सक्नु पर्यो, हामी नै भगवान हो, यसरी भन्न सक्ने तागत हुनु पर्यो क्या। अनि गरे मेरो लोप पनि गरेका छ, ढाँटेको ढाँटे गरेका छ, चोरेको चोरी गरेका छ, अनि होइन ज्ञान छैन, के खाने के नखाने केही याद छैन, अनि हामीले खोजेका छौँ भगवान्लाई दुई पत्ता, हामी आफै भगवान हो, आफै बन्यो भगवान। अब
1: चेतना भएकोले हो नि गुरु, बिना मन्त्रको अक्षर हुँदैन भन्छ।
0: त्यही त, अनि ल त्यही छ, अब सबैले ध्यान गरौँ आज कम्तीमा, आज यस्तो राम्रो दिन छ, म आज पानी परेन सम्भव भएन भने हाम्रो यो जुन टोलको मान्छेहरूलाई मैले अस्तिदेखि भनिरहेको छु यो राम्रो दिन भएको भएर, अनि यो हाम्रोतिर चाहिँ फेरि कस्तो हुन्छ भने पालो पार्नलाई एकदम गाह्रो हुन्छ, सबैले भजन कीर्तन गर्नुहुन्छ, अनि आफ्नो घरमा पालो पार्नलाई अलिकति त्यहाँ अरूहरूको पालो हुन्छ, अनि मेरो पनि पालो पारिदिने भनेर मैले अरू बेला भन्दा पनि आजको लागि पहिलेदेखि भनेको थिएँ, आज अलिकति यता चाहिँ फेरि पानी अहिले पनि पानी परिरहेको छ बाहिर, होइन पानी पऱ्यो भने आज 100 जना मान्छे चकलक्क ल्याएर 100 जना मान्छेमा 50 जना मान्छे त राम्रो आउला नि त घरमा, होइन
1: हजुर,
0: राम्रा मान्छेले गरेका कामहरूले राम्रो हुने हो क्या है। अहिले छुट्यौँ राधे श्याम, हामीसँग हुनुहुन्थ्यो दुर्गाजी भोजपुरबाट, असाध्य आध्यात्मिक मान्छे हुनुहुन्छ, हामीले हरेक मन्दिरमा हरेक तीर्थहरूमा मैले धेरैचोटि भनेको छु, केही भएन भने एउटा कुनै भजन समूह बनाउनुहोस्, बरु त्यो भजन समूहमा हामीले केही गर्नुपर्छ भने, तपाईँलाई बाजा गाजा किन्नुपर्छ भने 5-7 हजार रुपियाँ 5-10 हजार रुपियाँ हुन्छ भने हामी बरु व्यक्तिगत रूपमा पनि सहयोग गर्न तयार छौँ। योभन्दा के भन्ने भने क्या, के भन्छ नि भन्दा तपाईँहरू पनि यसो 2-4 रूपियाँ उठाउनुहोस्, बरु गुरु कसरी सुरुवात गर्ने होला त्यसको आइडिया दिनुहोस् भन्ने हो नि। हरेक गाउँमा मन्दिर छ, मन्दिरमा कम्तीमा हप्ताको एक दिन अथवा 15 दिनमा एक दिन त पाइयो, एकादशीमा कम्तीमा बिहान 10 बजे भेला भएर बेलुका 2-3 बजेसम्म 4-5 घण्टा भगवान्को नाममा त्यहाँ बस्ने, भगवान्को कीर्तन गाउने, एकादशीको महिमा गाउने, अनि पाञ्चन देवताको श्री गणेश आय नमः सबै मिली भगवानको गरौँ भजन, भगवानको त्यहाँदेखि सुरु गरेर गणेशको भजन गाउने, देवीको भजन गाउने, सूर्यको भजन गाउने, विष्णुको भजन गाउने, शिवको भजन गाउने, पाञ्चन देवताको पो, अनि ओमकारको भजन गाउने, ओम ब्रह्म ओम विष्णु ओम शङ्कर ओम भन्दा संसारमा अरूको सरा हेर्नु त कति राम्रो भजन छ। यस्ता दिव्य दिव्य भजनहरू गाएर तपाईँहरूले चाहिँ यसरी अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। त्यसो भएको हुँदा तपाईँले एउटा कुरो के बुझ्नु पर्यो भने त्यसको पनि सत्सङ गरे पनि एउटा सिस्टम हुन्छ, त्यहाँ बत्ती बालिन्छ, कलश राखिन्छ, एउटा भागवतको पुस्तक, एकादशीको पुस्तक राखिन्छ, त्यहाँ व्यासमा एउटा राम्रा धोती लगाएर आएका गुरुहरूलाई, कुर्ता सुरुवाल लगाएर आएका गुरुहरूलाई, जो सात्विक ब्राह्मण छन् टक्क ल्याएर आसनमा राख्ने, उहाँलाई फूलमालाले पूजा गर्ने, अनि उहाँबाट दिव्य मन्त्रहरू सुन्ने, दिव्य कथाहरू सुन्ने, दिव्य त्यसको पाठहरू गर्ने, मेन कुरो एकादशीको पाठ सुन्नु क्या, एकादशीको मूल पाठ हुन्छ नि पुस्तकमा, एकादशी होस् अथवा सप्ताह होस् पाठ सुन्ने अनि भगवान्को ध्यान गर्ने। कलौ केशव कीर्तनाथ, भागवतमा के लेखा छ भने कलिकालमा अरू सबै कर्म गरेर हुँदैन। कलिकालमा भनेको भगवान केशवको नाम र उच्चारण कीर्तन भन्दा अरू ठूलो कुनै कर्मै छैन। तपाईँले मानौ गरीबलाई म खुवाउँछु भनेर चाहिँ 10,000 खुवाउनुहुन्छ, तर भगवानको नाम एकचोटि पनि जपनुहुन्न भने त्यो 10,000 खुवाएकोलाई अर्थ रहँदैन। त्यहाँ खुवाउँदै गर्दा भगवानको नाम संकीर्तन सँगसँगै भयो भने त्यो एकदम दिव्य, एकदम मङ्गलकारक हुन्छ, एकदम भाग्यमानी मान्छेले त्यो गर्न पाउँछ। मैले धेरैचोटि भनेको छु, बरु मैले के अनुरोध गरेँ भने हामी कुन कुन जिल्लामा जान्छौँ, त्यो जिल्लामा भएको ठाउँमा गुरुदेव तपाईँ यो जिल्ला आउँदै हुनुहुन्छ, यति गति हाम्रो यो मन्दिरमा एउटा कार्यक्रम छ, त्यहाँ आएर थोरै तपाईँले केही बोलिदिनु पर्यो, अथवा तपाईँ आएदेखि हामीले त्यहाँबाट सत्सङ सुरु गर्छौ, अथवा तपाईँले त्यसको नाम दिनुहोस्, त्यो सत्सङको नाम के राख्ने, त्यहाँ के पाठ गर्दा राम्रो हुन्छ, कुन मन्दिरमा के पाठ गर्ने, होइन त्यसो भएको हुँदा तपाईँले कहिले हामीले तपाईँलाई रेडियोबाट गीता पाठ गरेर सुनाएका छौँ, 18 अध्याय गीता तपाईँलाई मैले वाचन गरेको छु, कहिले एक श्लोक वाचन गरेँ, कहिले 4 श्लोक वाचन गरेँ, होइन तपाईँले कतिले सुन्नुभयो, तपाईँहरू त्यो मैले किन गरेको हुन्, तपाईँहरूले केही न केही सिक्नुहोस् भन्ने गरे त हो, खै सिक्या अहिले छैन, कसैले छैन अहिले गरे, अनि बिहान उठ्न पाएन, हतार पत्ता भुटेको बेला खाना हटाएर छ मान्छेलाई, समस्या यो हो, जति सुकै बिजी हुनु फेरि भन्नु होला पहाडतिरबाट, मलाई फोन आउँछ, गुरु हाम्रोतिर त गोरु छन्, बाख्रा छन्, भैँसी छन्, गाई छन्, अनि कहाँ भ्याइन्छ र किन भ्याइँदैन, मन हो सबैभन्दा ठुलो गुरु, मनलाई तपाईँ 4 बजे उठ्ने मान्छे 4:45 उठिदिनु न, 15 मिनट भावना दिनुभयो नि, 15 मिनट एक ठाउँमा बसेर भगवान्को नाम आएसम्म घरमा जप्नु भएको कहिल्यै, हरे राम, अरू आउँदैन तपाईँहरूलाई मलाई थाहा छ, संसारमा केही आउँदैन तपाईँहरूलाई, मैले माने, हरे राम हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यति मात्र जप्नु कम्तीमा, त्यो पनि आएन भने ओम नम शिवाय त जप्नु, ओम त जप्नु केही आएन, ओम ओम ओम त भन्न आउँछ त हो कि, त्यो पनि जिब्रो बोल्दैन, अहिले एउटा फिल्म आउँछ त्यसको गीत आउँछ, ए बुढी बुढी आमाहरू पनि आज त्यस्तै गीतमा नाचेर टिकटक पनि अलिअलि होइन फेरि राम राम राम, त्यस्तो हुन्छ, यो के गर्ने मान्छेको यो के रहेछ भने सबैले के कामबाट चाहिँ मान्छे बिग्रिन्छ भन्ने कुरा, बिग्रिन चाहिँ धेरै बेर टाइम लाग्दो रहेछ, सुध्रिन मान्छेलाई टाइम लाग्यो, बिग्रिँदा गीत आयो हो भने त्यसलाई इन्ट्रेस्ट लागिहाल्यो, बिग्रिहाल्यो मान्छे, तर त्यसलाई सकारात्मक बन्नको लागि तपाईँहरूले पनि आजैबाट एउटा संकल्प गरौँ, आजैबाट एउटा प्रण गरौँ, अरू धेरै ठाउँमा मन्दिर नहोला, धेरै ठाउँमा गाउँ गाउँमा चाहिँ नआउला, आफ्नो घरको परिवार 5 जना भए पनि एउटा भगवान्को फोटो राख्नुहोस्, होइन राधा कृष्णको राख्नुहोस्, शिवजीको राख्नुहोस्, पार्वतीको, अब कसको राख्न मन लाग्छ, केही नभए भगवान हनुमानजीको राखे पनि हुन्छ, अनि हनुमान चालिसा पाठ गर्ने, एकछिन भए पनि भगवानको धेरै बेर भन्दिनँ, आधी घण्टा भयो भने जपनुहोस् न, है त्यस्तो गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। म कार्यक्रम एकैछिन छोटो लिन्छु विश्राम, विश्रामपछि उपस्थित हुन्छु, हामीसँग रहनु होला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुटाउनुहोला।
3: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 601।
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको यो व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेको छु। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। हामी तपाईँहरूसँग भएका विभिन्न जानकारी अनि भूत, भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। आज कोही जिज्ञासु यतिखेर तपाईँ पनि बन्न सक्नुहुन्छ। हामीले धेरैभन्दा धेरै कुराहरूको जानकारी त तपाईँलाई दिइसकेका छौं आजको बारेमा। आजको एकादशीको महिमा तपाईँको लागि अपरम्पार छ। भजन, कीर्तन, सत्सङ्ग गर्नुहोला। सत्सङ्ग भनेको सतानाम सज्जनानाम संगह इति सत्सङ्गह भन्छ। धेरै व्यक्तिहरू सज्जनको व्यक्तिहरूको संगत नै सत्सङ्ग हो है। त्यसरी गरेर अगाडि बढ्नुहोला, धेरै कुरामा राम्रो हुन्छ। हामीलाई तपाईँ यतिखेर 98 4 53 97 658 र 98 1 42 73 601 सिधा रूपमा सम्पर्कमा रहेर कुराकानी गर्न सक्नुहुनेछ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
1: गुरु राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म इलामको रङबाट बोल्दैछु, नवीन राई।
0: नवीनजी, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले?
1: हामी यो रेडियो फिक्कलबाट सुन्छौँ गुरु।
0: आज फिक्कल एफएममा बजिरहेको छ?
1: हजुर बजेको छ त।
0: रेडियोबाट सुन्नुहुन्छ कि मोबाइलबाट भन्नु त नढाटिकन है?
1: मोबाइलबाटै हो।
0: रेडियो छैन?
1: रेडियो छैन, अब रेडियो अब पुरानो भइसक्यो, अब खासै रेडियोको उयो छैन, मोबाइलबाटै हामी सुन्छौँ।
0: रेडियोबाट सुन्ने त अनि तपाईँले घर परिवारमा गुटुङडुङ सबैलाई एउटा सानो हजार बारसम्म रेडियो आउँदो रहेछ, हजार बारसम्म रेडियो सुन्ने, आज भोलि बेसी फेरिरहनु परेन, अनि त्यहाँ लगाइदिने, त्यहाँबाट उताबाट एउटा सानो बुम्फरमा जोडिदिने, ए घनगाइदिने, आनन्द हुन्छ। कम्तीमा अरू केही नभए ज्योतिष दर्पणमा भएका मन्त्रहरू, हामीले भनेका कुराहरू घरभरि सुनिन्छन्। कम्तीमा भूत प्रेत त भाग छ हौ गाँठे होइन?
1: हजुर होइन, यो मोबाइलबाटै पनि, यो सानो मोबाइल हुन्छ त्योबाट पनि अब यहाँनिर मम्मीहरू सुन्नुहुन्छ।
0: ए, अहिले कार्यक्रममा कसको बारेमा चाहनुहुन्छ?
1: आज अहिले चाहिँ अब मेरो भतिजो केटो छ, उसको बारेमा।
0: साल महिना गते समय भनिदिनु त?
1: 2072 साल मङ्सिर महिनाको 4 गते शुक्रबार बेलुकी 8:15
0: 8:15 बेलुका है?
1: हजुर।
0: कुन जिल्लामा भयो जन्म?
1: जन्म इलाममै भयो,
0: इलाम जिल्लामा। भतिजको लागि राशिको नाम सेवक नाम आउँछ, कुम्भ राशि हुन्छ।
1: हजुर,
0: के नाम राख्नु भएको छ?
1: होइन यहाँ हामीले त अब त्यो घरबाट घरमा बोलाउनु त सौजन भनेर बोलाउने गरेको छ उसको।
0: अनि ब्राह्मण आएर नाम राख्नुहुन्न, नारायण गर्नु भएन?
1: अनि नौरन हाम्रो पौराणिक राइट चलनबाटै भनौँ न गर्ने गरेर हामी अब यो पुरोहितहरू अब पण्डितहरू लाएर गरिन्न है।
0: ल, अब आजदेखि ग्रह शान्ति गर्नु पर्यो भने, बिहाहरू गर्नु पर्यो भने सेवक नाम भन्ने कुम्भ राशि आउँछ। राशिफल सुन्दा पनि अलि आमा बुवाको सम्बन्ध राम्रो भएको मान्छेको चिना देखिएन है?
1: सम्बन्ध त जे होस् एक हिसाबले त अब टुटि नै सकेको जस्तो हो।
0: के भयो, भाउजू हुनु?
1: हजुर
0: भाउजू,
1: भाउजू होइन, बुहारी हो, हिँडिसक्यो, अब अर्कैसँग गइसक्यो, अब
0: सक्यो, बर्बाद भइगएको छ। हेर त, यस्तो ग्रह थियो के गर्ने? अब अहिले शनि ग्रह पनि चलेको छ, शनिको शान्ति गराउनु होला, पूजापाठ गराउनु होला। अंगारक युग परेको छ, अंगारक युगको शान्ति गर्नु, मंगलबार विशेष गरी अब भोलिबाटै सुरु गर्नुहोला व्रत उपासनाहरू गर्न। मंगलबारको दिन घरमा कुनै पनि व्यक्तिले कहिल्यै पनि त्यो घरमा लसुन, प्याज, माछा, मासु, अण्डा यस्तो चिजहरू नखानु, भगवानको ध्यान गर्नु, गणेश भगवानको र हनुमानको पूजा गर्नुपर्छ मंगलबारको दिन है। अरू के छ विशेष जिज्ञासा?
1: अब
0: तपाईँले भनेको छ उसको भनेर सोध्नु भने, उसको अहिले शनि ग्रह सुरु भयो होइन, दस वर्ष आठ महिनादेखि सुरु भयो भनेको भर्खरै सुरु भयो. अब यो शनि तपाईँको यो भतिजको लागि 31 वर्षसम्म रहन्छ. अब शनिको शान्तिहरू गर्नुभयो, पूजापाठहरू गर्नुभयो भने सुधार हुन्छ. त्यसमा पनि फेरि के छ भने अर्को कुरा अङ्गारक युग छ क्या, अङ्गारक युग पनि शान्ति गर्नु. फेरि अङ्गारक युग मातृस्थानमा छ, माताको घरमा, आमाको घरमा गएर राहु र मंगल बस्दाखेरि आमा र बाबुको सम्बन्ध बिग्रियो. त्यहीँबाट भनेको मैले अब आमा पहिला हिँडिसक्नु भएछ, राम्रै पनि भयो, अब जे हिँडेपछि होइन, अब फेरि पनि शान्तिहरू गराएर अब तपाईँको भाइको चाहिँ बिहा गर्दाखेरि राम्रोसँग हेराएर गर्नु होला. अरू कुरा त्यस्तै हो है.
1: हजुर गुरु, अनि यो उसको पढाइको विषयमा भन्नु पर्दाखेरि
0: शनि भन्ने ग्रह छ, शनि भनेको मन्द जात, मन्द बुद्धि हुन्छ, यो बेला ढिलो बुझ्छन्. शनिको शान्ति गराउनु, पूजापाठ गराउनुपर्छ, 23,000 पल्ट जप गर्नुपर्छ. अब अथवा घरमै पनि ओम सम शनि सराय नमः जप दिनदिनै गराउन लाउनु भयो भने केही कुरामा सुधार हुन्छ. गोर शान्ति त गर्नै पर्छ ब्राह्मणको मुखबाट होइन, सात्विक ब्राह्मणको मुखबाट गरेपछि त्यसको पूर्णता फल प्राप्ति हुन्छ. त्यसको हवन पनि गर्नुपर्छ. अब गरेन भने बिग्रिन सक्छ, ख्याल गर्नु होला. सबैभन्दा राम्रो एक अङ्क राम्रो हुन्छ, यो वर्षलाई रातो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ. अहिले छुट्टिन्छु. राधे राधे.
1: राधे राधे गुरु.
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं. हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको बारेमा हामी तपाईँलाई जानकारी दिने प्रयासमा लागिरहेका छौं. 98453 97 658 र 98142-73-601 सिधा सम्पर्कमा तपाईँमा रहेर हामी प्रत्यक्ष रूपमा तपाईँको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहन्छु. कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ. राधे राधे हजुर.
2: राधे राधे गुरुजी.
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ? कहाँदेखि भन्नुभयो? सुर्खेतबाट. को बोल्दै हुनुहुन्छ अहिले? सुर्खेतको कुन गाउँमा हुनुहुन्छ यतिखेर? कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: रेडियो
0: दैनिक रूपमा सुन्नुहुन्छ कि सुन्नुहुन्न? हो, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? आफ्नो साल महिना गते समय भन्नु त. 2063 साल
2: असार महिनाको 28 गते
0: के बार परेको थियो?
2: मंगलबार.
0: माफ गर्नु होला, 63 सालको असारको 28 गते मंगलबार थिएन. आमा बुवालाई राम्रोसँग सोधेर मलाई फेरि फोन गर्नु होला. त्यस्तो झुक्किनु भएछ भने, घरमा चिना कुण्डली छ भने, तपाईँलाई समयहरू हेर्न आएन, गतेहरू हेर्न आएन भने फोटो खिचेर मलाई मेरो फेसबुक पेजमा राख्नु होला. लक्ष्मण सुवेदी 333 छ. अहिले छुट्टिन्छु. राधे राधे. कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो विशेष हामी जानकारी दिने एउटा प्रयास गरिरहेका छौं है. हामी विशेष गरी तपाईँहरूसँग भएका जानकारीहरू दिने एउटा प्रयास गरिरहन्छौ. धेरैले मलाई उनमासिक गर्दा के गर्नुपर्छ गुरुदेव भनेर मलाई धेरैले प्रश्न गर्नुभएको छ. एउटा श्लोक भन्न चाहन्छु. द्वि पुष्करे च नन्दासु ययायाम च भृगुरुदिने चतुर्दश्यम च यु नोनिनीम कृतिकासु त्रिपुष्करे हे. है, यो द्वि पुष्कर योगमा पनि अथवा त्रिपुष्कर योगमा पनि उनमासिक श्राद्ध गर्न हुँदैन भनेको छ है. अनि नन्दासु, नन्दा तिथिहरूमा, प्रतिपदा एकादशी र षष्ठी तिथिमा पनि उनमासिक पर्यो भने त्यसलाई पनि जुराएर बल्ला त्यसमा गर्न हुँदैन है. यी निश्चय है अर्कायाम. अब यहाँ आइतबार है, अर्कायम भनेको चाहिँ आइतबारको दिन, अनि भृगु दिने भनेको चाहिँ शुक्रबारको दिन पनि गर्न हुँदैन. चतुर्दश्यम त नो नानी, चतुर्दशीको दिन पनि गर्न हुँदैन. अनि कृतिकासु त्रिपुष्करे, कृतिका नक्षत्र परेको दिनमा पनि उनमासिक श्राद्ध गर्नु हुँदैन अथवा यो बेला गरे भने राम्रो हुँदैन। हुन मासिक श्राद्ध, दुई पुष्कर योग, त्रिपुष्कर योग, नन्दातिथि, चतुर्दशीमा, आइतबार, शुक्रबार, कृतिका नक्षत्र परेको दिन पनि उनमासिक श्राद्ध गर्न हुँदैन भनेर बकैदा शास्त्रमा लेखेका छन्। यसलाई एकदमै ध्यान दिनुहोला। अनि अर्को कुरा भनिहाल्छु फेरि, धेरै आमाहरूले, धेरै बाबाहरूले छ महिनामा दाता आयो भने के हुन्छ, अथवा नौ महिनामा, बाह्र महिनामा, एक वर्षमा आयो भने के हुन्छ भनेर धेरै दुःख गरिरहनु भएको हुन्छ। विशेष गरी पाँच महिनासम्म अहिले अशुभ मानिन्छ, होइन, छैटौं महिना, सातौं महिना, आठौं महिना, नवौं महिना, दशौं महिना, एघार महिना, कहीँ मैले त लेखेको देखेकै छैन। अब आठौं महिनामा जन्मे भने शरीर पुष्टि हुन्छ भनेको छ यता दाता आएको फल, क्या आठ महिनामा दाता कतिमा, ओहो हुँदैन रे गुरु, लु आठ बाह्र पीड़ित छ रे, के हो के गफ छ, कहाँ लेखा रहेछ, कुन शास्त्रको, कुन अध्यायको, कुन पेजमा लेखा रहेछ भनिदिए हुन्थ्यो त, हामी पनि रेडियोबाट सबैलाई जानकारी दिनुहुन्थ्यो, लेखेकै छैन। हाम्रो शास्त्रलाई के लेख्छ, आठौं महिनामा अत्यन्त सुखी लेखेको छ, पाँचौं महिनासम्म, एक महिना, दुई महिना, तीन महिना, चार महिना, पाँच महिना यो अशुभ हो, त्यस पछाडि राम्रो हुन्छ। तर माथिबाट दाता आयो पहिलोचोटि भने चाहिँ फेरि जुन महिनामा आए पनि अशुभ हुन्छ है, जस्तै छ महिनामा, सात महिनामा पहिलो दात माथिबाट निक्ल्यो भने चाहिँ त्यसलाई अशुभ मानिन्छ, त्यसको शान्ति गर्नुपर्छ। अधो जन्तुत्पत्ति शान्ति भन्ने विधि छ, पढ्नुपर्छ ब्राह्मणहरूले, खालि श्राद्ध गर्ने, खालि आहुति मात्रै गरेर चाहिँ म चाहिँ यस्तो हो भन्न पाइएन नि, अलिकति दुःख पनि गर्नु पर्यो के है, अनि त्यसरी गर्नुहोला। अनि अर्को कुरा भन्छु म, कुनै पनि ब्राह्मणले, मैले हिजो मात्रै सुनेको, मलाई खोटाङबाट फोन आएको थियो, दारा मिष्टजीको फोन, हामी उहाँसँग कुराकानी गर्यो, उहाँले रेडियो, अहिले उहाँ विदेशमा हुनुहुन्छ, असाध्यै धेरै अनलाइनबाट कार्यक्रम सुन्नुहुन्छ उहाँले, अहिले उहाँ सायद मलेसियातिर हुनुहुन्छ होला, हो कि साउथतिर कता हो, मलाई ठ्याक्क याद भएन, उहाँको परिवार खोटाङमा हुनुहुन्छ, उहाँको परिवार, उहाँको लगायत धेरै व्यक्तिहरूले रेडियो खोटाङबाट कार्यक्रम सुन्दाखेरि सुनिरहनु भएको छ, कुन ब्राह्मणले पनि कार्तिक महिनामा सायद हेर्नै पर्दैन सत्ता लाउन भन्न थालेछन् फेरि, अब आफू खाली हुन्छु भन्नुभयो कि, दुई चार रुपियाँ पैसा आउँछ भने, पैसो कमाउनु ठुलो कुरो होइन क्या, पहिले नाम कमाउनुहोस्, ब्रान्ड कमाउनुहोस्, इज्जत कमाउनुहोस्, राम्रो काम गर्नुहोस्, भगवान्ले तपाईँलाई आफै बाटो लगाइदिन्छ नि, गुटुङटुङ लगाएर पैसाको प्रेरणा गर्नुहोस्, पैसा कमाउन हतार गर्यो भने मान्छे बिग्रिन्छ, पहिले इज्जत कमाउने, राम्रो काम गर्ने बाटोमा लाग्नुहोस्, भइहाल्छ नि। हामी यतिखेर कोही जिज्ञासुको साथमा छौ, राधे राधे हजुर,
3: राधे राधे गुरु,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर, ओखलढुङ्गाको कुन गाउँमा हुनुहुन्छ अहिले तपाईँ, सानिचारमा, अनि कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँ, आज मात्रै कि अरू बेला पनि सुन्ने गर्नुभएको छ, हजुरको नाम के पर्यो अरे, सिर्जना दाहाल है, अनि अहिले ठ्याक्कै तपाईँ कसको बारेमा हेर्न चाहनुहुन्छ यतिखेर,
3: बाबुको बारेमा, छोरो
0: छोराको साल महिना गते समय भन्नु त,
3: 2074 साल असारको 13 गते,
0: कति बजे,
3: बुधबारको दिन दिउँसो 1:58
0: 74 साल भन्नुभयो,
3: 75 सालको
0: असारको 13 गते बुधबार दिउँसो कति बजे,
3: 1:58
0: जिल्ला चाहिँ कहाँ भयो,
3: ओखलढुङ्गा
0: जिल्लामा भयो जन्म, यो को अरे तपाईँको
3: छोरा,
0: राशिको नाम, मूल नक्षत्रको पहिलो पाउमा नाम जोडे रहेछ, मूलको पहिलो पाउले केलाई पिर्छ रे, मूलको पहिलो पाउले बाबालाई पिर्छ, आद्य पिता ना समुपैति मूलम, होइन बाबा पिर्ने मूल परेको छ, तिथि चाहिँ पूर्णिमाको दिनमा जन्म भएको छ, राम्रो छ, मूलको शान्ति गराउनु, अङ्गारक युग छ है, बाबाको घरमा, आमाको घरमा ग्रह राहु र केतुको दोष परेको छ, बाबु र आमाको झगडा पर्न सक्छ, बाबु र आमाको सम्बन्ध नराम्रो हुन सक्छ, विशेष ध्यान दिनु, अहिले यो बच्चाको लागि त्यस्तो अशुभ ग्रहहरू छैन, तर महामृत्युञ्जय जपहरू गराउनु, मूलको शान्तिहरू गराउनु, धेरै कुरामा राम्रो हुन्छ है, अरू के छ विशेष?
4: त्यति बेला गराएको थियो, त्यो जन्मेको बेला नरम पुगेर
0: गराएको पनि परेन, ठिक छ है, तर एकदम ध्यान दिनुपर्छ है, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने राम्रो हुन्छ है त। यो महामृत्युञ्जय जप पनि शान्ति गराउनु है। अब यो त अब ग्रहहरू बिग्रेको छ, ग्रहको शान्तिहरू कति गर्नुमा छ अहिलेसम्म भन्नुहुन्छ तपाईँले? अंगारक युग छ, विश्वयुग छ, महामृत्युञ्जय जप गराउनुपर्छ। कतिचोटि तपाईँले महामृत्युञ्जय जप गराउनु भयो अहिलेसम्म? गर्नु भएकै छैन, कसरी हुन्छ त नि भन्नु त लु। त्यही भएर यसलाई राम्रोसँग उ गर्नुहोला, राम्रोसँग शान्तिले गराउनु, राम्रोसँग पूजापाठ गर्नुहोला। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग, आफ्नो जानकारी लिएर गइसक्नु भएको छ। हामी हरेक दिन तपाईँहरूसँग भएका विशेष कुराहरूलाई हामी यहाँबाट जानकारीहरू हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। विशेष गरी भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जानकारी र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामी यतिखेर तपाईँसँगका विशेष कुराहरूमा जानकारीहरू दिँदै गर्दा तपाईँहरूसँग भएका विभिन्न कुराहरूको जानकारी दिने एउटा प्रयास गरिरहेका छौं। मूलको बारेमा एउटा श्लोक पढ्न मन लाग्यो। आद्य पिता नासमुपेति मूल पादे द्वितीय जननी तृतीय धनम चतुर्थो शशुभो च शान्त्या सर्वत्र सत्या दहिभे विलोमम। कति राम्रो श्लोक छ त। आद्य पिता नासमुपेति मूल पादे द्वितीय जननी तृतीय धनम चतुर्थस्य शुभो च शान्त्या सर्वत्र सत्या दहिभे विलोमम। मूलको पनि विशेष गरी चौथो पाउलाई शुभ मानेको छ।

0: नयाँ नेपालको एकलौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557।
4: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र वाट्सएप नम्बर 98-5-20-28-6 46।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टाच 0295751।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
5: This is Radio Sankhuasabha 95.5 MHz.

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदैछ। मन्त्री परिषदको निर्णय अनुसार आज शोक दिवस मनाउन लागि हो। आज नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। 18 गते बसेको मन्त्री परिषद बैठकले बाढ़ी

0: मा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। प्रहरीको पछिल्लो विवरण अनुसार हालसम्म 1342 जनाको शव फेला पारेको छ भने अझै 3992 जना सम्पर्कविहीन छन्। बाढ़ी प्रभावित क्षेत्रमा विपत्ताका खोजी उद्धार तथा शव व्यवस्थापन कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ। नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालय सानिपामा बस्नेछ। हिजोको बैठकमा सभापति गगन थापाले भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा प्राप्त वस्तुस्थितिबारे जानकारी गराएका थिए। उनले प्रभावित क्षेत्रमा पीड़ितहरूसँग गरिएको भेटघाट र छलफलको विवरण प्रस्तुत गरेका थिए। बैठकमा 17 जना सदस्यले आफ्नो धारणा राखेका छन्। बाँकी सदस्यले समसामयिक विषयमा आज धारणा राख्ने कार्यतालिका छ। प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रसंघको आसन्न भ्रमणबारे सरकारवाला मन्त्रालयले तयारी तीव्र पारेका छन्। संयुक्त राष्ट्रसंघको 81औं महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका जाने भएपछि परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले आन्तरिक तयारी तीव्र पारेका हुन्। प्रधानमन्त्री शाहले आगामी असोज 8 गते महासभामा सम्बोधन गर्ने कार्यतालिका छ। उनी सम्बोधनको 1-2 दिन अघि पुग्ने र कार्यक्रम सकिन साथ स्वदेश फर्किने गरी भ्रमणको तालिका मिलाउने तयारी गरिएको हो। विगतका वर्षहरूभन्दा निकै सानो आकारको टोली अमेरिका जाने गरेको तयारी भइरहेको बुझिएको छ। स्रोतका अनुसार 10-11 जना मात्र प्रधानमन्त्रीको भ्रमण दलमा रहनेछन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको टोलीमा उनका प्रमुख सल्लाहकार कुमार बेन, निजी सचिवहरू, फोटोग्राफर र शिष्टाचार प्रमुख सहभागी हुनेछन्। परराष्ट्र मन्त्री खनालसँग जाने 5 सदस्यीय टोलीको विषयमा भने मन्त्री परिषदले पहिले नै निर्णय गरिसकेको छ। आज निजामती सेवा दिवस। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट ठूलो जनधनको क्षति भएका कारण यस वर्ष निजामती सेवा दिवस नमनाउने निर्णय गरिएको छ। यस वर्षको निजामती सेवा दिवस मनाउन मूल समारोह समितिबाट निर्णय भइसके पनि विषम परिस्थितिका कारण नमनाउने निर्णय गरिएको मुख्य सचिव गोविन्द बहादुर कार्कीले जानकारी दिए। सुरक्षाकर्मी, निजामती कर्मचारी लगायत सिंगो राष्ट्र नै खोज, उद्धार, राहत लगायतका विपद व्यवस्थापनका कार्यमा खटिरहेको अवस्थामा निजामती सेवा दिवस औपचारिक कार्यक्रम आयोजना गर्न उचित नभएकाले मूल समारोह समिति यस वर्ष निजामती सेवा दिवस सम्बन्धी कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निष्कर्षमा पुगेको हो।
1: बाढ़ी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
2: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौं। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय संचार माध्यमबाट आएको हो कि होइन जाँच गरौं। नीति र स्थान पनि पुष्टि गरौं। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौं।
1: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौं।
2: याद राखौं, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौं अनि मात्र शेयर गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: रसुवाको भोटेकोशी बाढीले तटीय क्षेत्रमा जोखिम बढ़ाएको छ। नदी किनारमा हुनुहुन्छ भने सुरक्षित अग्लो स्थानतर्फ सर्नुहोस् र स्थानीय प्रशासनको निर्देशन पालना गर्नुहोस्।
1: अनावश्यक यात्रा नगर्नुहोस् र अरूलाई पनि यात्रा नगर्न अनुरोध गर्नुहोस्। विशेष गरी पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी तथा मुगलिङ नारायणगढ सड़क खण्डमा सतर्क रहनुहोस्।
0: खोज तथा उद्धार, आपतकालीन सहायता वा जानकारीका लागि टोल फ्री नम्बर 100-1234 वा 1114 सम्पर्क गर्नुहोस्।
1: सतर्क बनौ, सुरक्षित रहौ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी।
2: Coming up next,
3: The Good Morning Show.
4: भोटेकोशी बाढ़ीका कारण विद्युत पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत सेवा पुनः सञ्चालनमा आउन थालेको छ। धादिङमा करिब 79.8%, नुवाकोटमा 96.7% र रसुवामा करिब 78% घरमा विद्युत सेवा पुनः सञ्चालनमा ल्याइएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले बाँकी घरमा पनि विद्युत पुर्याउने गरी काम भइरहेको जनाएको छ। यसैबीच वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत 13 कार्यालय प्रयोजनका र 500 घरायसी प्रयोजनका सौर विद्युत प्रणाली प्रभावित क्षेत्रमा पठाइएको छ। लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढ़ी तथा पहिरो गएपछि मुख्य राजमार्गका सड़क खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन्। केही स्थानमा भने एकतर्फी यातायात सञ्चालन भइरहेको छ। बागमती प्रदेशमा काभ्रेमा सम्भावित बाढ़ीका कारण बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपालथोक कटिन्जेबेसी सड़क खण्ड प्रभावित भएको छ। प्रहरीले बिहान 4-6 बजेसम्मको अवस्थालाई विचार गरी सवारी साधन सञ्चालन गर्न नगर्ने निर्णय लिन आग्रह गरेको छ। नारायणगढ़ मुगलिङ सड़क खण्ड आज बिहानदेखि आंशिक बन्द हुने भएको छ। तीन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागि चितवन प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। धादिङको कृष्णवीरको सड़क मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालन नहुन्जेलसम्म सो कार्य जारी रहने बताइएको छ। ताप्लेजुङको मेरिङदेङ गाउँपालिका तीन दोबान बजार नजिक भएर बहने मैवा खोलामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब 2:45 बजेको समयमा आठसाई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट गोलिया बोकेर अरूण भेनियरतर्फ जाँदै गरेको ट्र्याक्टर मैवा खोलाको पुल छेउबाट खोलामा झरेको थियो। सड़कबाट करिब 20 मिटर तल झरेको ट्र्याक्टर, त्यसका चालक समीर बराइली र त्यसैमा सवार अनिल नाल्वो बेपत्ता भएको प्रहरीले जनाएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईले आगामी केही दिनभित्र हर्मुजल मार्ग बाहिर नयाँ प्रतिबन्धित क्षेत्र घोषणा गरिने बताएका छन्। इरानी सरकारी संचार माध्यमका अनुसार सोचे

0: सबै घर घर आयो हजुर सबको मन सुन सबको मन सुन
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी हातबारीमा सेवा दिइरहनु भएको छ
2: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने
3: दाँत खोल्ने दाँत सफा गर्ने
2: दाँतको एक्सरे गर्ने
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
2: झिक्न मिल्ने आरपीडी लगाइने
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
2: बाङ्गो टिङ्गो दाँत मिलाइने
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
2: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका 1 प्रहरी गेट सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि
3: सम्पर्क नम्बर 0295906667 र 98422267
4: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार 2083 असोज 3 गते शनिबार 2083 असोज 17 गते शनिबार समय बिहान 10 बजेदेखि 12 बजेसम्म स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार फोन नम्बर 0295752067 मोबाइल नम्बर 98655680460 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39 444
2: र 0295901555।
4: More style, more design. Total Tailors.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147
2: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध खादबारी नगरपालिकाले सम्पत्ति कर मालपोत भूमिकर तिरो व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ
3: साथमा ल्याउनु पर्ने कागजातहरू नेपाली नागरिकताको प्रमाण पत्र जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र
2: सम्पर्क नम्बरहरू 0295-60-400 र 98-520-72-631 खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ सङ्खुवा सभा
4: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ फोन नम्बर 0295-75-267 मोबाइल 97438-46084
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ
6: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
5: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने
6: दाँत भर्ने दाँतको आकृति गर्ने
5: दाँतको एक्सरे सुविधा
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
5: ध्यान दिनै पर्ने कुरा
6: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल खादबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ सङ्खुवा सभा फोन नम्बर 0295-62-320 र 98-420-50-541
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
8: त्यसको लागि के को चिन्ता हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, खाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843447262,
7: 9810555580
1: र वाट्सएप नम्बर 9852028646।
9: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
7: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
9: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
7: ए, त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
1: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
7: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
1: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
7: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
1: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
7: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
1: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
7: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तानकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
7: जानकारीको लागि 029562061,
1: 029573315
7: र 9852601177
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी सङ्खुवा सभा।
7: होइन, यो खाँचबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँचबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँचबारी नगरपालिका एक प्रगति टोल,
10: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
7: प्रोप्राइटर प्रतीक्षा दाहाल।
10: सम्पर्क नम्बर 9813655553
7: र 9843218049।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खाँचबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9867946000
7: र 9919326775।
13: नमस्कार है वडा अध्यक्षज्यू।
14: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
14: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
14: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
13: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
16: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
17: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
18: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
19: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
20: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
21: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धथोकबाट दूरसञ्चार जाने बाटो।
22: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: विश्वको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र।

0: तुमलिङ टार फोन नम्बर 0295752067 मोबाइल नम्बर 9865586460 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 0295762061,
3: 0295703315
2: र 9852601177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी सङ्खुवा सभा।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खाँचबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँचबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँचबारी 1 सङ्ख सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 0295752067, मोबाइल 97438640084।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खाँचबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खाँचबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था, साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421269987 र 98520519906।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
11: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खानबारी, सङ्खुवा सभा।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
6: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा

0: सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
1: उपलब्ध सुविधाहरू: एक, दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। दुई, शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। तीन, सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। चार, वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। पाँच, पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। छ, आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात, विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ, सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ, यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421269987 र 98520519906।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98433-47262,
3: 98105555580
4: र वाट्सएप नम्बर 98520286646।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98306940000
3: र 98193-76-75।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29-47, 98000-90-0062।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1 प्रहरी गेट, छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422667।
4: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 98520165580 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर, खादबारी 1, सम्खुवा सभा।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्ध सुख बाटो दूरसंचार जाने बाटो।

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
2: नेपाल नेत्र ज्योति संघ तेजरथमा आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खानबारी, संखुवा सभा।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429901, जनक पौडेली, 98525354, र 029562048।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
4: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 029551165, 98421552504, 98421269987 र 98520519906।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादवारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
9: र व्हाट्सएप नम्बर 98520-28-600। 146।
2: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
10: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पर्क नम्बरहरू 029560400 र 98520 72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा,

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाँचीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाँचीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीपरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीपरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
3: This is Radio Songkhuwa Sabha 95.5 MHz.
4: विशेष सतर्क रहौ,
5: याद राखौ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौ अनि मात्र शेयर गरौ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।
6: Coming up next, Kantipur Diary.
7: Time check. It's 12 noon.
8: Brought to you by
9: Kam Premium Ma, Ajivan Sarvadik Surachya Dine, Nepal Ki Pahilo Surya Jyoti Sahi Plan. Sahi Chha, Isle Ta Ma Sahi Bhandai Chu.
7: Surya Jyoti Life Insurance, Jivan Ko Lagi.

भोटेकोशी बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस। सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइयो। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमणबारे सरकारवाला मन्त्रालयको तयारी तीव्र, जतिसक्दो सानो टीम बनाउन निर्देशन। हर्मुज जलमार्ग बाहिर नयाँ प्रतिबन्धित क्षेत्र घोषणा गरिने इरानको भनाई, प्रतिबन्ध फारसको खाड़ीका अन्य भूभागसम्म विस्तार गर्ने योजना। र कार्लोस अल्कारेज यूएस ओपन टेनिसको क्वार्टर फाइनलमा प्रवेश, महिलातर्फ आयराना सबलेन्का पनि क्वार्टर फाइनलमा पुगे।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: नमस्कार कार्तिकोट डायरीका साथमा सुनिता र पुजनी समाचार अब विस्तारमा
3: रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदैछ। मन्त्री परिषदको निर्णय अनुसार आज शोक दिवस मनाउन लागि आज नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। 18 गते बसेको मन्त्री परिषद बैठकले बाढ़ीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। प्रहरीको पछिल्लो विवरण अनुसार हालसम्म 1342 जनाको शव फेला परेको छ भने अझै 3992 जना सम्पर्कविहीन छन्। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी उद्धार तथा शव व्यवस्थापन कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ। बेपत्ताको खोजी उद्धार शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरी सहित नेपाली सेना सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन्।
2: भोटेकोशी विपत्तिको 13 दिन आज पनि बिहानैदेखि खोज तथा उद्धार कार्य जारी छ। यसबीचमा जलविद्युत आयोजनाका सुरुङ र घरबाट 4 जनाको जीवितै उद्धार गरिएको छ। उद्धारका खबरले आफन्त हराइरहेका परिवारमा आशा जागेको छ। आज बिहान 5 बजेसम्म 1351 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। त्यसमध्ये पहिचान नभएका 1293 वटा शवहरूको तस्वीर सहितका विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ। पता भएका 3992 जनाको खोजी कार्य भइरहेको छ।
3: राष्ट्रपति रामचन्द्र पौडेल भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको अवलोकनका लागि नुवाकोट पुगेका छन्। उनी सेनाको हेलिकप्टर मार्फत बाढ़ी प्रभावित क्षेत्र नुवाकोट पुगेका हुन्। नुवाकोटको मैथिल ब्यारेकमा अवतरणपछि उनी नुवाकोट विभिन्न स्थानमा पुगेर बाढ़ीको क्षतिको अवलोकन गर्ने शीतल निवास स्रोतले जनाएको छ। त्यसपछि होल्डिङ सेन्टरमा पुगेर पीड़ितको अवस्था पनि बुझ्ने जनाइएको छ। राष्ट्रपति पौडेल बाढ़ी आएको 13 दिनमा अवलोकनमा जान लागेका हुन्। सरकारले पनि आज देशमा राष्ट्रिय शोक मनाएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रसंघको आसन्न भ्रमणबारे सरकारवाला मन्त्रालयले तयारी तीव्र पारेका छन्। संयुक्त राष्ट्रसंघको 81 औं महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने भएपछि परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले आन्तरिक तयारी तीव्र पारेका हुन्। प्रधानमन्त्री शाहले आगामी असोज 8 गते महासभामा सम्बोधन गर्ने कार्यतालिका छ। उनी सम्बोधनको 1-2 दिन अघि पुग्ने र कार्यक्रम सकिना साथ स्वदेश फर्किने गरी भ्रमणको तालिका मिलाउने तयारी गरिएको छ। विगतका वर्षहरूभन्दा निकै सानो आकारको टोली अमेरिका जाने गरी तयारी भइरहेको बुझिएको छ। स्रोतका अनुसार 10-11 जना मात्र प्रधानमन्त्रीको भ्रमण दलमा रहनेछन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको टोलीमा उनका प्रमुख सल्लाहकार कुमार बेन, निजी सचिवहरू, फोटोग्राफर र शिष्टाचार प्रमुख सहभागी हुनेछन्। परराष्ट्र मन्त्री खनालसँग जाने 5 सदस्यीय टोलीको विषयमा भने मन्त्री परिषदले पहिले नै निर्णय गरिसकेको छ। यसअघि परराष्ट्र मन्त्री नेतृत्वको टोलीलाई मात्र पठाउने तयारी भएको थियो। जलवायु परिवर्तनका कारण नेपालले बेहोर्नु परेको प्राकृतिक विपदको असरबारे विश्व समुदायको ध्यान आकर्षण गराउन प्रधानमन्त्री स्तरबाटै सम्बोधन गर्दा प्रभावकारी हुने सुझाव आएपछि प्रधानमन्त्री शाह महासभामा जान लागेका हुन्।
3: अमेरिकाका विदेश मन्त्री मार्को रूबियो र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेबीच टेलिफोन सम्वाद भएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी तथा पहिरोका कारण भएको जनधनको क्षतिका विषयमा चासो राख्दै अमेरिकी विदेश मन्त्री रूबियोले सभापति लामिछानेसँग टेलिफोन सम्वाद गरेका हुन्। टेलिफोन वार्ताका क्रममा अमेरिकी विदेश मन्त्री रूबियोले भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाउनेहरूप्रति गहिरो सम्वेदना व्यक्त गरेका थिए। सभापति लामिछानेले नेपाल सरकार हाल खोजी उद्धार र राहत कार्यलाई तीव्र पार्न उपलब्ध सबै स्रोत र साधनहरू परिचालन गर्न लागि परेको विदेश मन्त्री रूबियोलाई जानकारी गराएको उनको सचिवालयले जनाएको छ। सम्वादका क्रममा लामिछानेले संकटपूर्ण अवस्थामा अमेरिकी सरकारले पुर्याएको सहयोगप्रति आभार पनि व्यक्त गरेका छन्। जवाफमा अमेरिकी विदेश मन्त्री रूबियोले नेपाल सरकारलाई थप सहयोग गर्न अमेरिका सधैँ तत्पर रहेको बताएका थिए।
2: रसुवाबाड़ीका क्रममा त्रिशुली तीन बीमा हराइरहेकाहरूको खोजीको माग गर्दै आफन्तहरू काठमाडौँ आइपुगेका छन्। 13 दिनसम्म पनि सुरुङमा फँसेका आफन्तहरूको खोजी नगरिदिएको गुनासो गर्दै उनीहरूले आज माइतीघरमा आएर धरना दिएका हुन्। दुई साता पुग्न लाग्दा पनि सरकारले सुरुङमा फँसेका आफन्तहरूको खोजीमा ध्यान नदिएको उनीहरूको गुनासो छ। सरकारको ध्यान आकर्षण गराउन माइतीघर आउनु परेको उनीहरूको भनाई छ। उनीहरूले आफूहरूलाई घटनास्थलमा जान समेत रोकिएको बताएका छन्।
3: नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। हिजोको बैठकमा सभापति गगन थापाले भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा प्राप्त वस्तुस्थितिबारे जानकारी गराएका थिए। उनले प्रभावित क्षेत्रमा पीड़ितहरूसँग गरिएको भेटघाट र छलफलको विवरण प्रस्तुत गरेका थिए। बैठकमा 17 जना सदस्यले आफ्नो धारणा राखेका छन्। बाँकी सदस्यले समसामयिक विषयमा आज धारणा राख्ने कार्यतालिका छ।
2: भोटेकोशी बाढ़ीका कारण विद्युत पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत सेवा पुनः सञ्चालनमा आउन थालेको छ। धादिङमा करिब 99.8%, नुवाकोटमा 96.7% र रसुवामा करिब 78% घरमा विद्युत सेवा पुनः सञ्चालनमा ल्याइएको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले बाँकी घरमा पनि विद्युत पुर्याउने गरी काम भइरहेको जनाएको छ। माथिल्लो त्रिशुली 3A, माथिल्लो त्रिशुली 3B, चिलिमे, रसुवागढ़ी, लाङटाङ, माथिल्लो त्रिशुली 1 र मैलुङ खोला लगायत जलविद्युत आयोजनामा भने खोज तथा उद्धार कार्य जारी छ। यसैबीच वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत 13 वटा कार्यालय प्रयोजनका र 500 घराइसी प्रयोजनका सौर्य विद्युत प्रणाली प्रभावित क्षेत्रमा पठाइएको छ।
3: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क भाँसेपछिका पछिल्ला 3 दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढ़ी सिलिण्डर ग्यास काठमाण्डु भित्र आइएको छ। विभिन्न 18 वटा कम्पनीका 87,877 वटा भेरी सिलिण्डर ग्यास काठमाण्डु ल्याइएको हो। नेपाल आयल निगमले काठमाण्डु उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर भइरहेकाले अभाव नहुने बताएको छ। कृष्णभीरमा सड़क अवरूद्ध हुँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटेमा रोकिएपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिण्डर काठमाण्डु ल्याउन थालेको निगमका प्रवक्ता मनोज ठाकुरले बताएका छन्। निगमले ग्यास आपूर्तिलाई सहज बनाउन सार्वजनिक विदाका दिनमा पनि ढुवानी र वितरण प्रक्रियालाई नियमित गर्न कम्पनीहरूलाई निर्देशन दिएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईले आगामी केही दिनभित्र हर्मुजल मार्ग बाहिर नयाँ प्रतिबन्धित क्षेत्र घोषणा गरिने बताएका छन्. इरानी सरकारी संचार माध्यमका अनुसार सो क्षेत्र फारसको खाड़ीका अन्य भूभागसम्म विस्तार गरिनेछ. रेजाईका अनुसार नयाँ प्रतिबन्धित क्षेत्र अमेरिकी नौसेनाले निर्धारण गरेको नाकाबन्दीको रेखाबाट शुरू भएर पर्सियन खाड़ीका अन्य क्षेत्रसम्म फैलिनेछ. इरानले थोकिएको सो प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्ने जुनसुकै विदेशी जहाज वा पोतलाई इरानको आधिकारिक प्रतिबन्ध सूचीमा राखिने चेतावनी पनि दिएको छ. यसैबीच ओमानसँगको सहकार्यमा इरानले व्यवस्थापन गर्ने नयाँ अन्तर्राष्ट्रिय जलमार्गको खाका तयार पारिएको रेजाईले बताएका छन्. उनका अनुसार हर्मुज जलमार्ग हुँदै चल्ने जहाजको आवागमनलाई व्यवस्थित गर्न इरान र ओमानबीच तय गरिएको नयाँ जलमार्गको नक्सामा दुवै देशले आगामी केही दिनभित्र औपचारिक रूपमा हस्ताक्षर गर्नेछन्.
1: कान्तिपुर डायरीमा अब खेल समाचार. प्रत्येक खेलसँगै आत्मविश्वासी देखिएका कार्लोस अल्काराजले यूएस ओपन 2026 को क्वार्टर फाइनल यात्रा तय गरेका छन्. यसका लागि डिफेन्डिङ च्याम्पियन रहेका स्पेनी खेलाड़ीले टोमी पाउलमाथि सजिलो जीत हात पारेका हुन्. चार महिनाको विश्रामपछि कोर्टमा उत्रिरहेका

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843347262,
3: 9010555580
1: र वाट्सएप नम्बर 9852028646।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुम्लिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
3: र 9819320075।
9: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: छ्या, यस्तो पनि गहना लाउँछन्?
9: अनि यो
10: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर,
2: तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खासबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
11: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801,
3: जनक पौडेली, 9852058344 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खासबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 029590667 र 9842022667।
12: नमस्कार है वडा अध्यक्षज्यू।
13: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
12: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
13: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
12: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
13: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
12: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
14: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
10: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
15: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842082776।
2: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी एक, बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
7: दिस इज रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ट्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97 4 38 46 0 84।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 7 68, 98 5 20 55 7 68।
9: साथै 98 5 20 55 7 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौं भन्दैछु हो नानीलाई।
11: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
10: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
11: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको

0: राजबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम पेजरात नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
1: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
0: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
1: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
0: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
1: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
0: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
1: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
0: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
0: थप जानकारीको लागि 029562061,
1: 029573315
0: र 98520601177
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
2: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: साथमा ल्याउनु पर्ने कागजातहरू, नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पर्क नम्बरहरू 029560400 र 98520 72631। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
4: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, शङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429901,
5: जनक पौडेली 98520558344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, शङ्खुवा सभा।
6: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्स, खाँचबारी 1, शङ्खुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र वाट्सएप नम्बर 98-5-20-28-646।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
7: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420-50541।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलेकतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98-60-96-40-00
5: र 98-19-32-76-75।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160555553 र 98423018049।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295-60679 र मोबाइल नम्बर 98-420-82-776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
10: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60580, 99-520-160580 र 99-421-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खानबारी 1, सङ्खुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
11: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेका साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
11: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
11: सम्पर्क 98-433-47-262,
4: 98-10-55-55-85
11: र वाट्सएप नम्बर 98-520-28-646।
12: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
10: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम

0: डुप्लिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 9852029047 9800900062
1: आयो सबको घर घरमा
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
3: नमस्कार तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो संखुवा सभा तपाईँको आवाज जनताको साथ
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air online
5: हेर्न बिस्नु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुनी
6: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 9852557068 9852557068
8: साथै 9852557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
9: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ
10: उपलब्ध सुविधाहरू 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा 9. यातायातको सुविधा भएको
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा फोन नम्बर 0 29 5 61 165 98 4 21 52 504 98 4 21 26 987 र 98 5 20 51 906

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-8-1।
4: जनक पौडेली, 98520-58-344 र 029560-248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन छजाल।
5: सम्पर्क नम्बर 9860946000
2: र 9819327375।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
9: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू
11: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9852565580 र 9841080181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
12: आयो सबको घर घरमा।
13: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा। नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
14: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
16: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
16: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
16: प्रोप्राइटर लक्ष्मी काफले।
5: सम्पर्क 98 4 33 47 262,
16: 98 10 55 55 85
5: र वाट्सएप नम्बर 98 5 20 28 6 46।

देश प्रदेशको नयाँ परीक्षण सबै मन्त्रालयले बजेटको अख्तियारी पाए निर्माण व्यवसायले ढिलाइ गर्ने कामको गुणस्तर लगायतका जोखिम भने कायमै अस्ट्रियामा 14 वर्ष मुनिका छात्राका लागि टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध उल्लंघन भएमा अभिभावकलाई 800 युरोसम्म जरिवाना तिराउन सक्ने र यानी इन्फान्टिनो फेरि फिफा अध्यक्षको उम्मेद्वार बन्ने नेपाल खबरमा अब पूरा खबर भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको 13 दिन आज सरकारले देशभर राष्ट्रिय शोक मनाइरहेको छ। आज नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। यही भदौ 10 गतेको बाढ़ीका कारण अहिलेसम्म 1355 जनाको ज्यान गएको पुष्टि भएको छ भने अझै झण्डै 5000 मानिसहरू सम्पर्कविहीन छन्। यस्तै 6600 भन्दा बढ़ी घाइते भएकामा धेरैको उपचार भइरहेको छ। अहिले विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा 3200 भन्दा बढ़ी मानिसले आश्रय लिइरहेका छन्। आज बाढ़ी प्रभावित क्षेत्र नुवाकोट पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले खोज तथा उद्धार राहतको स्थितिबारे जानकारी लिनुभएको छ। उहाँले अहिले 3:30 बजे राष्ट्रको नाममा सम्बोधन गर्दै हुनुहुन्छ। बाढ़ीपछिको खोजी अभियानमा सुरुङ तथा भग्नावशेषबाट जीवितै मानिस फेला पार्न थालेपछि उद्धार कर्मीहरूले थप उत्साहका साथ काम अघि बढ़ाएका छन्। नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी 21,400 भन्दा बढ़ी स्वेच्छाकर्मी परिचालन भएका छन्। नेपाली सेनाको नेतृत्वमा रुसेवा गढ़ी त्रिशुली र चिलिमे जस्ता जलविद्युत आयोजनाका सुरुङ तथा भूमिगत पावर हाउसहरूमा थर्मल क्यामेरा र अत्याधुनिक उपकरणसहित खोजी तीव्र पारिएको छ। रसुवाको टिमुरेदेखि नलप्रासीको पश्चिमको नारायणी नदीसम्मै स्थलगत खोजी चलिरहेको छ। उद्धार कार्य अन्तर्गत सेनाको हेलिकप्टरबाट 1159 पटक उडान गरी अहिलेसम्म 13,300 भन्दा बढ़ीको उद्धार भएको छ। यस्तै फेला परेका शवहरूको डीएनए परीक्षण मार्फत पहिचान गर्ने कामलाई पनि प्रहरले अघि बढ़ाएको छ। सरकारले राहत स्वरूप रसुवा र नुवाकोटलाई 1 करोड़ र धादिङलाई 50 लाख रूपियाँ उपलब्ध गराइसकेको छ। प्रभावित 15 पालिकाका लागि कुल 13 करोड़ 50 लाख रूपियाँ रकम विनियोजन भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ी प्रभावित धेरैसो क्षेत्रमा राहत पुगिसकेको दावी गर्नुभएको छ। आज आयोजित कार्यक्रममा उहाँले हेलिकप्टर प्रयोग गर्नुपर्ने क्षेत्र बाहेक अरू ठाउँमा राहत पुगिसकेको जानकारी दिनुभएको हो। अहिले हेलिकप्टरलाई खोज तथा उद्धारमा प्राथमिकता दिएकाले कतिपय ठाउँमा राहत पठाउन कठिन भएको र त्यस्ता ठाउँमा त्रिशुली वा रसुवा जस्ता नजिकका बिन्दुबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। विपदको पहिलो दिनदेखि नै एउटै सुरक्षा निकाय र उद्धार र राहतमा 24 घण्टा सक्रिय रहेको बताउँदै डाक्टर उप्रेतीले सामाजिक सञ्जालमा भ्रम नफैलाउन र फेक भिडियो शेयर नगर्न आग्रह गर्नुभयो। गलत भिडियोले जनमानसमा नकारात्मक प्रभाव पार्ने भएकोले सचेत रहन उहाँको अपील छ। छिमेकी देशहरूसँग समन्वय गरेर आवश्यक सहयोग लिइरहेको र बेपत्ता व्यक्तिको सूचना आउन साथ खोजीको कामलाई तीव्रता दिएको प्राधिकरणले जनाएको छ। काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ। साउनको पहिलो हप्तादेखि नै सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ताहरू पछिल्लो समय भोटेकोशीको बाढ़ी र पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा गएको पहिरोपछि झनै पीड़ित बनेका छन्। काठमाडौँ उपत्यकामा ग्यास सिलिण्डर भर्ने 19 प्लान्ट भए पनि कृष्णभीरमा सड़क अवरूद्ध हुँदा ठूला ग्यास बुलेटहरू आउन सकेका छैनन्। व्यवसायीहरूले हेटौँडा वीरगंज नवलप्रासी र धनुषा लगायतका ठाउँमा ग्यास भरेर उपत्यका ल्याइरहेका छन्। वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढ़ेको भन्दै एलपी ग्यास उद्योग संघले निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा थप 105.38 रूपियाँ जोडेर बिक्री गर्न भनेको छ। तर उपभोक्ताहरूले तोकेको यो बढ़ेको मूल्य तिर्न तयार हुँदा समेत सहजै ग्यास पाउन सकेका छैनन्। नेपाल ऑयल निगमका अनुसार काठमाडौँ उपत्यकामा सामान्य अवस्थामा दैनिक 35,000 देखि 40,000 सिलिण्डर ग्यास आवश्यक पर्ने भए पनि अहिले दैनिक औसत 30,000 सिलिण्डर मात्र भित्रिरहेको छ। ग्यास नपाएपछि अहिले बालाजी औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वार लगायत उपत्यकाका विभिन्न डिपोहरूमा बिहानदेखि ग्यास सिलिण्डर बोकेर लाइन बस्ने उपभोक्ताहरूको घुइँचो देखिन थालेको छ। मध्य प्रदेश सरकारले असारी विकासको प्रवृत्ति अन्त्य गर्ने प्रयास स्वरूप आर्थिक वर्षको शुरूदेखि नै बजेट कार्यान्वयनमा लैजाने नयाँ अभ्यास थालेको छ। प्रदेश अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई बजेटको अख्तियारी दिएसँगै भदौ महिनादेखि नै विकास आयोजनाका काम अघि बढ़ाउन बाटो खुलेको छ। प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले अब विगतमा जस्तो आर्थिक वर्षको अन्त्यमा हतार हतार विकास निर्माण गर्नुपर्ने अवस्था नआउने बताउनुभयो। उहाँका अनुसार शुरूमै बजेट उपलब्ध गराएकाले अब मन्त्रालयले योजना तयारी र बोलपत्र आह्वानको काम तत्काल थाल्नेछन्।
वर्षदेखि प्रदेश सरकारले 1 करोड़ रूपियाँ भन्दा कम लागतका योजना बजेटमा समावेश गरेको छैन। टुक्रे योजना र उपभोक्ता समिति मार्फत हुने काममा अनियमितता बढ़ेको भन्दै चालू आर्थिक वर्षको 41 अर्ब 13 करोड़ बराबरको बजेटलाई बोलपत्र प्रणाली मार्फत ठूला र परिणाममुखी आयोजना

0: यसमा मात्र केन्द्रित गरिएको छ। यद्यपि समयमै ठेक्का लागे पनि निर्माण व्यवसायीले काम ओगट्ने, स्रोतको अनिश्चितता हुने र काम गुणस्तरीय नहुने जोखिम भने कायमै रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556493333, 493555।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। जंगली हात्तीको त्रास र क्षतिका कारण पीड़ित झापाका बासिन्दाले सरकारले प्रस्ताव गरेको हात्ती करिडोर नीति तत्काल फिर्ता लिन माग गरेका छन्। मेचीनगर नगरपालिका र बुद्ध शान्ति गाउँपालिकाका स्थानीय बासिन्दाले यो अवधारणाले परापूर्व कालदेखिको मानव बस्ती नै विस्थापित हुने भन्दै कड़ा विरोध जनाएका हुन्। हात्ती करिडोरले झापादेखि उदयपुरसम्मका लाखौं नागरिक प्रभावित हुने भन्दै स्थानीयले कृषि भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाओ अभियान शुरू गरेका छन्। हात्तीबाट अति प्रभावित मेचीनगरका बासिन्दाको भिराले नीलकण्ठ तिवारीको समेत जगतमा 105 सदस्यीय संघर्ष समिति समेत गठन गरेको छ। अब विदेशको खबर। अस्ट्रेलियामा नयाँ शैक्षिक सत्र शुरू भएसँगै 14 वर्ष मुनिका छात्राका लागि विद्यालयमा हेड स्कार्फ अर्थात टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध लगाउने कानून लागू भएको छ। कानूनले देशभरका सार्वजनिक तथा निजी विद्यालयहरूमा हिजाब वा बुड़का जस्ता टाउको छोप्ने परम्परागत मुस्लिम कपड़ामाथि रोक लगाएको बीबीसीले जनाएको छ। कानूनमा व्यवस्था भए अनुसार यदि बारम्बार प्रतिबन्ध उल्लंघन भएमा बाल कल्याण सेवालाई जानकारी गराउनु पर्नेछ र अन्तिम उपायका रूपमा अभिभावकलाई 800 युरो अर्थात झण्डै 1,40,000 रूपियाँसम्म जरिवाना तिराउन सकिनेछ। तर आलोचकहरूले नयाँ कानूनले देशमा मुस्लिम विरोधी भावनालाई बढ़ावा दिइरहेको र यो संवैधानिक पनि हुन सक्ने बताएका खबरमा उल्लेख छ। यो कानून तीनवटा मध्यमार्गी दलहरूको रूढ़िवादी नेतृत्वको गठबन्धनले ल्याएको हो। उनीहरूका अनुसार यो कानून लैंगिक समानताप्रतिको स्पष्ट प्रतिबद्धता हो। यसको उद्देश्य किशोरीहरूको अधिकारको रक्षा गर्नु रहेको छ। अस्ट्रेलियाको धार्मिक तटस्थताको सिद्धान्त विपरीत रहेको भन्दै अदालतले सन् 2020 प्राथमिक विद्यालयमा हेड स्कार्फमाथि लगाएको पूर्ण प्रतिबन्ध भने खारेज गरेको थियो। अब खेल खबर। फिफाका अध्यक्ष जियानी इन्फान्टिनो आउँदो मार्चमा हुने चुनावमा पुनः उम्मेद्वार बन्ने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसबारेमा जानकारी दिएको हो। सन् 2016 फिफा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका इन्फान्टिनो फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्ता र कम्पनीहरूलाई हिस्सेदारी बिक्री गर्ने आफ्नो योजना रद्द गरेपछि दबावमा परेका छन्। इन्फान्टिनोको आकर्षक योजनाले विश्वव्यापी विरोध निम्त्याएको थियो। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले विश्वकप सहित फिफाका सबै प्रतियोगिताहरू बहिष्कार गर्ने चेतावनी दिइरहेको छ। गएको जुलाईमा सम्पन्न विश्वकपपछि नयाँ कार्यकालका लागि उम्मेद्वारी दिने योजना सार्वजनिक भए ता इन्फान्टिनोले फेरि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने कुरा फिफाले पहिलो पटक बताएको हो। गएको जुलाईको मध्यसम्म पनि इन्फान्टिनो पुननिर्वाचित हुने कुरा निश्चित मानिएको थियो, तर आफ्नो विवादास्पद योजना रद्द भएपछि उनीमाथि दबाव बढ़ेको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। फोटेकोशीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइँदै 1355 जनाको ज्यान गएको पुष्टि, अझै जीवित भेटिने आशामा खोजी कार्य चल्दै। काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव, धेरै मूल्य तिरेर पनि ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो। आर्थिक वर्षको अन्त्यमा हुने बजेट खर्च रोक्न मध्य प्रदेशको नयाँ परीक्षण, सबै मन्त्रालयले बजेटको अख्तियारी पाए, निर्माण व्यवसायीले ढिलाइ गर्ने कामको गुणस्तर लगायतका जोखिम भने कायमै। अस्ट्रेलियामा 14 वर्ष मुनिका छात्राका लागि टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध, प्रतिबन्ध उल्लंघन भएमा अभिभावकहरूलाई 800 युरोसम्म जरिवाना तिराउन सक्ने। र जियानी इन्फान्टिनो फेरि फिफा अध्यक्षको उम्मेद्वार बन्ने।
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 98 61 49 66 र 98 41 29 54 81। वेबसाइट झुले.com.np।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
8: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
9: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
10: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई फेरि स्वागत छ। काठमाडौँ उपत्यकामा रात्रिकालीन यातायात सेवालाई विस्तार गर्न अन्तर्नगर यातायात सञ्जाल विकास गरिने भएको छ। काठमाडौँ महानगरपालिका कार्यवाहक मेयर सुनिता डंगोलले काठमाडौँ उपत्यकाका पालिकाहरूसँग सहकार्य गरेर दिगो रात्रिकालीन यातायात प्रणाली स्थापनाको तयारी भइरहेको जानकारी दिनुभएको हो। गएको वैशाख 1 गतेदेखि साझा यातायातसँगको सहकार्यमा सञ्चालित परीक्षणकालीन सेवाको अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन अनुसार 3 महिनाको अवधिमा झण्डै 67,000 यात्रुले सेवा लिएका छन्। अहिले 7 वटा बस मार्फत 2 रूटमा सञ्चालित सेवामा एउटा बसले दैनिक औसत 142 जना यात्रु बोक्ने गरेको र 1,690 रूपियाँ घाटा भइरहेको प्रतिवेदनले देखाएको छ। सेवालाई थप प्रभावकारी बनाउन कार्यदलले बसको संख्या बढ़ाएर 28 पुर्याउन र 6 नयाँ रूट थप्न सिफारिस गरेको छ। प्रस्तावित नयाँ रूटहरूमा गोदावरी, बुढानीलकण्ठ, चक्रपथ दोहोरो सेवा, जगाती ठमेल र कृतिपुर नेपाल वायु सेवा निगम रहेका छन्। काठमाडौँ ललितपुर, बुढानीलकण्ठ, चन्द्रागिरी, सूर्य विनायक, मध्यपुर, थिमी, गोदावरी र कृतिपुर नगरपालिकाको सहभागितामा सेवा विस्तार गरेमा काठमाडौँ उपत्यकाको रात्रिकालीन अर्थतन्त्र चलायमान हुने र निजी गाड़ीमाथिको निर्भरता घट्ने अपेक्षा छ। गैरातीको वर्षाले भक्तपुरका किसानले लगाएको धान बालीमा ठूलो क्षति पुगेको छ। धान काट्ने समय नजिकै गर्दा भएको वर्षा र हावाहुरीले खेतमा धान ढलेपछि वर्षभरिको मेहनत खेर जाने चिन्तामा किसानहरू परेका छन्। विशेष गरी चाङ्गु नारायण र सूर्य विनायक नगरपालिकाका विभिन्न क्षेत्रमा खोला तथा खोल्साको पानी खेतमा पस्दा धान बाली डुबानमा परेको छ। खोलामा जम्मा भएको फोहोर समेत खेतमा पस्दा बाली नष्ट भएको स्थानीय किसान सौगात गिरीले बताउनुभयो। ढलेको धान फेरि उठाउँदा पनि भूस मात्र हुने र धान नफल्ने किसान राम प्यारी सुवालको भनाई छ। अनियन्त्रित भौतिक विकासका कारण प्राकृतिक पानीको निकास रोकिएकाले खोला व्यवस्थापन र करिडोर निर्माण गर्न किसानहरूले माग गरेका छन्। किसानहरूले क्षतिको तत्काल स्थलगत अनुगमन गरी प्रभावित किसानलाई राहत र सहयोग पुर्याउन पालिकासँग आग्रह गरेका छन्। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी कार्यलाई प्राथमिकता दिन माग गर्दै पीड़ित परिवारले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। आयोजनामा फँसेका व्यक्तिका आफन्तले उद्धार तथा खोजी कामलाई सरकारले चासो नदिएको आरोप लगाएका छन्। सरकार आफूले पनि खोजी कार्यमा चासो नदिएको र आफन्तहरूलाई पनि खोजी गर्न जान नदिएको उनीहरूको गुनासो छ। रसुवा बाढ़ीपछि त्रिशुली 3B जलविद्युत आयोजनामा कार्यरत 178 जना कर्मचारी तथा श्रमिक सम्पर्क विहीन छन्। बाढ़ीले आयोजनालाई पूर्ण रूपमा क्षति गरेको छ। सरकारले उद्धार तथा खोजी कार्यको लागि आयोजनाको भौतिक संरचना नै पत्ता लगाउन सकेको छैन। आयोजनामा उद्धार कार्य कठिनाई देखिएको सरकारको भनाई छ, तर पीड़ितहरू भने उद्धारमा कठिनाई छ भन्दैमा सरकार पञ्चिन नमिल्ने बताउँछन्। सरकारले हराएकाहरू जीवित भए जीवित र नभएमा सब भए पनि आफन्तलाई उपलब्ध गराउनु पर्ने पीड़ितहरूको भनाई छ। र ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर 152

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खुशीको खबर खुशीको खबर खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295562320 र 9842050541।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295651065, 9841252564, 9841226987 र 9852051906।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
8: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 9842226667।
9: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तीर्थरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ। म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
2: र 9919327375।
3: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
3: सम्पर्क नम्बरहरू 0295604000 र 9852072631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: 68
1: साथै 98525577 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98 4 33 47 262,
6: 98 10 55 55 85
7: र व्हाट्सएप नम्बर 98 5 20 28 6 46।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
4: र 98-19-32-76-75।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्केको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: प्रोप्राइटर सुनु एन भीमकदाइली।
5: सम्पर्क 0249 40 00 84 र 98 40 45 827। सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, संखुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429980801। जनक पौडेली, 98520558344 र 029560248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, संखुवा सभा।
8: नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
11: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
12: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
12: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287076।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
16: आयो सबको घर घरमा।
17: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
18: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
17: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
19: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
20: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902060।

नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक उपसेनानी मनिष अधिकारी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा सुरुङमा फँसेका व्यक्तिहरूको

0: फौज प्रत्यक्ष रूपमा खटी खोज तथा उद्धार, शव संकलन तथा व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरूद्ध सड़क संचालन, आपतकालीन उपचार लगायतका कार्य गरिरहेका छन्। विनाशकारी बाढ़ीपछि विभिन्न जिल्लाहरूबाट भदौ 21 गते दिउँसोसम्ममा 1,343 जनाको शव फेला पारिएको छ भने हजारौंको संख्यामा हराइरहेका छन्। बाढ़ीपछिको खोज तथा उद्धारमा परिचालित नेपाली सेनाको फौजले 3,687 स्वदेशी र 275 जना विदेशी गरी 3,962 जनालाई हवाई साधनबाट र 200 जनालाई स्थल मार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ। विनाशकारी बाढ़ी लगत्तै प्रभावित इलाकामा खटिएको नेपाली सेनाले भदौ 19 गते माथिल्लो त्रिशुली 3A को सुरुङबाट दुईजनाको जीवितै उद्धार गरेको छ। त्यसक्रममा विद्युत आयोजनाका कर्मचारी सञ्जय शाह र कबीर महर्जनलाई उद्धार गरिएको हो। सोही दिन सैनिक टोलीले उक्त सुरुङबाट एकजनाको शव समेत निकालेको थियो। यस्तै नेपाली सेना नेतृत्वको खोज तथा उद्धार टोलीले भदौ 20 गते माथिल्लो त्रिशुली 1बाट एकजना चिनिया नागरिकलाई जीवितै उद्धार गरेको छ भने सोही दिन नुवाकोटको बेत्रावतीमा बाढ़ीले पुरिएको घरबाट चण्डिका श्रेष्ठको समेत सकुशल उद्धार गरेको छ। भदौ 10 गतेको बाढ़ी पश्चात नेपाली सेनाले विभिन्न जलविद्युत आयोजनाको सुरुङबाट 282 जनाको उद्धार गरिसकेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीपछि विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेनाले गरिरहेका कार्यहरू सम्बन्धी विस्तृत विवरण सैनिक गतिविधिपछि प्रसारण गरिनेछ। रसुवाको धुन्चे र नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खड़ा गरी बाढ़ी प्रभावितहरूलाई उपचार सेवा दिइरहेको नेपाली सेनाले पछिल्लो समय मनोवैज्ञानिक परामर्श र स्वास्थ्य सतर्कता सम्बन्धी कक्षा समेत सञ्चालन गरिरहेको छ। यसक्रममा वीरेन्द्र अस्पताल काठमाडौँबाट खटिएको विशेषज्ञ सहितको मेडिकल टोलीले भदौ 20 गते सकल दर्जा र स्थानीयलाई मनोवैज्ञानिक परामर्श सेवा दिएको छ भने सम्भावित संक्रमण फैलिन नदिन बाढ़ीबाट प्रभावितहरूलाई राखिएको होल्डिङ सेन्टरहरूमा स्वास्थ्य सतर्कता सम्बन्धी सचेतनामूलक कक्षा समेत सञ्चालन गरिएको छ। त्रिशुली र धुन्चेमा स्थापना गरिएको आपतकालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट नेपाली सेनाले भदौ 21 गतेसम्ममा 3,298 जनाको स्वास्थ्य उपचार गरेको छ। नेपाली सेनाले बाढ़ीबाट क्षति पुगेको विभिन्न राजमार्गहरू खुलाउने कार्यलाई तीव्र बनाएको छ। यसक्रममा नुवाकोट जिल्ला विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीमा एक्रो ब्रिज जडान कार्य शुरू गरिएको छ। 57.5 मिटर लम्बाई र 5.5 मिटर चौडाई भएको उक्त एक्रो ब्रिज 5 दिनमा जडान गरिसक्ने लक्ष्यसहित भदौ 18 गतेबाट जडान कार्य शुरू गरिएको हो। यस्तै सर्वसाधारणको आवागमनलाई सहज बनाउन नेपाली सेनाले विभिन्न स्थानमा ट्विन समेत जडान गरेको छ। सो क्रममा नुवाकोटको विदुर नगरपालिका 5 देवीघाटमा र सोही नगरपालिकाको वडा नम्बर 9 इन्द्रायणी घाटमा ट्विन जडान गरी सञ्चालनमा ल्याइएको हो भने इन्द्रायणी घाटमा दोस्रो ट्विन जडान कार्य समेत भइरहेको छ। भोटेकोशी बाढ़ी प्रभावितहरूलाई तत्काल आवश्यक पर्ने मेडिकल सामग्री, खाद्य तथा अन्य दैनिक उपभोग्य सामग्रीहरूको सहज व्यवस्थापनमा नेपाली सेना सक्रियतापूर्वक खटिरहेको छ। यसक्रममा संकलित राहत सामग्री हवाई तथा स्थल मार्गबाट नुवाकोटको बट्टा स्थित नम्बर 1 सैन्य तालिम केन्द्र र सो स्थानबाट बाढ़ी प्रभावित विभिन्न स्थानहरूमा सैनिक हवाई साधनबाट र सम्भव भएका स्थानहरूमा स्थल मार्गबाट समेत ढुवानी गरिरहेको छ। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानमा भइरहेको खोज तथा उद्धार कार्यको भदौ 18 गते निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले प्रभावित इलाकामा भइरहेका खोज तथा उद्धार कार्यको प्रगति विवरणबारे जानकारी लिनुभई आवश्यक निर्देशन दिनुभएको थियो। यस्तै उहाँले टिमुरे, साप्रुबेसी, खाल्डे र मैलुङ लगायत बाढ़ीबाट क्षति भएका बस्तीहरू र विभिन्न जलविद्युत आयोजनाको सुरुङमा भइरहेका खोज तथा उद्धार कार्यको निरीक्षण गरी आवश्यक निर्देशन दिनुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सुरुङमा फँसेका व्यक्तिहरूको खोज तथा उद्धारमा नेपाली सेनाको प्रयास सम्बन्धी रेडियो फिचर। प्रस्तुतिमा हुनुहुन्छ प्राविधिक सहसेनानी अपेक्षा ढुङ्गाना।
3: हामी आउँदैछौ, नेपाली सेना आउँदैछ।

0: के भन्नु ल नजातिक नबस्नु है, हामी आउँदैछौ, दुःख भएर बस्नु, हामी नजिकै आइसक्यौ, नजिकै आइसक्यौ।
1: यो आवाज माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र जीवनको खोजी गर्न पुगेका नेपाली सेनाका उद्धार कर्मीहरूको हो। जब सैनिक उद्धार कर्मीहरूले हामी आउँदैछौ नआत्तिनुहोस् है भने अध्यारो सुरुङभित्रबाट पनि हुन्छ भन्ने आवाज सुनियो। अध्यारो सुरुङभित्रबाट आएको त्यो आवाज केवल एउटा जवाब थिएन, त्यो त ठूलो आशा र जीवन अझै बाँकी छ भन्ने विश्वासको आवाज थियो। भदौ 10 गते आएको भीषण हिमबाढ़ीले त्रिशुली र भोटेकोशी नदीमा रहेका दर्जन बढ़ी विद्युत गृहहरूमा ठूलो क्षति मात्र पुर्याएन, सयौं नागरिकहरू बाढ़ीसँगै बगे भने अरू सयौं प्राविधिक तथा कामदारहरू सुरुङहरूमा थुनिए। नेपालको इतिहासमै विद्युत गृहहरूमा पुगेको सबैभन्दा ठूलो क्षति सायद यही नै थियो, अनि सयौं नागरिकहरू बाढ़ीको भेलसँगै सुरुङभित्र थुनिएको पनि यति ठूलो घटना पहिलो पटक भएको थियो। बाढ़ी लगत्तै खोज, उद्धार, उपचार तथा राहतमा सक्रिय नेपाली सेना सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारका लागि पनि घटनाको पहिलो प्रहरबाट नै खटिएको थियो। नेपाली सेनाबाट खटिएको उद्धार टोलीले बाढ़ी लगत्तै रसुवामा पर्ने रसुवागढ़ी जलविद्युत आयोजनाबाट दुईजना, माथिल्लो त्रिशुली एकबाट 257 जना र मेलुङ खोला जलविद्युत आयोजनाको सुरुङबाट 9 जना गरी 268 जनाको सकुशल उद्धार गरेको थियो। यसै गरी नुवाकोटमा पर्ने माथिल्लो त्रिशुली 3B दुईजना, त्रिशुली जलविद्युत आयोजनाबाट 3 जना, नुवाकोट सौर्य विद्युत आयोजनाबाट 4 जना र देवीघाट जलविद्युत आयोजनाको सुरुङबाट 5 जना गरी 14 जनाको सकुशल उद्धार गरेको थियो। विद्युत गृहका सुरुङहरू बाढ़ी, लेदो र विशाल ढुंगाहरूले पूरिएका थिए अनि त्यसभित्र थुनिएका थिए सयौं व्यक्तिहरू। ती व्यक्तिहरूको सकुशल उद्धारको उद्देश्य सहित नेपाली सेनाको नेतृत्वमा अन्य सुरक्षा निकायहरू, टनेल विज्ञहरू, विद्युत प्राधिकरण विज्ञहरू लगायतको टीम भदौ 10 गतेदेखि नै अनवरत रूपमा लागिरह्यो। दिन बित्दै गए पनि, आम मानिसमा बेचैनी बढ़दै गए पनि, कैयौं जोखिम र चुनौतीहरूलाई पन्छाउँदै उद्धार कर्मीहरू आफ्नै जीवनलाई दाउमा राख्दै अनवरत रूपमा सुरुङभित्र फँसेका व्यक्तिहरू खोजिरहे। त्यसैको ठूलो उपलब्धि स्वरूप बाढ़ी आएको 10 दिनपछि अर्थात भदौ 19 गते नेपाली सेनाले माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको जीवितै उद्धार गरेको छ भने 1 जनाको शव निकालेको छ। यस्तै अनकन्टार सुरुङभित्र थुनिएको 11 दिनपछि अर्थात भदौ 20 गते अर्को चमत्कार भएको छ। नेपाली सेनाको टोलीले माथिल्लो त्रिशुली 1 अर्का 1 जना चिनिया नागरिकलाई सकुशल उद्धार गरेको छ भने खोज तथा उद्धारको क्रममा बेत्रावतीमा भग्नावशेष भएको घरबाट 1 महिलाको समेत जीवितै उद्धार गरिएको छ। त्रिशुली 3A भएको उद्धारका दौरान कमाण्डरका रूपमा खटिनुभएका प्रमुख सेनानी श्री गंगा बराल,
2: अलिकति हामीले यो बाढ़ी आएपछि नेपाली सेनाको स्पेशल फोर्स कम्ब्याट इन्जिनियर र डिजास्टरको सर्च एन्ड रेस्क्यु टिमहरू यहाँ डिप्लोय भएको थियो। रिजल्ट आउनको लागि अलिक ढिलो भए पनि हामीले रिजल्ट गेन गरेका छौँ। उहाँहरूको त अब खोजी कार्य भइरहेको छ, अझै पनि टिमहरूभित्र नै उहाँहरूले सर्च कार्यवाही गरिराख्नु भएको छ। यो सबै पार्टबाट सबैले आफ्नो पार्टमा राम्रो कोर्डिनेसन गरेर काम गर्छ। यसमा एनडिएको टेक्निकल सपोर्ट, यसरी काठमाडौँबाट आउनुभएको इन्जिनियर उदय नौपाने लगायतको टिमहरू पनि हुनुहुन्छ, उहाँहरूको पनि टेक्निकल हामीलाई गाइडलाइनमा चाहिँ हामीले काम गर्यौँ र विभिन्न अरू सुरक्षा निकायहरूसँग पनि राम्रो कोर्डिनेसनमा चाहिँ भएकोले पनि हाम्रो सुस हुने कारण त्यो पनि हुन्छ। भित्रको अवस्था अथवा सर्चको कारवाही हुँदैछ भने पहिले नै अब त्यो फ्यास गयो भनेदेखि फेरि मान्छेको हराउ कुराहरू
1: 10-11 दिनसम्म सुरुङको अन्धकारमा फेरि जीवनको उज्यालो हेर्ने आशाले धड्किरहेको मुटुलाई नेपाली सेनाको उपस्थितिले शान्त बनाएको थियो। सुरुङभित्रको अन्धकार र हिलोको दलदलमा अन्तिम सास गन्दै गरेका 4 जनालाई नेपाली सेनाको अथक प्रयासले जीवनदान दिएको थियो। नेपाली सेनाको अविच्छिन्न प्रयासले कवीर महर्जन, संजय शाह, चण्डिका कुमारी श्रेष्ठ र एक चिनिया नागरिकले पुनः जीवन पाउनुभयो। कोही त आउला नि भन्ने झिनो आशाको त्यान्द्रो समाएर भोक प्यास र त्रासको बीचमा सुरुङमा फस्नुभएका सञ्जय शाहले उद्धारपछि नेपाली सेनासँग गर्नुभएको कुराकानी।
3: म कन्ट्रोल रूममा अपरेटर काम गर्छु। कन्ट्रोल रूममा म भएपछि मेरो रेस्पोन्सिबिलिटी चाहिँ सबैको ज्यान बचाउनु थियो, अनि त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनु पर्यो। अनि सबैलाई बचाउने क्रममा म सबैलाई भने एक्सिडेन्ट भयो ठुलो ड्याममा, अनि सबैलाई भाग्न लगाउँ बाहिर। अनि त्यसो गर्दाखेरि मेरो टाइम गयो, लास्टमा म निस्किने पाएँ।
4: यत्रो बाहिर निस्कि 8 दिनमा बाहिर निस्किनु होला त, यो त दोस्रो जीवन हो है। होइन, आज 19 गते, 9 दिन भयो,
3: 10 गते 10 बजे एक्सिडेन्ट भएको थियो। हामी टर्न टाइम नोट गर्छ कन्ट्रोल।
5: त्यही त कस्तो छ हजुरलाई नेपाली
6: सेनादेखि उद्धार कार्यदेखि लिएर अहिलेसम्म पनि अहिले पनि उहाँहरूको कार्य जारी नै छ।
1: हजारौं जीवनलाई तहस नहस बनाउने गरी आएको बाढ़ीको भेलमा आफ्नो छोरा श्रीमान श्रीमती बुवा आफ्ना आफन्त बेपत्ता भएको खबरले एउटा परिवारलाई कतिसम्म अत्यायो होला। हरेक दिन बाढ़ीले बगाएका सब फेला परेको समाचार सुनिरहँदा परिवारको मनमा कस्तो आधी फुट्यो होला। विपदको यही घाउमा मलहम लगाउन नेपाली सेना अग्रपंक्तिमा खटिँदै गरेको उद्धारले आफ्नो परिवारको सदस्यको सास भेटाउने आस मारिसकेकाहरूलाई पनि सुरुङभित्रबाट भर्खरै पाएको पुनजीवनको उदाहरणले नयाँ आशा र विश्वास दिलाएको छ। बेपत्ता भएको 10 दिनमा सुरुङबाट नेपाली सेनाले सकुशल उद्धार गरेपछि नेपाली सेनासँग कुरा गर्नुहुँदै सुरुङबाट उद्धार गरिएका सञ्जय शाहको परिवारजनको खुशी यस्तो छ।
7: भाइलाई जुन जीवितै उद्धार गर्नुभयो त्यसप्रति म नेपाली सेनाको म हृदयदेखि धन्यवाद दिन चाहन्छु। र जुन नेपाली सेनाले गर्नुभयो कार्यमा म 100% यो जीवितै उद्धार गर्न सक्ने क्षमता बनाएर त्यो उद्धार गर्नुभयो, त्यसको लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु।
8: उहाँहरूको लागि यस्तै गरिरहनु सधैँ भनी गरिरहनु।
1: त्रिशुली 3 एकै सुरुङबाट बाढ़ीको 10 दिनपछि सकुशल उद्धार गरिएका थिए किर्तिपुरका कवीर महर्जन। करिब 200 मिटर सुरुङको लेदो र हिलो पन्छाउँदै तथा हजारौं घनमिटर माटो र ढुंगा हटाएर सुरुङको मुख पत्ता लगाई उहाँको उद्धार गरिएको थियो। संसारले नै चमत्कार मानेको यस उद्धारको विश्व समुदायले नै प्रशंसा पनि गरेको छ। यसले नेपाली सेनाको क्षमता दक्षता र आफ्नो देश र जनता प्रतिको अटूट निष्ठा पनि दर्शाएको छ। उद्धार पश्चात नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचाररत कवीर महर्जनका परिवारहरूले नेपाली सेनासँग साटेको खुशी यस्तो छ।
9: पहिला त मलाई थाहा थिएन, म 7:30 7:30 कन्ट्याक्ट भएको थियो, फोन नै भएको थियो, चिया खानु भयो, मैले खाएँ भने उहाँले म त अब होइन पारस पुगिसके, त्यतिकै त नेटवर्क हुँदैन त्यहाँ काम गइहाले। यसो मैले मोबाइल खोलेर हेरेको त त्यही 3:00 ड्याम गयो भनेर सुनेँ कि मैले चाहिँ, अनि मलाई आत्तियो होइन फोनै लागेन, ड्याम त खोलामा हो, ड्याम गयो होला, उहाँहरू माथि नि पर्छ नि त, अब त्यही बस्यो होला भित्र, अब त्यही सुरक्षित होला नि त, अब रेस्क्यु गरेर ल्याइहाल्छ नि हाम्रो नेपाली आर्मीले भनेर। म त्यो दिन त त्यति ढुक्कै भएँ, नेपाली आर्मीले चाहिँ धेरै नै हेल्प गरेको, नेपाली सेनाले धेरै धेरै धन्यवाद हाम्रो परिवार म तर्फ होइन, नेपाली सेना नभएमा बस्दिन्थ्यो होला होइन, उहाँहरू पनि आफ्नो प्राणको नि होइन दाउमा राखेर ज्यानकै ड्रममा राखेर बचाउनु भएको नि, नेपाली सेनालाई पनि धेरै नै धन्यवाद।
1: सुरुङबाट उद्धार गर्ने कार्य सामान्य उद्धार भन्दा धेरै फरक हुन्छ। सुरुङभित्र उद्धार गर्दा बाटो खोलेर सुरुङको अवस्था, पानी र लेदोको स्थिति, अक्सिजन, पहिरोको जोखिम, संरचनाको मूल्याङ्कन गरेर अघि बढ़नुपर्छ। त्यसैले उद्धार टोलीले सुरुङको अवस्थाको मूल्याङ्कन गर्दै चरणबद्ध रूपमा खोजी गरिरहेको छ। उद्धारका लागि सुरुङभित्रको अवस्था पहिचान गर्ने, अवरोध हटाउने र सम्भावित स्थानमा खोजी गर्ने काम भइरहेको छ। यसका लागि नेपाली सेनाले आफ्नो प्राविधिक जनशक्तिसँगै आवश्यक उपकरण प्रयोग गरिरहेको छ। सञ्जय शाह र कवीर महर्जनको जीवितै तथा अर्का एकजनाको शव निकाल्न सुरुङभित्र नै गएर खटिनुभएका सेनानी श्री मिलन कुमार जोशी।
10: अहिलेसम्म हामीले बोलाएर चाहिँ उहाँहरूले रेस्पोन्स गर्नुभयो, कतिले अलिक सानो रेस्पोन्स गर्नुभयो, उहाँले अलिक कम रेस्पोन्स गर्नुभयो, अरू पनि अनकन्सियस हुनुभएको छ, भोट चाहिँ नछोडो कि अझै सर्च गर्छ, फुल कन्सियस किसिममा भएको छ, हाम्रोले आवाज हालेर कन्सियसमा हुनुहोस् सबै हेर्दै मात्र छ, उहाँहरू पनि छ हेरेर गर्छ। अब अर्को टनेलको मुखबाट चाहिँ छिरेको चाहिँ त्यो 10-15 फिटको बुढा ठुलो बुढा माथि सुन्दैछु हामी चाहिँ लगभग लगभग त्यो चाहिँ कति छ होला हामी जुन चाहिँ सानो तल्लाको त्यो जुन चाहिँ फ्लोरबाट माथि त ग्राउन्डबाट कति थियो त्यो होइन लगभग हामीले चाहिँ कति ठाउँमा चाहिँ छोएरै गयो लगभग कल गरेर गयो कम्प्युटरमा चाहिँ अहिले त्यस्तो छ मल्टिपल रुम्सहरू हामीले देख्यो त्यहाँ के छ उहाँहरूतिर पनि जानुभयो छ नयाँ नयाँ कन्स्ट्रक्सन गरेको त्यो वालहरू पनि थियो त्यहाँ हामीले भिच्याएर पनि अलिकति बचाउन ट्राई गरेर पनि हिजो सामान चार्ज गरेर हाम्रो चाहिँ हिरो भएर पढ्नु चारजना हाम्रो तिनजना र हाम्रो रेन्जर दुईजना भाइ टोटल चारजना मेनुसमा चाहिँ अरू चाहिँ हाम्रो विचार सुनाको
1: सुरुङबाट उद्धार गर्ने क्रममा नेपाली सेनाका धेरै जनाले आफ्नो ज्यानलाई जोखिममा राखेर दिन रात नभनी मेहनत गरिरहनु भएको छ। सोही मेहनतको प्रतिफल नै हो केही व्यक्तिको जीवितै उद्धार, जसलाई संसारले चमत्कार मानेको छ। यो चमत्कार नेपाली सेनाका सकल दर्जाको मेहनत र कर्मठ योगदानको नतिजा हो। उद्धारमा खटिएका टोलीहरूको अनुभव यस्तो छ।
5: जम कृष्ण नेपाली, अहिले म 3B हाइड्रो पावरमा छु। हामी चाहिँ यहाँ भएको भवन र घरहरू चाहिँ खोज्नको लागि चाहिँ हामी यहाँ 3B हाइड्रो पावरको घरहरू भवनहरू र त्यहाँ काम गर्ने धेरै चाहिँ व्यक्तिहरू चाहिँ यहाँ पस्नुभएको भनेर खोजिरहेको छ। घर तिन टलेसम्म घर छ भन्ने कुरो चाहिँ हामीले पानी पऱ्यो भने चाहिँ त्यो पानीको मध्यनजर राखेर अब ब्रेक गर्छौँ।
11: सबैभन्दा चुनौती समस्या के भयो भने यहाँको चाहिँ इमर्जेन्सी एक्जिट पनि रहेनछ, सब वे रहेछ, सब वे पनि धेरै तल डाउन लेभलमा रहेछ। यहाँ त एउटा पाहाडै आएर चाहिँ छ्याप्पै बसेछ, पावर हाउसको बाहिरी घर चाहिँ केही पनि देखिएको छैन, बगरमै छ। ठुला ठुला चट्टानहरूले भरिएको, त्यो चट्टानहरू ब्लास्टिङ गर्ने खन्ने काम कन्टिन्यू अहिले चाहिँ 6 एक्सकाभेटर एउटा चाहिँ मिनी एक्सकाभेटर त्यो टनलभित्र लानलाई भनेर त्यहाँ लगेर स्ट्यान्ड बाई राखेका छौँ। 6 एक्सकाभेटरले काम गरिरहेछ। भित्र कतिसम्म लेदो गएको छ अझै आकलन गर्न सकेको छैन। अब त्यो लेदो धेरै भित्रसम्म गएको छैन र त्यहाँ जान सक्ने कन्डिसन भयो भने टनल खुल्ने छ। चुनौती त यहाँ त धेरै नै छ। अब यो त सुरुदेखि नै अब चाहिँ यहाँ दलदलहरू त्यस्तै छ, बाहिर बाहिर ठाउँमा गएर फस्ने ठाउँ छ। टनलभित्र जाँदाखेरि पनि 6 मिटरको हाइटको टनलमा 6 मिटर ओपन गर्न भित्रसम्म चाहिँ सम्भव छैन। हामीले अब 2.5 मिटर ओपन गर्न सक्यो भने त्यसमा दलदल के छ त्यसको सेफ्टी हेरेर हामीले काम गर्नेछौँ।
10: नम्बर 1 व्यवस्थापन गर्नबाट लगातार होलबाट चाहिँ पानी हालेर चाहिँ हामीले होल जाने बाटो चाहिँ एउटा अब्जेक्सन चाहिँ गरायो जाने बाटो। हामी त्यो बनाइसकेपछि हामीले आवाज कोही हुनुहुन्छ भनेर आवाज आएर आवाज चाहेको आवाज आयो। आवाज आइसकेपछि चाहिँ हामीले चाहिँ अझै त्यसलाई चाहिँ बाटो बनाउँदै जाँदै गरेर भित्र चाहिँ गएर चाहिँ खोज्दाखेरि त्यहाँ दुईजना मान्छे चाहिँ फिरिक नै फेला पऱ्यो। भित्र चाहिँ दलदलै माटो नै त्यसलाई चाहिँ हामीले लाइफ बोर्डिङहरूको मद्दतद्वारा चाहिँ भित्र गएर चाहिँ हामीले चाहिँ दुईजना व्यक्ति चाहिँ जीवितै उद्धार गऱ्यौँ र आफूलाई पनि गर्व फिल भएको छ। खोज्दाखेरि चाहिँ आफूलाई नसकेको कुरालाई पनि सम्भव गराउन सक्ने क्षमता चाहिँ समूहमा चाहिँ हुँदो रहेछ भन्ने चाहिँ अनुभव भयो।
1: यस दौरान उद्धार कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल पनि परिचालित भएका छन्। नेपाल प्रहरीले बेपत्ताको विवरण संकलन, परिवारसँग समन्वय र सुरक्षा व्यवस्थापनको कार्य गरिरहेको छ भने नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालले सुरुङ मार्गमा फँसेकाहरूको उद्धार प्रयास गरिरहेको छ। नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक श्री अशोक थापा,
12: सुरुङभित्र फँसेको हकमा चाहिँ नेपाली सेनाले आफ्नो ट्रेन म्यान पावर युज गरेर काम गरिरहेछ। त्यसमा चाहिँ हाम्रो नेपाल प्रहरी त्यो ट्रेन्डहरू नभएको हुनाले चाहिँ सुरुङभित्रकै हकमा चाहिँ नेपाल प्रहरी छैन। सुरुङ बाहिरकोमा चाहिँ जोइन्ट रूपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, आर्मीको सर्च एन्ड रेस्क्यूको काम भइराखेको छ। सुरुङभित्रकै हकमा चाहिँ नेपाली सेनाले गरिरहेको छ। नेपाल प्रहरीले त अलि धेरै लासहरू फेला परेको हुनाले हामीले चाहिँ अब यो मजुरको कार्य अनि सँगसँगै फरेन्सिक डक्टरहरू हुनुहुन्छ उहाँहरू मार्फत चाहिँ डिएनएको नमुना संकलन कार्य चाहिँ विशेष भइरहेको छ। आफआफ्नो छ, जस्तो आर्मी सर्च एन्ड रेस्क्यू गर्छ, पुलिसले मजुरले गर्छ, होइन, त्यसरी काम भइरहेछ। सरकारलाई सपोर्टहरू सबै ठाउँबाट आएको छ, थप मद्दत आएको छ, काम भइरहेको छ। यहाँको भूगोल चाहिँ अलिक जटिल भएको हुनाले चाहिँ मान्छेले गाडीमा गएर हिँडेर उद्धार गर्न सक्ने अवस्था नभएको, हेली मार्फत नै जानुपर्ने, वारपार गर्नुपर्ने, एक ठाउँबाट अर्को ठाउँमा जानु भएको भएर चाहिँ अलिक बढी चाहिँ हेलीहरूको युज भइरहेछ।
1: सुरुङभित्र फँसेका नागरिकको खोज तथा उद्धार आफैमा जटिल र जोखिमपूर्ण कार्य हो। सुरुङभित्रको अवस्था कस्तो छ, कति दूरीसम्म पुग्न सकिन्छ, कहाँ अवरोध छ र त्यहाँ फँसेका मानिस कस्तो अवस्थामा छन् भन्ने कुरा उद्धारकर्ताले विवेकपूर्ण ढंगले सोचेर अगाडि बढ़नुपर्ने हुन्छ। सो क्रममा उद्धार टोलीले अनेकौं चुनौती पार गर्नुपर्छ। नेपाली सेनाले गरिरहेको उद्धारका बारेमा आफ्नो अनुभव साट्दै सुरुङमा आफन्त हराएका स्थानीय व्यक्तिहरू,
13: मेरो नाम देवराज तामाङ हो, 10 गते 12:00 बजे आइपुग्यो। आइपुग्दाखेरि यहाँ सबै सेट बिजेट छ, त्यो सबै हेरेँ। मेरो भाइ पनि एकजना यहाँ, मेरो भाइ पनि यहाँ छ, भाइ पनि अहिले खेलपारी आयो, मेरो कमल सिंह भाइ। कतै यो सुरुङभित्र पाउँछ कि भन्ने आशमा म दिनका दिन भइरहेको छु। नेपाली सेनाले त जबसम्म दुःख गरिरहेको होइन, मिसिन लगाएर हुन्छ कि टिकिङ लगाएर हुन्छ कि ग्लासिन फर्केर अब हरेक थोक दुःख गरिरहेको छ भित्रको मान्छे उजार गर्नुको लागि। अहिलेसम्म दुईजना जिउँदो एकजना लास निकाल्यो भने
14: हालिकाम बसिरहेछु। यो प्राकृतिक विपद यो बाढी आइसके पछाडि भोलिपल्ट दिन चाहिँ म यहाँ उपस्थित भएको थिएँ, न्युजमा मैले देखेँ। अनि एउटा कुनै सरहरूले मलाई चाहिँ त्यहाँ अपरेटरहरूले चाहिँ मिसिन पुऱ्याउनु सकेन, त्यहाँ गएर उद्धार कार्यमा चाहिँ मेसिन जानु सक्ने अवस्था एकदमै जटिल छ भने पछाडि म पनि एज अ स्काइपर अपरेटर भएको नाताले मैले चाहिँ गएर मेरो आफ्नो चाहिँ सिप कौशलतामा प्रदर्शन गरेर हराइरहेको व्यक्तिहरूलाई खोजी कार्यमा म जुनुपर्छ भन्ने एउटा मनोभावना बोकेर म यहाँ आएको हो। म आउने बित्तिकै हाम्रो स्पेसल फोर्सको सरहरूसँग जोइन भए अनि उहाँहरूकै सहकार्यमा उहाँहरूले दिएको चाहिँ डिरेक्सन, उहाँहरूले दिएको टास्क म पुरा गर्दै आएँ। हामी एकदमै ग्राउन्ड लेभलमा बसेर काम गरिरहेछौँ। अनि नेपाल आर्मीले यस्तो जटिल परिस्थितिलाई पनि एउटा चाहिँ नर्मल बनाउनको निम्ति यति धेरै लागि पर्नु हो। हामी चाहिँ एउटा सिभिल मान्छेहरूले चाहिँ केही गर्न चाहन्छौँ भन्दा एउटा ठाउँ दिनु हो र आज केही समय लागे पनि तर हाम्रो काम चाहिँ एउटा सफल भएको छ। म नेपाल आर्मीलाई एकदमै धेरै विशेष धन्यवाद दिन चाहन्छु।
1: श्रोता, सुरुङभित्र उद्धार टोली प्रवेश गर्नु अघि सुरुङको संरचना, पानीको बहाव, भित्र जम्मा भएको माटो तथा ढुङ्गा र अन्य अवरोधको अवस्था बुझ्नुपर्ने हुन्छ। आयोजनाको प्राविधिक पक्षबाट प्राप्त सूचना पनि उद्धार टोलीका लागि उत्तिकै महत्वपूर्ण हुन्छ। यस क्रममा सुरुङको बनोट, प्रवेश मार्ग र सम्भावित पहुँचबारे

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनु।
1: एउटा पुलिसहरूले मलाई चाहिँ त्यहाँ अपरेटरहरूले चाहिँ मिसिन पुर्याउनु सकेन, त्यहाँ गएर उद्धार कार्यमा चाहिँ मेसिन जानु सक्ने अवस्था एकदमै जटिल छ भनेपछि चाहिँ म पनि एज अ स्टाफ अपरेटर भएको नाताले मैले चाहिँ गएर मेरो आफ्नो चाहिँ सिप कौशलतामा प्रदर्शन गरेर हराइरहेको व्यक्तिहरूलाई खोजी कार्यमा म जानुपर्छ भन्ने एउटा मनोभावना बोकेर म यहाँ आएको हो। म आउने बित्तिकै हाम्रो स्पेसल फोर्सको सरहरूसँग जोइन भएँ अनि उहाँहरूकै सहकार्यमा उहाँहरूले दिएको चाहिँ डिरेक्सन उहाँहरूले दिएको टास्क म पुरा गर्दै आएँ। हामी एकदमै ग्राउन्ड लेभलमा बसेर काम गरिरहेको छौँ अनि नेपाल आर्मीले यस्तो जटिल परिस्थितिलाई पनि एउटा चाहिँ नर्मल बनाउनको निम्ति चाहिँ यति धेरै लागि पर्नु हो। हामी जस्तो एउटा सिभिल मान्छेहरूले चाहिँ केही गर्न चाहन्छौँ भन्दा एउटा ठाउँ दिनु हो र आज केही समय लागे पनि तर हाम्रो काम चाहिँ एउटा सफल भएको छ। म नेपाल आर्मीलाई एकदमै धेरै विशेष धन्यवाद दिन चाहन्छु।
2: श्रोता, सुरुङभित्र उद्धार टोली प्रवेश गर्नु अघि सुरुङको संरचना, पानीको बहाव, भित्र जम्मा भएको माटो तथा ढुङ्गा र अन्य अवरोधको अवस्था बुझ्नुपर्ने हुन्छ। आयोजनाको प्राविधिक पक्षबाट प्राप्त सूचना पनि उद्धार टोलीका लागि उत्तिकै महत्वपूर्ण हुन्छ। यस क्रममा सुरुङको बनोट, प्रवेश मार्ग र सम्भावित पहुँचबारे सम्बन्धित आयोजनाका प्राविधिकसँग निरन्तर समन्वय गरेर खोज तथा उद्धार अघि बढ़ाइएको छ। त्रिशुली 3A र बी आयोजनाको सुरुङको अवस्था र उद्धारका क्रममा भइरहेको प्राविधिक सहकार्यबारे जानकारी दिनुहुँदै त्रिशुली 3B आयोजनाका प्रबन्ध संचालक श्री आनन्द ढुंगेल,
3: स्पेसल फोर्सेस हामी तीनजना चाहिँ अफिसको मान्छेहरू र सेनाको सोह्रजना त्यहीँबाट काम सुरु भयो हो। उहाँहरूले नै यसलाई चाहिने सुरुमा म्यानुअली या इक्विपमेन्ट केही नभएको अवस्थामा एकदमै कठिन परिस्थितिमा उहाँले आफ्नो तर्फबाट सबै लगाएर आफ्नो प्रयास गर्नु भएको छ। त्यसपछि हामीले लिएर आयौँ एउटा मिसिन, दुईटा अरू मिसिन लिएर आउँछौँ। अलिकति त्यसले काम अलिकति स्पिड पढ्ला अनि त्यसपछि सेनाबाट फेरि सब ग्रुप्सहरू पनि आउनुभयो अनि अहिले टोटलमा यहाँ लगभग मैले सम्झेसम्म 50-55 जनाको विभिन्न समूहको ग्रुप्स यहाँ कार्यरत छ। उहाँहरूले अब आफ्नो तर्फबाट सबै मेहनत गरेर प्रयासरत हुनुहुन्छ तर उहाँहरूले आफ्नो मेहनत पुरै लगाउनु भएको छ। यहाँ हामी पनि त्यसमा भिडिरहेको छौँ, काम गरिरहनु भएको छ।
2: त्यसो त भटेको सीको यस विपदमा नागरिकको जीवन रक्षा गर्न खटिएको नेपाली सेना आफै पनि गहिरो पीड़ाबाट गुज्रिरहेकै छ। नेपाली सेनाका 45 जना सकल दर्जा बाढ़ीको भेलमा बेपत्ता भएका छन् भने धेरै सैनिकहरू घाइते छन्। कतिपय जवानका आफ्नै घर परिवार भोटेको सीको बाढ़ीमा परेका छन्। सैनिक संरचनाहरू बगेका छन् तर आफ्नै सहकर्मी र परिवार हराउँदाको शोकलाई दबाएर पनि नेपाली सेनाका सकल दर्जा नागरिकको जीवन खोजिरहेका छन्। विभिन्न प्रतिकूलता र कठिनाईका बावजूद सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेनाले गरिरहेको प्रयासबारे जिल्ला प्रशासन कार्यालय नुवाकोटकी प्रमुख प्रशासकीय अधिकृत श्री साबित्रा भण्डारी,
4: नेपाली सेना सबभन्दा पहिला चाहिँ खोजी त्यसपछि उद्धारमा खटिनु भएको छ। त्यसित सँगसँगै हामी सरकारी निकायका 4 संयन्त्रहरू, नेपाली सेना, सशस्त्र बल, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, हामी एकै ठाउँमा एउटै टेबलमा बसेर खोजी उद्धार प्लस राहतको काम हामी संयुक्त रूपमा मिलेर एक आपसमा गरेका छौँ र अलिकति कार्य विभाजन हुँदाखेरि खोजी र उद्धारको कार्य नेपाली सेनाबाट बढी मात्रामा भएको छ। उद्धार गर्न जाँदाखेरि त्यहाँ राहत पनि लिएर छोड्नु भएको छ, कोहीमा माथिबाट छोडिदिएर हुन्छ कि, र यता हाम्रो एपिएफ तर्फको हेलिकप्टरहरू जान नसक्ने अलिक दुर्गम ठाउँहरूमा, अलिक अप्ठ्यारो ठाउँहरूमा नेपाली सेनाको गएको छ। उहाँहरूको चाहिँ भूमिका त हामी यहाँ अहिले सामान्य उसमा भनेर साथ दिने छैन, उहाँहरूको भूमिका महत्वपूर्ण छ र उहाँहरूले महत्वपूर्ण भूमिका निभाइरहनु भएको छ। हामी एउटै गभर्मेन्टका एउटै विङ्सहरू मिलेर यो आपतकालीन स्थितिमा एकै ठाउँ भएर हामी बिहानदेखि हामी एक ठाउँ मात्र होइन धेरै ठाउँको टिम म्यानेजमेन्ट अनि होल्डिङ सेन्टरहरू छ। हाम्रो चाहिँ अहिले 19 होल्डिङ सेन्टर छ। त्यहाँ होल्डिङ सेन्टरमा हाम्रो साथीहरू पालैसित पुग्नु भएको छ। अहिलेको अवस्थामा चाहिँ राहत नपुगेको भन्ने लगभग हाम्रो जानकारीमा आएसम्म कुनै होल्डिङ सेन्टरमा नपुगेको अवस्था छैन।
2: यस्तो अवस्थामा उद्धार केवल एउटा निकायको प्रयासले सम्भव हुँदैन। सुरक्षा निकाय, स्थानीय प्रशासन, सम्बन्धित आयोजना, प्राविधिक जनशक्ति तथा विदेशी विशेषज्ञ सहितको निरन्तर समन्वय र सहकार्य आवश्यक हुन्छ। यही समन्वय मार्फत उद्धार कार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ। पछिल्लो समय नेपाली सेनाको नेतृत्वमा स्वदेशी तथा विदेशी विज्ञ सहितको खोज तथा उद्धार टोलीले रसुवा र नुवाकोटमा रहेका विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाइरहेको छ। जलविद्युत आयोजनाहरूको सुरुङमा भइरहेको खोजी कार्यबारे जानकारी दिनुहुँदै जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी श्री झविन्द्र बहादुर रेश्मी मगर,
5: 7 टनेलमा तैनाथ हुने क्रममा मुख्य गरी 3A हाम्रो टोली तैनाथ भइसकेपछि अहोरात्र खटेर 2 जीवित नेपाली नागरिकको उद्धार गर्न सफल भएको छ र अझै पनि खोज तथा उद्धारको कार्य जारी नै रहेको छ। त्यस्तै गरी 3B को कुरा गर्दा तैनाथ भएको टोलीले त्यहाँ विभिन्न खोज तलाश गर्यो। 15 फिट तल गहिराईमा खोज्दा पनि कुनै घर तथा अफिसको कुनै लोकेसन फेला पार्न नसकेपछि अहिले चाहिँ अडिट 1 देखि अडिट 2 सम्म बाटो क्लियर गरी त्यो खोज तथा उद्धारको कार्य निरन्तरता दिइरहेको छ। त्यस्तै सिलेमे हाइड्रो पावरको कुरा गर्दाखेरि 110 मिटर
6: This is Radio Sankhuasubha 95.5 MHz.
7: ओहो लु नमस्कार है सर।
8: ओहो लु नमस्कार है सर। नमस्कार।
7: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट UK तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसारसभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: होटल टेलरिङ सेन्टर खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल 98।
10: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो सङ्खुवासभा 95.5 MHz।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले।
12: सम्पर्क 98433-47262,
11: 98-10-55-55-85
12: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
13: आयो सबको घर घरमा।
14: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
15: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
14: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
16: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
14: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
16: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
9: खादबारी नगरपालिकाको अनुरोध।
17: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
18: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
17: डेंगू रोगको रोकथामका उपायहरू:
18: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
17: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
18: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
17: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
18: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।
19: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
20: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
21: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55768 98525-55768।
22: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
23: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
24: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
23: हाम्रो सेवाहरू:
24: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 98520-61580 र 98421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
25: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
26: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
25: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
26: हाम्रा सेवाहरू:
25: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
26: दाँत खोल्ने, दाँत सफा गर्ने,
25: दाँतको एक्सरे गर्ने,
26: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
25: झिक्न मिल्ने आरपीडी लगाइने,
26: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
25: बाङ्गो टिङ्गो दाँत मिलाइने,
26: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
25: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
26: सम्पर्क नम्बर 029590-6667 र 98420-22-6667।
27: ओहो लु, नमस्कार है सर।
0: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901155।
3: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा

भोटेकोशी बाढ़ीमा निधन भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाइयो। एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, खोज र उद्धार जारी। कोशी प्रदेश सरकार सञ्चालनका लागि सत्ताधारी दलको न्यूनतम साझा कार्यक्रम तयार, स्वास्थ्य, सुशासन र समृद्धि प्राथमिकतामा। उदयपुरका दुर्गम गाउँका बासिन्दा वर्षौंदेखि स्वच्छ पिउने पानीको पर्खाईमा, आयोजना निर्माणको ढिलाइले अझै आधारभूत सुविधाबाट वञ्चित। रूस युक्रेन द्वन्द समाधानको थप प्रयास, जेलेन्स्की र अमेरिकी प्रतिनिधि बीच छलफल, शान्तिवार्तालाई निरन्तरता दिने सहमति। र तेस्रो अन्तर्राष्ट्रिय तीन दिन ट्रेल रनमा विदेशी धावक पनि सहभागी हुने, भदौ 25 को प्रतियोगिताको तयारी पूरा।

0: सेवामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: आजको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहरूसँगै संखुवासभाको खाँदवारीमा रहेको रेडियो संखुवासभा 95.5 मेगाहरूसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन र हाम्रो पात्र तथा नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले छोडेको पीड़ामा सिंहको मुलुक शोकमा छ। अकालमा ज्यान गुमेकाहरूको सम्झनामा आज देशभर राष्ट्रिय झण्डा आधा झुकाइयो। भदौ 10 गतिको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 13 सय नाघिसकेको छ भने अरू थुप्रै परिवार आफन्तको खोजीमा छन्। यसै क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढ़ीबाट सृजना भएको महाविपत्तिको सामना गरिरहेको अवस्थामा सबैलाई एकताबद्ध भएर उभिन आह्वान गर्नुभएको छ। सोमबार बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले विपत्तिको समयमा एकताबद्ध भएर उभिन आह्वान गर्नुभएको हो। उहाँले सम्बोधनका क्रममा विपत्तिको कठिन घड़ीमा विभाजन दोषारोपण र राजनीतिक विवादमा अल्झिने समय नभएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्न पनि आग्रह गर्नुभएको छ। विपत्तिको अवस्थामा पुनर्निर्माण, पुनर्स्थापना र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिँदै उहाँले विकासको विद्यमान मोडलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। राष्ट्रपति पौडेलको सम्बोधनको यही भनाईलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: यस प्राकृतिक विपत्तिमा घरघर विहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीड़ा अत्यन्त गहिरो छ। अहिले उनीहरूलाई राज्यको साथ चाहिएको छ, भरोसा चाहिएको छ। सरकार, राजनीतिक दल र सम्पूर्ण नागरिक संघ संस्था त्यसका लागि क्रियाशील छ भन्ने मैले ठानेको छु।
2: कोशी प्रदेश सरकार सञ्चालनका लागि सत्ताधारी दलहरू नेकपा एमाले र नेकपाले न्यूनतम साझा कार्यक्रम तयार पारेका छन्। सरकार गठनका समयमा भएको सहमति अनुसार दुवै दलले न्यूनतम साझा कार्यक्रम बनाएका हुन्। यो कार्यक्रमको मुख्य ध्येय सुशासन, उत्पादन वृद्धि र रोजगारी सिर्जना रहेको छ। सरकारले वर्तमान बजेटलाई थप व्यावहारिक बनाउन पुनरावलोकन गर्ने घोषणा गरेको छ। न्यूनतम साझा कार्यक्रम बुझ्दै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकार सञ्चालनका लागि अब सहज हुने बताउनुभयो। उहाँले चाँडै नै कार्यान्वयनमा जाने समेत बताउनु भएको छ। साझा कार्यक्रममा मार्फत स्वास्थ्य क्षेत्रमा केही महत्वाकांक्षी योजना अघि सारिएको छ, जस अनुसार अब कोशी प्रदेशका सबै जिल्ला अस्पताल 50 सयमा स्तर उन्नति हुनेछन्। विदाको दिन अर्थात आइतबार पनि अस्पताल सञ्चालन गरी सेवा प्रवाह गर्ने सरकारको लक्ष्य छ। यसका साथै धनकुटा अस्पताललाई शिक्षण अस्पताल र मेची अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रक्रिया शुरू गरिने भएको कार्यदल सदस्य एवं नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्गुल

0: जनाउनु भएको छ। भारतीय गोर्खा भूतपूर्व सैनिक संगठन दमकले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट निधन भएकाहरूको सम्मान तथा सम्झनामा शोकसभा आयोजना गरी सहयोग घोषणा गरेको छ। संघले बाढ़ी पीड़ितहरूका लागि पूर्व भारतीय गोर्खा सैनिक परिवारका तर्फबाट 1,25,000 रूपियाँ सहयोग संकलन भएको र त्यसमा थप गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गर्ने निर्णय गरेको हो। भारतीय गोर्खा भूतपूर्व सैनिक संगठनले दमकमा शोकसभा गरी पीड़ितहरूका लागि आर्थिक सहयोग घोषणा गरेको हो। कार्यक्रममा भोटेकोशी बाढ़ीबाट ज्यान गुमाएकाप्रति श्रद्धांजलि व्यक्त गर्दै विपदको समयमा पीड़ित परिवारलाई सहयोग गर्नु सबैको दायित्व भएको कार्यक्रममा बताइयो। कार्यक्रममा संगठनका अध्यक्ष प्रेम बहादुर बेगाले पूर्व भारतीय गोर्खा सैनिक परिवारका तर्फबाट 1,25,000 रूपियाँ सहयोग संकलन भएको र त्यसमा थप गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताउनुभयो। बाढ़ीका कारण ठूलो दंजनको क्षति भएको र धेरै परिवार प्रभावित भएको अवस्थामा पीड़ितको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग संकलन गरिएको उहाँले जनाउनु भएको छ। यसै गरी बाढ़ी पहिरोमा परे निधन भएकाहरूको सम्मान र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दमकमा हिन्दू महापरिषदद्वारा शोक तथा श्रद्धांजली सभा गरिएको छ। दिवंगतहरूको मोक्ष प्राप्ति तथा राष्ट्रिय शान्तिको कामना सहित विधिपूर्वक कार्यक्रम गरिएको आयोजकले जनाएको छ। वर्षौंदेखि खोला खोल्सी र कुवा पन्धेरौबाट जीवन गुजारा गर्दै आएका उदयपुरको दुर्गम स्थानमा अवस्थित तीनवटा पालिकामा आम उपभोक्तालाई लक्षित गरी संचालनमा ल्याइएको सुनकोशी खानेपानी आयोजनामा ढिलाइ भएको छ। उदयपुरको ताप्ली गाउँपालिका 5 कुनाही स्थित सुनकोशी किनारमा सम्पवेल राखेर निर्माण गर्न लागि कोशी प्रदेशकै सबैभन्दा ठूलो खानेपानी योजनाको काममा ढिला सुस्ती भएपछि उपभोक्ता स्वच्छ खानेपानी उपयोगबाट वञ्चित भएका छन्। खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगरले आयोजना सञ्चालन गरेको हो। त्यस क्षेत्रमा स्थानीयमा सुनकोशी नदीको स्वच्छ खानेपानी उपभोग गर्न पाउने समय कहिले आउने हो भन्ने अन्यल छाएको छ। नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत रहेको जलवायु अनुकूलन वृहत खानेपानी आयोजना मार्फत संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगरले 116 करोड़ भन्दा बढ़ीको लागतमा झण्डै 4 वर्ष पहिले लिफ्टिङ सिस्टमका दुई छुट्टा छुट्टै सुनकोशी खानेपानी योजना निर्माण शुरू गरेको थियो। निर्माण कम्पनी र आयोजना संचालक कार्यालयको ढिलासुस्तीका कारणभित्र योजनाको काम सम्पन्न नहुने भएपछि उदयपुरका ताप्ली रौतामाई र तिमसुङबुङ गाउँपालिकाका करिब 37,000 स्थानीय उपभोक्ताले स्वच्छ खानेपानीको सुविधा पाउन अझै कति समय कुर्नुपर्ने हो कुनै टुंगो छैन। जिल्ला प्रशासन कार्यालय सङ्खुवा सभाले सदरमुकाम खाँदबारीमा सोमबार होटल तथा खाद्य व्यवसायको अनुगमन गरेको छ। होटलका खानाको गुणस्तरका विषयमा गुनासो आएपछि प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको हो। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खाँदबारी बजार क्षेत्रका 11 होटल तथा खाद्य व्यवसायमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा अधिकांश होटलमा मूल्य सूची नराखिएको, व्यवसाय नवीकरण नगरिएको तथा म्याद गुज्रिएका खाद्य सामग्री समेत बिक्रीका लागि राखेको पाइएको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार का अनुसार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका खाद्य सामग्री प्रशासनले नियन्त्रणमा लिएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने सामग्री होटल तथा पसलमा राखिएको पाइएपछि त्यस्ता सामग्री तत्काल हटाइएको उहाँले जनाउनुभयो। अनुगमनका क्रममा होटल संचालकलाई खाद्य सामग्रीको म्याद नियमित रूपमा जाँच गर्न, मूल्य सूची अनिवार्य रूपमा राख्न तथा व्यवसाय सम्बन्धी आवश्यक कागजात अध्यावधि गर्न निर्देशन दिइएको उहाँले जनाउनु भएको छ। झापाको कमल गाउँपालिकामा सचेतना कार्यक्रम सम्पन्न भएको छ। प्रहरी चौकी केर्खाको आयोजनामा कमल तीन केर्खा बजारमा सोमबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम गरिएको हो। कार्यक्रममा सहभागी सिटी सफारी तथा टेम्पो चालकहरूलाई राजमार्गको किनारमा भेला गराई ट्राफिक सचेतना सम्बन्धी जानकारी गराइएको थियो। कार्यक्रममा कमल गाउँपालिका तथा इलामको चुलाचुली गाउँपालिकामा दर्ता गरी सञ्चालनमा आएका 40 सिटी सफारी तथा टेम्पो चालकहरूको सहभागिता रहेको प्रहरी चौकी केर्खाका इन्चार्ज प्रहरी नायब निरीक्षक टीका प्रसाद पराजुलीले जानकारी दिनुभयो। झापामा प्रहरीले लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ 22 ग्राम 360 मिलिग्राम सहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल बीओपी महेशपुरबाट खटिएको संयुक्त टोलीले भद्रपुर 3 स्थित झोलुङ्गे पुल छेउबाट बिर्तामड 2 21 वर्षीय युवकलाई पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई शंकाका आधारमा चेक जाँच गर्ने क्रममा उनले प्लास्टिक सहित 16 ग्राम 12 मिलिग्राम र प्लास्टिक बाहेक 16 ग्राम फेला परेको प्रहरीले जनाएको छ। यस्तै झापा गाउँपालिका 5 स्थित सिमलडाँगी हुलाकी राजमार्गबाट झापा गाउँपालिका 6 सणामतीका 25 वर्षीय प्रेम प्रसाद खनाल पनि पक्राउ परेका छन्। प्रहरी चौकी सणामती र बीओपी पन्थापाड़ाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई चेक जाँच गर्दा 8 ग्राम 720 मिलीग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरेको हो। दुवै घटनामा बरामद पदार्थ सहित पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रंजन अवाले जानकारी दिनुभएको छ। खबर परिक्रमामा अब पालो ब्रेकको।
1: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नजुक किन्नुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98060227730, 98526730। झिलझिले सम्पर्क 97073214। नेङमाङ ड्राइभिङ स्कूल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाँगाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98190850350, 97046073।
2: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
3: हाम्रा विशेषताहरू
2: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मूर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
3: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, तिनक, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
2: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
3: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायरिया, पायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, छिल, डन्डिफोर,
2: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
3: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
2: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
4: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक 6 थाना अगाडि। फोन नम्बर 0235705752 र 0235812052, मोबाइल नम्बर 98526705752।
0: ब्रेकपछि बाँकी खबर। ओखलढुङ्गामा स्थानीय तहका उपलब्धि सार्वजनिक गर्ने मञ्च यस पटक असल अभ्यास सुनाउने थलोमा मात्र सीमित भएन। नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने नवीन कार्यक्रम र विकासका उपलब्धि प्रस्तुत भइरहँदा सड़क, खानेपानी लगायतका योजनामा भइरहेको ढिलासुस्ती र कमजोर कार्यान्वयनबारे सहभागीले सम्बन्धित निकायसँग जवाब समेत मागेका छन्।
5: ओखलढुङ्गामा स्थानीय तहका उपलब्धि सार्वजनिक गर्ने मञ्चमा असल अभ्याससँगै विकास निर्माणको गति र जवाबदेताको सवाल पनि उठेको छ। जिल्लाका 8 स्थानीय तह, सरकारी कार्यालय तथा संघ संस्थाले आर्थिक वर्ष 82-83 गरेका काम र उपलब्धि प्रस्तुत गरेका छन्। नागरिकका आवश्यकता सम्बोधन गर्न शुरू गरिएका नवीन कार्यक्रमको चर्चा भइरहँदा सड़क, खानेपानी लगायत योजनामा भएको ढिला सुस्ती र कार्यान्वयन अवस्था बारे भने सहभागीले सम्बन्धित निकायसँग जवाफ मागेका छन्। नवजात शिशुको खातामा 5,000 रुपियाँ, बिहारीलाई छात्रवृत्ति, नारी तहका विद्यार्थीलाई पनि दिवा खाजाको व्यवस्था, पानीको अभाव टार्न कुहिरोबाट पानी संकलन अनि पर्यटन पूर्वाधार विकासमा नयाँ पोखलडुङ्गाको स्थानीय सरकारका काम सड़क भवन र भौतिक संरचना निर्माणमा मात्रै सीमित छैनन्। नागरिकका आवश्यकता सम्बोधन गर्न जिल्लाका विभिन्न स्थानीय तहले फरक फरक अभ्यास समेत शुरू गरेका छन्। कतिपय कार्यक्रम सामाजिक संरक्षणमा केन्द्रित छन् भने कतिपयले शिक्षा, खानेपानी, कृषि र पर्यटनलाई नयाँ ढंगले सम्बोधन गर्ने प्रयास गरेका छन्। यिनै नवीन तथा असल अभ्याससँगै आर्थिक वर्ष 82-83 भएका कामको प्रगति सार्वजनिक गर्न ओखलढुङ्गाका 8 स्थानीय तहका प्रतिनिधि एउटै मञ्चमा भेला भए। जिल्ला स्थित सरकारी कार्यालय तथा विभिन्न संघ संस्थाले पनि वर्षभरि गरेका काम, उपलब्धि, आगामी योजना, समस्या तथा चुनौती बारे जानकारी गराए। एउटा स्थानीय तहले प्रभावकारी रूपमा सञ्चालन गरेको कार्यक्रम अर्को तहका लागि सिकाइ बन्न सक्ने र सफल अभ्यासलाई आवश्यकता तथा सम्भावना अनुसार विस्तार गर्न सकिने भएकाले कार्यक्रम मार्फत अनुभव आदान प्रदानलाई प्राथमिकता दिइएको हो। यसले योजना निर्माणदेखि कार्यान्वयनसम्म दोहोरिएका समस्या पहिचान गर्न र उपलब्ध स्रोतको प्रभावकारी उपयोगमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
6: योजना सम्पर्क के अरे फेलाउनु पर्ने सम्पर्क हुँदैन के हुँदैन यो हामीले आन्तरिक वातावरण निर्माण गर्छ यहाँको चाहिँ किसिमदेखि व्यवस्थापन त्यो पाएको पक्ष हाम्रो हो त्यसमा अवरोध आएदेखि होइन
5: तर कार्यक्रममा प्रस्तुत भएका प्रगति र उपलब्धिसँगै सार्वजनिक चासोका सवाल पनि उत्तिकै महत्वपूर्ण बने। स्थानीय तह र सरकारी कार्यालयहरूले आफ्ना उपलब्धि प्रस्तुत गरिरहँदा सड़क, खानेपानी लगायत भौतिक पूर्वाधार निर्माणमा भइरहेको ढिला सुस्ती र योजनाको कार्यान्वयन अवस्था बारे सहभागीले सम्बन्धित निकायसँग जवाब समेत मागे। वार्षिक प्रगति सार्वजनिक गर्ने कार्यक्रम उपलब्धि सुनाउने औपचारिकतामा मात्रै सीमित नभई नागरिकले प्रश्न गर्ने, सम्बन्धित निकाय जवाफ र त्यसको परिणाम व्यवहारमै देखिने संयन्त्र बन्न सके यसको अर्थ अझ फराकिलो हुन्छ।
0: जीवन विज्ञान प्रतिष्ठानले योग, प्राणायाम तथा ऊर्जा ध्यान मार्फत स्वस्थ जीवनशैली प्रवर्तन गर्ने उद्देश्यसहित कोशी प्रदेशको प्रमुख पर्यटकीय तथा शैक्षिक शहर धरानमा आफ्नो अभियानलाई विस्तार गरेको छ। पाथिभरा लाइन टोल विकास संस्थाको सहकार्य तथा जीवन विज्ञान सुनसरीको संयोजनमा आयोजित विशेष साधना कार्यक्रममा साधक साधिका, स्थानीयवासी, नागरिक समाजका प्रतिनिधि तथा जनप्रतिनिधिको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ। आधुनिक जीवनशैली, असन्तुलित खानपान र बढ़दो मानसिक तनावका कारण मानिसको स्वास्थ्य विभिन्न समस्या देख्न थालेको उल्लेख गर्दै नियमित योग, प्राणायाम तथा ध्यानले शारीरिक तथा मानसिक स्वास्थ्य सुधारमा सहयोग पुग्ने बताइएको छ। योग प्रशिक्षक तथा जीवन विज्ञान कोशी प्रदेशकी पूर्व संयोजक बालिका भट्टराईले दैनिक जीवनमा कम्तीमा 1 घण्टा योग र ध्यानका लागि समय छुट्याउन सके शरीर र मन दुवैलाई सन्तुलित राख्न मद्दत पुग्ने बताउनुभयो। यस्तै कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थले मानिस भौतिक रूपमा सम्पन्न हुँदै गए पनि मानसिक तनाव र असन्तुष्टिको समस्या बढ़दै गएको उल्लेख गर्दै योग र ध्यानले मानसिक स्वास्थ्य प्रवर्धनमा सकारात्मक भूमिका खेल्ने बताउनुभयो। अब सुनचाँदीको बजार भाव। नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ। आइतबार प्रति तोला 3,100 रूपियाँले घटेको सुनको मूल्य सोमबार तोलामा 2,400 रूपियाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रति तोला 3,01,900 रूपियाँमा कारोबार भएको जनाएको छ। आइतबार सुन प्रति तोला 3,04,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी आइतबार प्रति तोला 4,725 रूपियाँमा कारोबार भएको थियो। सोमबार 4,690 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। खबर परिक्रमामा पुनपालु ब्रेकको
7: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्। नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
8: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
7: दाँत निकाल्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
8: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
7: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
8: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
7: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 गैलडागी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

0: प्रेकोसी अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेनेस्कीले अमेरिकी विशेषदूत स्टीभ विटकफ र जार्डेन कुस्नरसँग भएको वार्ता अत्यन्त सार्थक र महत्वपूर्ण रहेको बताएका छन्। पछिल्लो भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै जेलेन्स्कीले रूस युक्रेन युद्ध समाधानका लागि रोकिएको शान्तिवार्ता पुनः शुरू गर्ने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिएका हुन्। साथै युक्रेनका लागि सुरक्षा तथा आर्थिक प्रत्याभूति र आगामी जाड़ो मौसमका लागि आवश्यक सहयोगबारे पनि कुराकानी भएको उनले जनाएका छन्। जेलेन्स्कीले युक्रेनले हवाई प्रतिरक्षा तथा ऊर्जा क्षेत्रमा थप गरेको पनि बताए। साथै अमेरिकी तलकृत प्राकृतिक ग्यासको पर्याप्त आपूर्ति र यसको उपयोगिताको सम्भावनाबारे समेत आफूहरूले आशा राखेको उनको भनाइ छ। र ताप्लेजुङ र पाँचथरको सीमावर्ती क्षेत्रमा पर्ने तिम्बुङ पोखरीमा तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन प्रतियोगितामा विदेशी धावक पनि सहभागी हुने भएका छन्। आगामी भदौ 25 गते हुने प्रतियोगिताको तयारी पूरा भएको र यसमा विदेशी धावक पनि सहभागी रहने आयोजकले जनाएको छ। तिम्बुङ पोखरी पर्यटन प्रवर्धन समितिको आयोजनामा हुने 21 किलोमिटर दूरीको प्रतियोगिता यस वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको बनाइएको हो। नेपालका साथै भारतका सिक्किम, पश्चिम बंगाल र पंजाबबाट समेत धावक सहभागी हुने आयोजकले जनाएको छ। समुद्र सतहबाट करिब 4,350 मिटरको उचाइमा रहेको तिम्बुङ पोखरीबाट शुरू हुने दौड़ 3,800 मीटर उचाइमा रहेको पाङदुवा हुँदै पुनः 4,200 मीटर उचाइको ठूलो भन्ज्याङ पुगेर पूरा हुनेछ। प्रतियोगितासँगै तिम्बुङ क्षेत्रलाई केन्जोको राजधानीको रूपमा प्रवर्तन गर्ने कार्यक्रम छ। केन्जो फूलको बगैंचा अवलोकन, याक तथा चौरी प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी, परम्परागत केलाङ नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ। खुल्ला पुरूष तथा महिला विधामा प्रथम हुनेले समान 83,525, दोस्रो हुनेले 63,525 र तेस्रो हुनेले 43,525 रूपियाँ पुरस्कार पाउनेछन्। स्थानीय विधाका विजेताले 33,525 रूपियाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन्। प्रतियोगितामा सहभागी प्रत्येक धावकको 2,00,000 रूपियाँ बराबरको दुर्घटना बीमा गरिएको छ। प्रतियोगिता सञ्चालनका लागि करिब 19,26,000 रूपियाँ खर्च हुने आयोजकले भनेको छ। अन्त्यमा प्रमुख खबर पुनः एकपटक। होटकुसी बाढ़ीमा निधन भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाइयो। एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, खोज र उद्धार जारी। कोशी प्रदेश सरकार सञ्चालनका लागि सत्ताधारी दलको न्यूनतम साझा कार्यक्रम तयार। स्वास्थ्य, सुशासन र समृद्धि प्राथमिकता। उदयपुरका दुर्गम गाउँका बासिन्दा वर्षौंदेखि स्वच्छ पिउने पानीको पर्खाईमा। आयोजना निर्माणको ढिलाइले अझै आधारभूत सुविधाबाट वञ्चित। रूस युक्रेन द्वन्द समाधानको थप प्रयास। जेलेन्स्की र अमेरिकी प्रतिनिधि छलफल, शान्तिवार्तालाई तुरन्त गर्ने सहमति। र तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रनमा विदेशी धावक पनि सहभागी हुने भदौ 25 प्रतियोगिताको तयारी। यसका साथै अहिलेका लागि खबर परिक्रमा सकिएको छ। खबर परिक्रमाबाट म नमस्कार।
1: दिस इज रेडियो सङ्खुवासुभा 95.5 मेगाहर्ट्ज।
2: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालो गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 029562061
4: 029570315
3: र 98520701177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।

0: This is Radio Tsongkhwa Sabha 95.5 MHz.
1: आँख बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत हलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842050541।
4: यस कान्तिपुर डायरीका साथमा
5: हुलास ग्याल्भलम 3 गुणा बढी टिक्छ, हुलास भए अरू किन खोज्ने।

भोटेको सिवाडीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र 121 जना मात्र फँसेको नेपाली सेनाको तथ्याङ्क। पावर हाउस र नियन्त्रण कक्षसम्म पुगेर खोजी कार्य जारी राखिएको भनाई। बाढ़ी प्रभावित क्षेत्रको भ्रमणपछि राष्ट्रपति पौडेलद्वारा राष्ट्रका नाममा सम्बोधन। कठिन परिस्थितिमा एकताबद्ध हुन आह्वान। डार्क म्याटर र डार्क इनर्जी बारे अध्ययन गर्न नासाद्वारा नयाँ शक्तिशाली दूरबीन अन्तरिक्षमा प्रक्षेपण। नेपाल भलिबल लीगमा अन्नपूर्णको दोस्रो जित, मधेस 3-1 को सेटमा पराजित।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र पूजनी समाचार अब विस्तारमा।
1: नेपाली सेनाले रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङभित्र 121 जना फँसेको जनाएको छ। जलविद्युत परियोजनासँग सम्बन्धित करिब 900 जना सम्पर्कविहीन भएको भनिए पनि ती सबै सुरुङभित्र नफँसेको सेनाको भनाइ छ। सरकारले खोजबिन बन्द गर्ने निर्णय नगरसम्म आफूहरूले खोज तथा उद्धारको काम जारी राख्ने जनाउँदै सेनाले आशा अझै कायम रहेको जनाएको छ। अहिले पनि सेनाको टोलीले फँसिरहेकाहरूको खोज तथा उद्धारका लागि द्रुत प्रतिकार्य टोली र आयोजनाका प्रतिनिधि सहितको टोली पावर हाउस तथा नियन्त्रण कक्षसम्म पुगेर खोजी कार्य जारी राखेको छ। त्रिशुली 3A पावर हाउस तथा सोरङमा सेनाको टोली उद्धार सामग्री साथै निरन्तर खोज तथा उद्धारमा सक्रिय छ भने त्रिशुली 3B अडिट 2 प्रवेश गरेको सेनाको टोली अडिट 1 बाहिरिएको छ। अडिट 2 सोरङबाट उत्खनन मेसिन लैजान सक्ने गरी बाटो सफा गर्ने काम भइरहेको छ। सो सोरङबाट हालसम्म कुनै पनि व्यक्ति वा सामग्री फेला पारेको छैन। यस्तै चिलिमी हाइड्रो पावरमा विदेशी प्राविधिक सहितको संयुक्त टोलीले उत्खनन मेसिन र लेदो तान्ने पम्पको सहायताले सोरङभित्रको लेदो हटाउने काम गरिरहेको छ। हेलिकप्टरबाट साफ्रो बेसीमा बझारिएको उत्खनन मेसिनलाई डोरीको सहायताले सुरुङ क्षेत्रमा लैजाने काम भइरहेको उद्धारमा खटिएका प्राविधिकहरूले जनाएका छन्। यसैबीच माथिल्लो त्रिशुली 1 जलविद्युत परियोजनामा विदेशी प्राविधिक सहितको टोली खोजी कार्यमा सक्रिय छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढ़ीपछि उत्पन्न परिस्थितिमा विभाजन र एक अर्कालाई दोषारोपण गर्ने समय नभएको बताएका छन्। बाढ़ी प्रभावित क्षेत्रको भ्रमणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्न आग्रह समेत गरेका छन्। विपदपछि पुनर्निर्माण, पुनर्स्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदा विकास मोडलमाथि पनि पुनर्विचार गर्नुपर्ने उनले बताए।
2: यो विभाजनको समय होइन। एक अर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन। यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनर्स्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण, पुनर्स्थापना र आर्थिक पुनर्स्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
0: विगतमा पनि नेपालले भूकम्प, बाढ़ी, पहिरो, महामारी तथा अन्य विभिन्न विपत्तिको सामना गर्दै आएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले एकताबद्ध भएर अघि बढ़न आग्रह गरेका छन्। उनले भने,
2: नेपालले विगतमा पनि भूकम्प, बाढ़ी, पहिरो, महामारी तथा अन्य विभिन्न विपत्तिहरूको सामना गर्दै आएको छ। प्रत्येक पटक नेपाली जनताले असाधारण साहस, धैर्य, संयम र अदम्य दृढताका साथ यस्ता कठिन परिस्थितिको सामना गर्दै आएको हो। यस कठिन घड़ीमा एकताबद्ध भएर उभिन हार्दिक आह्वान गर्दछु।
0: भोटेकोशी बाढ़ीपछि विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न हुन गएको जोखिमप्रति पुनः गम्भीर रूपमा सचेत गराएको राष्ट्रपति पौडेलको भनाइ छ। उनले जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न आह्वान गरेका छन्।
2: निरन्तर बढ़दै गएको विश्वव्यापी तापक्रम र यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराएको छ। म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
0: राष्ट्रपति पौडेलले आजै नुवाकोट र रसुवाका विभिन्न क्षेत्रको अवलोकन गरेका थिए।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
3: कान्तिपुर सविस्तार।
1: भदौ 10 बाढ़ीपछि नुवाकोट र रसुवाको सीधा सड़क सम्पर्क टुटेको छ। बाढ़ीले पुल बगाएपछि नुवाकोट सदरमुकाम विदुरको वारिपारीको सम्पर्क विच्छेद बनेको छ। बागमती प्रदेश सरकार मार्फत निर्माण गरिएको अस्थायी ट्वेन मार्फत अहिले स्थानीयवासी वारपार गर्न बाध्य छन्। कतिपय अवस्थामा ट्वेनबाटै राहत पारीसम्म लग्ने गरिएको छ। कान्तिपुर कर्मी विमल खतुडाले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
0: दुई जिल्ला जोड्ने गल्छी च्याफ्रोबेसी रसुवागढ़ी सड़कको विभिन्न खण्ड गरी 40 किलोमिटर सड़क पूरै बगाएको छ। अधिकांश ठाउँमा खोलाले सड़क बगाएको र केही ठाउँमा 3-4 मिटरसम्म लेदो आएर पुरिएको सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज नेउपानेले बताए। उनले भने सड़क खोल्न समय लाग्ने देखिन्छ। बाढ़ीले हानेको भित्तो र तत्काल प्रयोगमा नआउने खेतहरू हेरेर ट्र्याक खोल्न थालेका थियो। जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला विपद व्यवस्थापन समितिबाट पनि त्यही निर्णय भएको थियो। पछि त्यस क्षेत्रका स्थानीयले मुआवजा माग गरेर केही दिन काम रोकिएको विभागले जनाएको छ। प्रवक्ता नेउपान्यले भने शुक्रबार खेतबाट सड़क लग्ने भएमा मुआवजा दिने कुरा भयो। त्यहाँबाट सड़क बनाउन नसकिए खेत जस्तो अवस्थामा थियो त्यस्तै बनाइदिने गरी सहमति भएको छ। उनका अनुसार विदुरको ढुंगे बजारबाट तिरतिरे भेरसम्म सड़क पुगिसकेको छ। उनले भने तिरतिरेबाट बेत्रावती खोला पुग्न 2.5 किलोमिटर लाग्छ। यस क्षेत्रको प्राय सड़क पाड़ीले बगाएको छ। ढुंगे बजारबाट काम शुरू गरेको र अहिलेसम्म 7.5 किलोमिटर सड़क खोलाउने काम सकिसकेको नेउपान्यले जनाए। उनले भने जति सक्दो छिटो बेत्रावतीसम्म सड़क खोल्नेछौ, त्यसपछि बेत्रावतीको फलाखु खोलामा बेली ब्रिज राख्छौ। सड़क खुलाउने मेसिन बेत्रावती पारी तार्न सकिए दोस्रो चरणमा धुन्चे तलको स्याफ्रुबेसीतर्फ काम थाल्छौ। त्यसपछि आवश्यक र चाहिने ठाउँमा बेली ब्रिज राख्दै लगिने उनको भनाई छ। 24 अषाढ 2082 आएको बाढ़ीका कारण स्याफ्रुबेसी रसुवागढ़ी सड़कमा ठाउँ ठाउँमा पहिरो खसेर क्षति पुगेको थियो। त्यस्ता ठाउँमा 2.5 मिटरदेखि 3 मिटरसम्म मात्र ट्र्याक खोलेर जसो तसो सवारी साधन सञ्चालनमा ल्याइएको थियो। धेरै जसो स्थानमा भोटेकोसीले तलबाट सड़क कचान गर्दा पहाड़ कटिङ गरेर सामान्य रूपमा सड़क चौड़ा पारिएको थियो। बाढ़ीपछि स्याफ्रुबेसीबाट नाकासम्म 15.5 किलोमिटर सड़क अवरूद्ध बनेको थियो। नेपाल चीन दुई देशका अधिकारी बीच सम्झौता भएको 7 वर्षपछि स्याफ्रुबेसी रसुवागढ़ी सड़क स्तरोन्नति थालिएको थियो। चीन सरकारको अनुदानमा स्तरोन्नति गर्ने गरी दुई देशका अधिकारी बीच सन् 2019 कार्यान्वयन सम्झौता भएको थियो, तर समयमै स्तरोन्नति अघि बढ़न सकेन। काम शुरू गर्नै लाग्दा COVID-19 देखिएपछि थप प्रगति हुन सकेको थिएन। 17 पौष 2082 चिनिया टोलीले क्याम्प खड़ा गरेर स्तरोन्नतिको काम अघि बढ़ाएका थिए। सड़क स्तरोन्नतिका लागि चीनमै ठेक्का गरेर चिनिया कम्पनी सीचाङ थियानलु नेपाल आएको हो, जसको ठेक्का रकम 6.5 अर्ब रूपियाँ छ। निर्माण अवधि 39 महिना तोकिएको छ। भोटेकोसीको बाढ़ीले स्तरोन्नति थालिएको यस खण्ड सबै बगाएको छ। यसै धादिङदेखि रसुवागढ़ी नाकासम्म 41 पुल बाढ़ीले बगाएको छ। यो संख्या त्रिशुली र सहायक नदीहरू सबैको हो। प्रवक्ता नेउपान्यले भने अहिलेको पहिलो प्राथमिकता सड़क बनाउने नै हो। पुल नभएको ठाउँमा ओहोर दोहोर गर्न अस्थायी रूपमा बेली ब्रिज राख्छौ। सानो खोला भएको ठाउँमा ह्युम पाइप राखेर भए पनि सड़क सञ्चालन गरिने नेउपान्यले सुनाए। उनले भने लक्ष्य दशैंसम्म रसुवागढ़ी नाकासम्मकै सड़क बनाउने छ। यसमा केही चुनौती पनि छ। खोला पूरै बगाएको सड़कमा के गर्ने? 70 मिटरमा पुल भएको ठाउँमा अहिले खोला 120 मिटर माथि आएर बगिरहेको छ। यस्तो ठाउँमा कसरी बेली ब्रिज राख्ने? यी चुनौती पनि छन्। पूरै सड़क बगाएको ठाउँमा सड़क बनाउनै समय लाग्छ। चीन सरकारलाई कूटनीतिक तवरबाट चीनतर्फ सड़क बनाइसकेपछि नेपालतर्फ बनाइदिन भनिएको विभागले जनाएको छ। यसबारे निर्णय भइसकेको छैन। भूकम्पमा पनि सिन्धुपाल्चोकको तातोपानी नाकामा यही गरिएको विभागको भनाई छ। नेउपान्यले भने यसो हुन सकेको खण्डमा सड़कको ट्र्याक छिटो खोल्न सकिन्छ। सड़क खुलेपछि नाका फेरि चलाउन सकिने सन्देश पनि जान्छ। सड़क नाकासम्म नपुगेसम्म त थप योजना बनाउनै सकिँदैन।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र अमेरिकी विदेश मन्त्री मार्को रुबियो बीच टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोसी बाढ़ीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति यज्ञबद्धता जनाएका थिए। रासोपाका अनुसार सभापति लामिछानेले बाढ़ीपछि जारी खोज उद्धार तथा राहत कार्यका लागि सरकारले उपलब्ध सबै स्रोत साधन परिचालन गरिरहेको जानकारी गराएका थिए। उनले नेपाली नागरिकसँगै नेपाल मा रहेका विदेशी नागरिकको सुरक्षा तथा संरक्षणप्रति पनि सरकार समान रूपमा प्रतिबद्ध रहेको बताएका थिए। लामिछानेले कठिन परिस्थितिमा अमेरिकाले गरेको सहयोगप्रति अमेरिकी सरकारलाई धन्यवाद दिएका थिए। जवाफमा विदेश मन्त्री रुबियोले नेपाल सरकारलाई थप सहयोग गर्न अमेरिका तयार रहेको बताएका थिए।
5: ओहो जेठा, बजार हिरी कि क्या हो?
6: जस्ता पाता किनौ कि भनेर नि काका।
5: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
6: यता उति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
5: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्? पस्ताउनु पर्ला है पस्ताउनु।
6: उसो भए कुन किन्ने त काका?
5: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडा साथ जस्ता पाता नि किन्ने नि लाटा।
6: कहाँ काका, उल्लास जस्ता पाटा किन सहरसम्म को जाओस्?
5: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
7: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल

0: का असामका रामप्रसाद जैसी दुई सेकेण्डका कारण ज्यान जोगाउन सफल भएका थिए। तर उनको पसल, सामान, नगद र वर्षको कमाई सबै बग्यो। काठमाडौँ आइपुगेका जैसीसँग अब फर्कने घर वा व्यापार नै छैन। चार बाल बच्चाको जिम्मेवारी उस्तै छ। कान्तिपुर कर्मी मेनुका ढुङ्गानाले तयार पारेको सामग्री।
1: रसुवाको टिमुरेमा किराना पसल चलाउँदै आएका अछामको पञ्चदेवल विनायक आठ बार्लाका 49 वर्षीय रामप्रसाद जैसी अहिले काठमाडौँमा छन्। 10 भदौको भोटेकोसी बाढ़ीमा मुस्किले ज्यान जोगाएका उनीसँग फर्केर जाने ठाउँ छैन। टिमुरेमा पसल छैन, घर छैन, सामान छैन, नियमित आमदानी नभए पनि चारजना छोराछोरीको जिम्मेवारी भने उस्तै छ। 7 वर्ष अघि अछामबाट व्यापार गर्न रसुवा पुगेका जैसीका लागि टिमुरे आफ्नै गाउँ जस्तै भइसकेको थियो। पसल थियो, नियमित ग्राहक थिए, राम्रै कमाई भएकाले परिवार चलाउने भरोसा पनि त्यही पसलमा थियो। 10 भदौको त्यो बिहान पनि उनी सधैँझै पसलको सटर अगाडि उभिएका थिए। पसलमा 2 ग्राहक थिए। अचानक उत्तरतिरबाट धुवा धुलो उडेको देखियो। त्यसपछि ठूलो आवाज आयो। शुरूमा उनलाई पहिरो आएको होला भन्ने लाग्यो। रामप्रसादका अनुसार केही क्षणमै धुवा धुलो सहितको ठूलो हावाको बेग बजारतिर आइपुग्यो। धुवा धुलो र हावा सहित यस्तो आधी आए कि त्यसले गाडी नै उडाइरहेको थियो। मेरो पसलभन्दा माथितिर एउटा ट्रक नै पल्टेर आयो। गाडीको भन्सार भवनका पाता झ्याल र सामान उड्न थाले। जैसीले सम्झिए ती बसहरू हावामा माउरीको गोला जस्तै घुमिरहेका थिए। त्यसपछि ठूला ठूला ढुङ्गा बजारिन थाले। हिलो र माटो मिसिएको पानी पनि बजारतिर सोझियो। जैसी त्यति बेला पसलको सटरमा उभिएर त्यो भयावह दृश्य हेरिरहेका थिए। खतरा नजिकै आइसकेको बुझेर उनले सटर बन्द गरे। पछाडिको ढोकाबाट भाग्नु पर्ने थियो। त्यो निर्णय गर्न उनलाई केही सेकेण्ड मात्र लाग्यो। त्यही 2 सेकेण्डले उनको ज्यान जोगियो। काउन्टरमा मोबाइल थियो। गल्लामा बाल बच्चाको खर्चका लागि छुट्याएको पैसा थियो। केही क्षणपछि पसल सामान पैसा र वर्षौंको कमाई सबै बाढ़ीले बगायो। पसलमा त्यो पैसा उनका बाल बच्चाको खर्चका लागि थियो। बिहानै बैंकमा जम्मा गर्ने योजना थियो। बाढ़ी उर्लिएर आएको देखेपछि पैसा, मोबाइल र पसलमा रहेका अरू सामान बारे सोच्ने समय रहेन। पछाडिको ढोकाबाट बाहिरिँदै माथितिर दौड़िए। पछाडिबाट पानी र लेदोले हानिरहेको थियो। वरिपरि ज्यान जोगाउन भागिरहेका थिए। कसैले भाग भाग भनेर कराइरहेका थिए। कसैलाई कुन बाटो सुरक्षित हो भन्ने थाहा थिएन। उनले भने सबै कराई राखेका थिए। जो जहाँबाट सक्छ त्यहाँबाट भागे। भाग्न नसकेका मान्छे कहाँ गए गए। मैले त्यति छिटो पसलको ढोका बन्द गरे। काउन्टरमा राखेको मोबाइल पनि लिन पाइन। उनले भने ब्याङ्कमा जम्मा गर्न भनेर 50-60 हजार रुपियाँ छुट्टै राखेको थिए। त्यो पनि लिन पाइन। त्यो पैसा लिन गएको भए म पनि भेलसँगै बगेर जान्थे। 2 सेकेण्डले मात्रै बाँचे। उनका 2 छोराछोरी सुर्खेतमा बस्छन्। 2 छोराछोरी काठमाडौँमा पढ्छन्। सँगै रहेकी श्रीमती भदौ 3 गते पूजा आजाका लागि अछाम गएकी थिइन्। श्रीमती पूजा गर्न भनेर अछाम गएकी थिइन्। उनी त्यहाँ भएको भए हामी एउटा मर्थ्यौं वा दुवै मर्थ्यौं होला। एक्लै अर्कालाई तान्नु पर्थ्यो, अलमल हुन्थ्यो। उनी अछाम गएकै कारण बाँचिन्। रामप्रसादका अनुसार भाग्दै गर्दा उनको अगाडि एक महिला थिइन्। बाटो साँघुरो थियो। उनलाई बाटो नपाएर पछाडि पर्न सक्ने अवस्था थियो। जैसीले उनलाई धकेलेर अगाडि पठाए। घाँस समाउँदै माथितिर पुगे। त्यसपछि पानीले 2 महिलालाई छोयो। उनीहरू लेदोमा डुबेका थिए। अरूले निकालेर ल्याए। रामप्रसादले बोकेर सुरक्षित ठाउँतिर लगे। मैले 3 जनालाई बोके। 2 पुरूष थिए। होटलका बहिनीहरू पनि थिए। उनले भने उनीहरूलाई बोकेर माथितिर लगे। पछि हेलिकप्टर आएर उद्धारका लागि लग्यो। जैसीका लागि त्यो केही मिनट कति लामो थियो भन्ने अहिले पनि अनुमान गर्न गाह्रो छ। पसलबाट भागेको, माथितिर कुदेको र पछाडिबाट आएको बाढ़ीले 81 हानेको बाहेक अरू कुरा सम्झन सक्दैनन्। बाढ़ी केही शान्त भएपछि उनी तल झरे। सबैभन्दा पहिले घरबेटीलाई खोजे। केही समयपछि सब भेटियो। पहिले मैले मेरो घरबेटी बुढालाई भेटाए। सब भेटाएपछि कसको हो भनेर बाल्टिनमा पानी ल्याएर मुख धोए। उनले भने घरबेटी रहेछन्। सब उठाउन सकिने अवस्था थिएन। नजिकै बगेर आएको कम्बल भेटियो। त्यही कम्बलले सब छोप्यौं। सोही दिन उद्धारका लागि हेलिकप्टर आयो। तत्काल घाइते र बाढ़ीमा परेकालाई प्राथमिकता दियो। जैसी सहित अरू मानिस रातभरि माथि जंगलमा बसे। भोलिपल्ट बिहान करिब 7 बजेतिर हेलिकप्टर आयो। उनी लगायत धेरैलाई हेलिकप्टर मार्फत नुवाकोटको त्रिशुलीतिर ल्याएर सेनाको ब्यारेकमा राखियो। त्यसपछि साना गाड़ीमा समूह समूह बनाएर काठमाडौँ पठाइयो। काठमाडौँ आइपुगेपछि जैसीको अर्को चिन्ता शुरू भएको छ। ज्यान जोगियो तर जीवन गुजाराको आधार बाँकी रहेन। अहिलेसम्म केही पनि राहत पाएको छैन। उनले भने बाल बच्चाको भाड़ा खाने खर्च पठाइदिन भनेर 30-40 हजार रुपियाँ त्यहाँ पठाउनु पर्थ्यो। त्यो पनि गयो। छोराछोरीका लागि त 1000 रुपियाँ मात्रै बचेको रहेछ। उद्धार भएर काठमाडौँ आए पनि राहतका नाममा आफूले अहिलेसम्म सहयोग नपाएको उनको गुनासो छ। अहिलेसम्म कसैबाट केही सहयोग पाएको छैन। उनले भने अहिलेसम्म कसैले कति क्षति भयो कि के भयो, खाने खर्च पुगेको छ कि छैन भनेर कसैले सोधेको छैन। उनको नाम उद्धार गरिएका मानिसको सूचीमा छ, तर त्यसपछि अवस्था कसैले नसोधेको जैसी बताउँछन्। जैसीलाई यति बेला छोराछोरीको भविष्य र परिवारको गुजारा कसरी चलाउने भन्ने मुख्य चिन्ता छ। रसुवा फर्किहाल्ने अवस्था पनि छैन, बस्ने घर छैन, व्यापार गर्ने पसल छैन, टिमुरेको बजारमा मानिसहरू पनि छैनन्। उनका अनुसार पसलमा रहेको करिब 20-25 लाख रुपियाँ बराबरको सामान बाढीमा बग्यो, त्यसमा बाल बच्चाको खर्चका लागि छुट्याएको रकम समेत थियो। अछामको विकट गाउँबाट 2 पैसा आमदानी होला भने त्यो ठाउँमा गएर व्यापार गरे, तर अहिले मसँग केही पनि बाँकी रहेन। उनले भने सोच्न पनि सकिरहेको छैन, म त बाँचे, अब 4 बाल बच्चाको जिम्मेवारी र जीवन कसरी जोगाउने भन्ने चिन्ताले सताइरहेको छ।
2: भोटेकोसी बाढीपछि बन्द भएका नुवाकोटको बेदुर नगरपालिकाका विद्यालय पर्सि बुधबारदेखि संचालनमा आउने भएका छन्। बाढ़ी गएको 14 दिनपछि नगरपालिकाले सामुदायिक र निजी गरी 65 वटा विद्यालय खोल्ने निर्णय गरेको हो। बेदुरमा रहेका 79 विद्यालय मध्ये बाढ़ीले पूर्ण क्षति गरेका र अस्थायी आवास केन्द्रका रूपमा प्रयोग भइरहेका विद्यालय भने तत्काल खुल्ने छैनन्। नगरपालिकाका अनुसार 43 सामुदायिक र 22 निजी विद्यालय संचालनमा आउनेछन्। बाढ़ी प्रभावित विद्यार्थीले आफूलाई सहज हुने नजिकको जुनसुकै विद्यालयमा पढ़न पाउनेछन्। विद्यालय पोशाक नभए पनि समस्या नहुने र आवश्यक सहजीकरण विद्यालयले गर्ने नगरपालिकाले जनाएको छ। बाढ़ीले बेदुरका 5 विद्यालयमा पूर्ण क्षति गरेको छ भने अन्य विद्यालयमा पनि क्षति पुगेको छ। कोट र धादिङका गरी 23 विद्यालय बाढ़ीबाट प्रभावित भएका छन्।
0: रामेछापको खाँडादेवी गाउँपालिका 2 मजुवा नेवार टोलमा वृद्ध दम्पतीलाई बन्दक बनाएर डकैती गरेको आरोपमा प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका 5 जनालाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार भदौ 18 गते राति करिब 12 बजे 85 वर्षीय बकतमान लामा र उनकी 86 वर्षीय श्रीमती कान्छीमाया तामाङ घरमा सुतिरहेका बेला नकाबधारी 3 जनाको समूह घरभित्र प्रवेश गरेको थियो। उनीहरूले वृद्ध दम्पतिको हात प्लास्टिकको टेपले बान्धोका साथै मुख थुनेर आँखामा पट्टी लगाइदिएका थिए। ज्यान मार्ने धम्की दिएर नियन्त्रणमा लिएपछि उनीहरूले दम्पतिले लगाएका गरगहना घरमा राखेको नगद लुटेर फरार भएको प्रहरीले जनाएको छ।
3: ओहो जेठा, बजार हिँड कि क्या हो?
4: जस्ता पाता किनौ कि भनेर नि काका।
3: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
4: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
3: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
4: उसो भए कुन किन्ने त काका?
3: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ कोटिङ उल्लेख गरेको हुलासको गुडा छाप जस्ता पाता नै किन्ने नि लाटा।
4: कहाँ काका, उलास जस्ता पाता किन सहरसम्म को जाओस्?
3: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
5: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
4: त्यसो भए त म उलास जस्ता पाता नै किन्छु नि काका।
6: उलास भए अरू किन खोज्ने?
2: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 बजेट पुनरावलोकन गर्ने तयारी गरेको छ। एमाले नेकपाको संयुक्त सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै बजेटलाई थप सन्तुलित र व्यवस्थित गर्न पुनरावलोकन गरिने जनाएको हो। उत्पादन वृद्धि, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा स्रोत परिचालन गर्ने साझा कार्यक्रममा उल्लेख छ। साथै पूँजीगत खर्च बढ़ाउने र चालू खर्चमा मितव्ययिता अप्नाउने नीति लिइने उल्लेख छ। साझा कार्यक्रममा मन्त्री र मन्त्रालयको कामलाई मापन योग्य बनाउने, पुराना कानून फेर्ने र बजेट पुनरावलोकन गर्ने योजना अघि सारिएको हो। कार्यक्रममा सरकारको कार्य सम्पादनलाई परिणाममुखी बनाउन मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई सबै मन्त्रालयको निगरानी र मूल्यांकन गर्ने केन्द्रका रूपमा विकास गर्ने प्रस्ताव गरिएको छ। दुई दलले चालू आर्थिक वर्षकै पहिलो चरणमा प्रदेशका मन्त्रालय र निकायको कार्य सम्पादनको स्पष्ट मापदण्ड बनाएर आवधिक समीक्षा गर्ने भनेका छन्। It's always fun when you hit the road.

0: शेयर कारोबार मापक नेप्से परिसूचक आज 18.07 अङ्कले बढेको छ। पछिल्ला तीन कारोबार दिनदेखि लगातार बढेको नेप्से आज पनि वृद्धिकै प्रवृत्ति पछि आएको हो। पछिल्ला अघिल्ला दिनहरूको तुलनामा आज वृद्धि दर र कारोबार रकममा पनि सुधार भएको छ। अघिल्लो कारोबारको दिनको तुलनामा नेप्से 0.71% बढेपछि समग्र नेप्से 2560.68 अङ्कमा उक्लेर बन्द भएको छ। कारोबारमा आएका मध्ये 195 कम्पनीको शेयर मूल्य बढ्दा 79 वटाको घटे र 4 वटा समूहको शेयर मूल्य स्थिर छ। सोमबार कुल 50,844 पटकको कारोबारमा 92,98,094 किट्टा शेयर किनबेच हुँदा 3,83,15,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा केही बढेको छ।
1: अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ब्रह्माण्डमा रहस्यमय पक्ष मध्ये एक डार्क म्याटर र डार्क इनर्जी बारे अध्ययन गर्न नयाँ शक्तिशाली दूरबीन अन्तरिक्षमा पठाएको छ। नासाले न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोपलाई फ्लोरिडा स्थित केनेडी स्पेस सेन्टरबाट स्पेस एक्सको फाल्कन हेवी रकेट मार्फत प्रक्षेपण गरेको हो। यो टेलिस्कोपले पृथ्वीबाट करिब 15,00,000 किलोमिटर टाढा रहेको L2 भन्ने क्षेत्रमा पुगेको

रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै अतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-9640-00
3: र 9819-32-77-75।
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान

0: मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865560। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल।
2: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल,
2: सम्पर्क नम्बर 9813655553
3: र 9843180950।
4: नमस्कार वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुन्नी,
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
9: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
1: सम्पर्क नम्बर 0295560679 र मोबाइल नम्बर 9842082776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
12: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ।

0: This is Radio Sankhuasabha 95.5 MHz.
1: सीआईएन को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवा बाढ़ीपछि चीनमा फँसेका नेपाली धमाधम स्वदेश फर्किँदै, हराएकाहरूको भने खोजी तीव्र। सुरुङभित्र 121 जना फँसेको सेनाको भनाई। बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगेको प्राधिकरणको दावी।
2: तीनटै सुरक्षा निकायलाई त्यसलाई पठाएर त्यसलाई चेक गरेर अझ चाहिँ हाम्रो फिल्डमा खटिएको टीमलाई चाहिँ हामीले पठाइराखेको अवस्था पनि छ।
1: सप्तकोशीमा पानीको बहाव बढ़ेपछि कोशी ब्यारेजमा रातो बत्ती। कृष्णभीर पहिरोले ग्यासदेखि खाद्यान्नसम्मको आपूर्तिमा संकट। नागढुङ्गा मुङलिङ सड़क खण्ड खुलाउन 9 ठूला मेसिनबाट काम तीव्र।
3: त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनेलभित्र फँसेका व्यक्ति होइनन्, परिजनसँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्।
1: आजदेखि सबै प्रजातिको मुस्ताङ्गी स्याउ टिप्न खुला। डल्ले खोर्सानीमा मापदण्ड भन्दा बढ़ी विषादी भेटियो। बाढ़ी र पहिरोको विपत्तिमा राष्ट्रिय एकताका लागि राष्ट्रपति पौडेलको आह्वान।
4: यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो।
1: र जापानमा भारी वर्षापछि पहिरोको जोखिम उच्च, आपतकालीन चेतावनी जारी।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: एकद्वार प्रणालीका नाममा राहतको गति रोक्ने होइन, सहयोगका हातहरूलाई अझ छिटो पीड़ितसम्म पुग्ने वातावरण बनाउनुपर्छ। कतै सहायता सामग्री थुप्रिएर खेर जाने र कतै समयमै नपुग्दा जीवन गुम्ने विडम्बना अब दोहोरिनु हुँदैन। सरकारले आवश्यकता अनुसार राहतको समुचित समन्वय र वितरण सुनिश्चित गर्दै सहयोग गर्न चाहने सबैलाई सहज बाटो खोल्नुपर्छ। निजी क्षेत्र, संघ संस्था र व्यक्तिगत दाताले पनि भावनासँगै विवेक पुर्याई आवश्यक सामग्री मात्र संकलन र वितरण गर्ने संस्कार बसाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
6: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दावी गरेको छ। प्राधिकरणमा आज आयोजित कार्यक्रममा कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले हेलिकप्टरले लैजानुपर्ने ठाउँ बाहेक अन्य स्थानमा राहत पुगिसकेको बताउनु भएको हो। हाल हेलिकप्टर उद्धार र खोजी कार्यमा प्राथमिकता दिइरहेकाले हेलिकप्टर मार्फत राहत लैजानुपर्ने ठाउँबाट भने पठाउन नसकिएको उहाँको भनाइ छ। स्थानीय सरकारसँग निरन्तर सम्बन्ध गरेर राहत वितरणको काम अगाडि बढ़ाइएको छ। विपद प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम निरन्तर बढ़िरहेको र तीनवटै सुरक्षा निकायले पहिलो दिनदेखि नै सक्रियतापूर्वक काम गरिरहेको उहाँको भनाइ छ। उद्धार र राहतमा कुनै पनि कसुर बाँकी नराख्न राज्य संवेदनशील रहेको उल्लेख गर्दै उहाँले पहिलो दिनदेखि निरन्तर काम गरिरहेको बताउनुभयो।
2: खोजमा, उद्धारमा, राहतमा कुनै पनि कसर बाँकी नरहोस्, राज्यको तर्फबाट राज्यले गर्ने कुरामा हामी एकदमै सेन्सिटिभ छौं र हामीले डे वान मर्निङ इभिनिङ नाइट कतै केही पनि भनेका छैनौं। हामी त्यसरी काम गरिराखेको अवस्था छ। यसलाई पनि हजुरहरूले चाहिँ अलिकता हाम्रो कामको हामीले चाहिँ गरेको जुन प्रयास छ यसलाई पनि हेरिदिनुहोला भन्ने अनुरोध गर्दै, केही चाहिँ त्यहाँ गुनासाहरू छन् त्यो गुनासोलाई हामी सम्बोधन गर्दैछौँ। केही बेपत्ता भएका नामहरू आइराखेका छन् त्यसलाई पनि हामी चाहिँ हेर्दैछौँ। आउने बित्तिकै हामी चाहिँ तीनटै सुरक्षा निकायलाई त्यसलाई पठाएर त्यसलाई चेक गरेर अझ चाहिँ हाम्रो फिल्डमा खटिएको टीमलाई चाहिँ हामीले पठाइराखेको अवस्था पनि छ।
6: उहाँले केही गुनासाहरू सम्बोधन भइरहेको र बेपत्ता व्यक्तिहरूको नाम आउने बित्तिकै तीनवटै सुरक्षा निकाय मार्फत जाँच गराई टोली परिचालन गरिएको बताउनुभयो। यसैबीच भदौ 10 गते रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण चीनमा फँसेका नेपालीहरू क्रमशः नेपाल फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हिजोसम्म तातोपानी नाकाबाट 536 नेपाली नेपाल फर्किएका छन्। आज 106 जना नेपाली फर्किने क्रममा रहेको मन्त्रालयले जानकारी दिएको छ। यसैबीच रसुवा बाढ़ीपछि उद्धारमा खटिएको नेपाली सेनाले विद्युत गृह कासुङभित्र करिब 121 जना मात्रै फँसेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज गरिएको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवास जंग थापाले त्रिशुली 390 जनाको उद्धार टोली परिचालन गरिएको जानकारी दिनुभयो। बाढ़ीले ल्याएको लेदुको दलदल र हिलोका कारण खोजी तथा उद्धारमा कठिनाई भइरहेको उहाँको भनाइ छ।
3: त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाए, त्यो टनल भित्र फसेका व्यक्ति होइन, परियोजनासँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5, लाम्ताङ 7, चिलिमे 7, अप्पर त्रिशुली 1, 50, 3A 40 भए तापनि 3-4 जना भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120 यो त बाहिर गर्दा हाराहारी 121 जना मात्रै टनलभित्र पसेको चाहिँ तथ्य त्यो देखिन्छ।
6: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले बाढ़ीमा परि 983 जना सम्पर्कविहीन भएको जनाउँदै आएको छ। काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव देखिएको छ। कृष्णा भीरमा पहिरो जाँदा आयात नहुँदा उपत्यकामा चरम अभाव देखिन थालेको हो। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका अनुसार माग र आपूर्ति बीचको सन्तुलन नमिल्दा बजारमा हाहाकार भएको छ। उपत्यकामा दैनिक करिब 40,000 सिलिण्डर ग्यासको माग रहे पनि आपूर्ति भने करिब 25,000 मात्रै रहेको व्यवसायीले बताउँदै आएका छन्। रसुवाको भोटीकोशी र त्रिशुली नदीमा आएको भीषण बाढ़ीले पृथ्वी राजमार्गको धादिङ स्थित कृष्णवीरमा सड़कको ठूलो हिस्सा कटान गरेपछि काठमाडौँ भित्रिने प्रमुख मार्ग नागढुङ्गा मुगलिन सड़क 8 दिनदेखि अवरूद्ध छ। सड़क अवरूद्ध भएसँगै ग्यास मात्र होइन पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्ति समेत नराम्ररी प्रभावित भएको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार काठमाडौँमा दैनिक माग 40,000 सिलिण्डर भए पनि हाल करिब दैनिक 15,000 सिलिण्डर अभाव रहेको सीआईएनसँग बताउनुभयो। यस्तै ग्यास विक्रेता र होटेल व्यवसायीहरूले आफै तराईका डिपोबाट ग्यास ढुवानी गरिरहेका छन्। ग्यासको सहज आपूर्तिका लागि काठमाडौँ उपत्यका बाहिरबाट पनि आयात भइरहेको ग्यास विक्रेता संघका उपाध्यक्ष विष्णु दुलालले सीआईएनलाई बताउनुभयो।
7: कृष्णवीरको बाटो अहिले पहिरो गएको भएर यताबाट गाडी ट्याङ्करहरू आएको छैन। काठमाडौँमा कुनै पनि ट्याङ्करहरू आएकै छैन। काठमाडौँको छेउछाउ र काठमाडौँमा भएका आसपासका कम्पनीलाई यसै पनि अप्ठ्यारो परेको होइन। अब अलिअलि ल्याएका छन्, अलिअलि ल्याएको भने उतकबाटै बेचिरहेछन्। विक्रेतामा ग्यास जान सकेन अनि विक्रेतामा ग्यासै नगएपछि तपाईँको चाहिँ विक्रेताले त उपभोक्तालाई कसरी दिने? त्यो खालको समस्या छ। अब उदकले डिलरलाई ग्यासै दिएको अवस्था छैन अहिले।
6: ग्यासका लागि अहिले उपभोक्ताहरू राति पनि लाइन बस्न बाध्य भएका छन्। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा खसिएको पहिरो पछ्याउने र सड़क मरमत गर्ने कार्यलाई तीव्रता दिएको छ। नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार अहिले सो क्षेत्रमा 9 ठूला मेसिनहरू प्रयोग गरेर काम गरिरहेको छ। सड़क मरमतका लागि 6 एक्सकाभेटर, 1 बुलडोजर, 1 डोजर र 1 जेसीबी परिचालन गरिएको छ। राजमार्ग पूर्ण रूपमा सञ्चालनमा कहिले आउँछ भने हामीले धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेलाई सोधेका छौं।
8: यो भोटेकोशी बाढीको कारणले गर्दाखेरि हाम्रो धादिङ जिल्लाभित्र पर्ने कृष्णवीरको पहिरो नदीको कटानले गर्दाखेरि त्यो पहिरो गएको अवस्था छ र पहिरोलाई चाहिँ अब पन्छाउनको लागि र अब त्यो पहिरो चाहिँ ठूलो जोखिमयुक्त पहिरो भएको हुँदाखेरि हाम्रो त्यहाँ प्राविधिक जनशक्ति त्यही अनुसारको इक्विपमेन्टहरू सबै संयन्त्र परिचालन गरेर कृष्णपुरको पहिरो हटाएर दुईतर्फी सवारी साधन खुलाउने प्रयासमा काम भइरहेको छ। र विशेष गरेर अब यो काम चाहिँ प्राविधिक काम अब काम गर्दै जाँदाखेरि केही टेक्निकल इरहरू पनि आइराख्ने त्यसलाई पनि समाधान गर्दै जानुपर्ने भएको हुँदाखेरि अब समय चाहिँ यति नै लाग्छ भनेर भन्न सक्ने अवस्था छैन।
6: राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ 10 गतेको विनाशकारी बाढ़ी र पहिरोपछि उत्पन्न कठिन परिस्थितिमा सम्पूर्ण राजनैतिक दल र नागरिकहरूलाई एकबद्धता हुन आह्वान गर्नुभएको छ। आज राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यो समय दोषारोपण वा राजनैतिक विवादमा अल्झिने नभई राष्ट्रिय एकता र एकबद्धता प्रदर्शन गर्ने समय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले हिमनदीको बरफ र चट्टान सहितको हिम पहिरोका कारण आएको बाढ़ीलाई कहाली लाग्दो प्राकृतिक प्रकोपको संख्या दिनुभयो। यस विपत्तिले असंख्य मानव जीवन, घर परिवार, सड़क, पुल र जलविद्युत आयोजना लगायत राष्ट्रका महत्वपूर्ण पूर्वाधारमा अकल्पनीय क्षति पुर्याइएकोमा उहाँले गहिरो शोक व्यक्त गर्नुभयो। मृतकप्रति श्रद्धांजली अर्पण गर्दै उहाँले शोक स्तब्ध परिवारमा समवेदना प्रकट गर्नुभयो।
4: यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
6: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, मगरले, रसुवा लगायत बाढ़ी तथा पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले उद्धार, राहत, स्वास्थ्य सेवा तथा अस्थायी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। रसुवामा गएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रको अवस्था, प्रदेश सरकारले गरेको काम, चुनौती तथा आगामी योजनाबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री थापाले बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवनका 15 स्थानीय तह बाढ़ी तथा पहिरोबाट प्रभावित भएको बताउनुभयो।
9: जति पनि सेल्टरमा आएर खाना खुवाउने काम प्रदेश सरकारले गरेको छ, हामीले स्थानीय तहले गर्दाखेरि पनि त्यसको चाहिँ स्रोत भर्ना प्रदेश सरकारबाट गर्ने भनेर हामीले त्यो निर्देशन दिएका छौँ। पालिका प्रमुखजीहरूलाई त्यो गर्नुहोस्, तपाईँको खर्च हामी चाहिँ प्रदेश सरकारबाट बियर गर्छौँ भनेर हामीले उहाँहरूलाई भनिसकेपछि तत् अनुसारै त्यहाँ भएको छ। सब व्यवस्थापन गर्नेदेखि लिएर त्यसको चाहिँ डीएनए टेस्ट गर्नेदेखि लिएर सबै कामहरू हामीले सुरु गर्यौँ।
6: साझा खबरमा अब खेल खबर। जापानको राजधानी टोकियोको दक्षिणमा रहेको द्वीपमा लगातारको भारी वर्षापछि पहिरोको उच्चतम तहको आपतकालीन चेतावनी जारी गरेको छ। भारी वर्षाका कारण पहिरो तथा अन्य प्राकृतिक विपत्तिको जोखिम बढ़ेसँगै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण स्पाइकर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवड हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले मधेश वारियर्सलाई 3-1 सेटमा हरायो। मधेशको यो लगातार तेस्रो हार हो। मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्स र दोस्रो खेलमा काठमाण्डुसँग पराजित भएको थियो। प्रतियोगितामा अहिले बेलुकी 7 बजे सगरमाथा र कर्णाली खेल्दैछन्। 6 वटा टोली सहभागी पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
10: सन्तोषी रावल। हुम्लाका किसानहरू सस्तैमा स्याउ बेच्न बाध्य।
11: व्यापारी आया छन् र व्यापारी हामी मिलिया छैन। राताको 35 रुपियाँ व्यापारीले भनेका छन्, 40 रुपियाँ हामीले भनेका छौँ। तिथिआन त्यत्तिकै छन्। गोल्डिङको 30 रुपियाँ भन्दा हामी 35 रुपियाँ भन्छौँ।
10: सरकारले तोक्यो प्रति किलो 60 रूपियाँ, तर किसानलाई 40 रूपियाँ पाउन पनि मुस्किल। रिपोर्टसँगै बाढ़ी प्रभावित क्षेत्रमा सर्पको जोखिम, राहत आवश्यकताको आधारमा प्राथमिकता दिइने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
12: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
10: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
12: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ।
13: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
10: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
14: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
14: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पूर्वी पहाड़ी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव 2,00,000 क्युसेक प्रति सेकेण्ड नाघेको छ। पानीको बहाव बढ़ेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ। सुनसरी प्रहरीले आज मध्याह सवा बाह्र बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर 2,07,435 क्युसेक प्रति सेकेण्ड पानी बगिरहेको जनाएको छ। काठमाण्डको कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा मापदण्ड भन्दा बढ़ी विषादी भेटिएको छ। कृषि केन्द्रीय प्रयोगशालाले गरेको परीक्षणमा मकवानपुरको इन्द्र सरोवरबाट ल्याइएको डल्ले खुर्सानीमा कार्बोमेट 2.34 र अर्गानो फस्फेट समूहको विषादी 40.58% भेटिएको हो। 35-45% विषादी भेटिएमा तत्काल खान नमिल्ने र केही दिन मात्र राखेर उपभोग गर्न मिल्ने मापदण्ड रहेको छ। मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको छ। जिल्ला स्तरीय निर्णय अनुसार ढिलो पाक्ने स्याउको समेत आजदेखि टिपाई शुरू भएको हो। यसअघि छिटो पाक्ने गाला, फुजी र साउने प्रजातिका स्याउ भदौ 15 गते टिप्न खुला गरिएको थियो। स्याउको गुणस्तर, स्वाद र मुस्ताङी स्याउको ब्राण्ड कायम राख्न जिल्ला स्तरमै टिपाईको कार्यतालिका बनाइएको हो। गत वर्ष मुस्ताङमा एक वर्षमा 1,10,00,000,000 रूपियाँ भन्दा बढ़ीको स्याउ उत्पादन भएको थियो। उत्पादित स्याउमध्ये करिब 90% जिल्ला बाहिर बिक्री भएको थियो। मुस्ताङका 5 स्थानीय तहमा करिब 879 हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ। गएको असार 29 गते बसेको जिल्ला दर निर्धारण समितिको बैठकले जिल्लाका उत्पादित वस्तुहरूको मूल्य निर्धारण गरे पनि किसानले स्याउ न्यूनतम मूल्यमा बिक्री गर्न बाध्य भएका छन्। प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईको अध्यक्षतामा बसेको बैठकले जिल्लामा उत्पादित स्याउ ग्रेड अनुसार क्रमशः ए ग्रेडको प्रति किलो 60 रूपियाँ, बी ग्रेडको प्रति किलो 50 रूपियाँ र सी ग्रेडको प्रति किलो 40 रूपियाँ निर्धारण गरे पनि हुम्लाको तल्लो क्षेत्र दाञ्चुली र ताजाकोटका किसानहरूले सस्तैमा स्याउ बेच्न बाध्य छन्।
16: विगतका वर्षहरूमा स्याउ बिक्री नभई बाँदर र किराहरूले खाई सकाउने भएपछि यस वर्ष नपाकेकै स्याउ किसानले बिक्री गर्न थालेका छन्। दैनिक गोठालो लागे पनि बाँदरले सकाउने गरेको र मौरी अरिङ्गाल जस्ता किराहरूले खाएर सकाउन थालेपछि भाव नपाए पनि बिक्री गर्न बाध्य भएको अदाञ्चुली गाउँपालिका वडा नम्बर 5 बीरबल सिंहले बताउनुभयो।
11: व्यापारी हामी मिलिया छैन, राताको 35 रुपियाँ व्यापारीले भनेका छन्, 40 रुपियाँ हामीले भनेका छौँ, त्यतिकै छन्। होल्डिङको 30 रुपियाँ भन्दा हामी 35 रुपियाँ भन्दा।
16: अर्का किसान दीप सिंहले पनि गत वर्षमा बिक्री वितरण नभई स्याउ कुहिएर जाने भएकाले यसपालि नपाक्दै बेच्न लागेको बताउँदै गत वर्ष भन्दा यस वर्ष स्याउ फलेको बताउनुभयो।
17: 25 पेटी भयो, मेरा चाहिँ 15 पेटी जति छन्, अहिले धेरै फलेन नि। जुद्दा साइजिङका 6 क्याटन भयो, सेभेन साइजका 7 क्याटन, भन्दा साइजका 7 क्याटन, अन्त नर्मल साइजका जसका पनि अर्को डाँडा फेरि मेरै नामदार विद्वान साईका जसका पनि अहिलेसम्म सहयोग गरेर पाँच कार्टुन हाम्रो गाउँमा मिल्दैन।
16: जिल्लाको स्याउ खरिदका लागि मुगु जिल्लाबाट समेत व्यापारी आउने गरेका छन्। स्याउको व्यापारमा लाग्नु भएका धनमल साई जिल्लाको दर रेट अनुसार किसानलाई मूल्य दिन नसकिने बताउनुहुन्छ।
18: जिल्लाको अनुसार दर रेट यता हालौँ भने यताबाट डाइरेक्ट जिल्लामा गाडी पुगिदियो जो ठाउँमा गाडी छ।
16: किसानको बारीबाटै उठाउनु पर्ने र काठमाडौँ सुर्खेतसम्म लैजान समस्या हुने भएकाले जिल्लामा निर्धारण गरिएको मूल्यको पालना नभएको व्यवसायीको भनाइ छ। छिमेकी गाउँपालिका ताजाकोटबाट स्थानीय किसान समेत रहेका व्यापारी देवी बैजीले करिब 50 क्विन्टल स्याउ सुर्खेत लगेर बिक्री गर्नुभयो।
19: किसानलाई पनि अलिअलि पाउने, व्यापारीले पनि अलिअलि उनीहरूलाई चाहिँ खर्च पर्छ बिक्री रहेछ। राम्रै भयो सर, यसमा हामी खुसी।
16: निर्धारण गरिएको दरको कार्यान्वयनका लागि जिल्ला कृषि विकास कार्यालयको योजनाका बारेमा बताउँदै जिल्ला कृषि विकास अधिकृत चुडामणि पन्त,
20: हाम्रो यहाँ मिटिङ बस्दाखेरि सी ग्रेडको चाहिँ 40 रुपिज होइन, बी ग्रेडको 50 र ए ग्रेडको चाहिँ 60 रुपियाँ भनेर चाहिँ हामीले त्यसरी निर्धारण गरेको हो। कृषकहरू नै हतारिएपछि यसमा हामीले रेट त हामीले कायम गर्यौं। त्यो रेट भने एकदमै न्यूनै रेट कायम गरेको, त्यही रेटमा पनि बिक्री गर्न नसकेको र उनीहरूले खरिद गर्नेलाई अझै मूल्य घटाउन खोज्ने र त्यसलाई चाहिँ त्यो भावनाले राम्रो मूल्य चाहिँ पाएको छैन अहिले कृषकले। तर होल टोटलमा गर्दाखेरि अब त्यो रेटहरू ती उत्पादन जसले गर्नुहुन्छ कृषकहरू र जो चाहिँ खरिद गर्न आउँछ तिनीहरूले चाहिँ एका पर्समा सल्लाह गरी त्यो बिक्री कतिमा गर्ने, उसले खरिद कतिमा गर्ने भने त्यो आपसी सरसल्लाह अनुसार उनीहरूले खरिद बिक्री गरिदा हो, पाकोस् कि नपाकोस् तर हतार हतार गरेर चाहिँ बिक्री गर्ने जुन सिस्टम छ यसले गर्दाखेरि चाहिँ रेट एकदमै लो मूल्यमा चाहिँ उहाँहरूले चाहिँ बिक्री गर्न बाध्य हुनुभएको छ। अब यस्तै कुरा गर्नुहुन्छ भने अस्ति एक दुईजना कृषकसँग मैले फोन सम्पर्क गरेँ, अहिले चाहिँ हतार नगर्नुहोस्, राम्रो रेट पाउनुहुन्छ तपाईँले, मैले बरु एक दुईजनासँग चाहिँ सम्पर्क गरेर उहाँहरूले त्यहीँबाट खरिद गरेर जानुहुन्छ भन्दाखेरि तिनीहरूको के यतैतिर आफन्तीहरूसँग चिनजान गरायो, त्यो अनुसार बिक्री भएर
16: जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर समितिले प्रति किलो 60 रुपियाँसम्म निर्धारण गरे पनि किसानहरूको समस्या, बजारको अभाव तथा भण्डारणको समस्याकै कारण कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। काली बहादुर थापा, सीआईएन रेडियो श्रीनगर, हुम्ला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीको लेदो पछ्याउँदा ख्याल गर्नुपर्ने,
21: साधारण जनताहरू जाँदाखेरि चप्पल गाडी नै भएर खाली खुट्टै गएको देखिन्छ, उहाँहरू जाने त्यहाँ जाने सिसा ढुङ्गा माटो किला जेले पनि खुट्टाहरू काटेर चाहिँ धेरै आइरहनु भएको छ। त्यस्तो केस पनि हामीले एकदम धेरै हेरिरहेको छौँ। अब त्यसको लागि बस्नलाई चाहिँ बुट लाएर जानु पर्यो।
1: बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता, राहतमा आवश्यक सामग्रीको माग, विशेष जानकारी सहितको मिलीजुली नेपाली बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: प्याजको बिर्ता लिनुभयो त, एनसेल प्याक किन्नु भयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली।
13: मिलीजुली नेपालीमा महत्वपूर्ण जानकारी र खबरहरू। यदि तपाईँ आफ्नो घर र छरछिमेकको लेदो पछ्याउने, घरभित्रका सरसामानहरू निकाल्ने काम गर्दै हुनुहुन्छ भने आफू र आफ्नो परिवारको सुरक्षामा विशेष ध्यान दिनुहोला। यसरी काम गर्दा शरीरमा चोटपटक लाग्ने मात्र होइन, सर्प तथा विषालु किराले टोक्ने सम्भावना हुने चिकित्सकहरूले बताएका छन्। अहिले बाढ़ी प्रभावित क्षेत्र नुवाकोटमा स्वास्थ्य उपचारमा खटिनुभएका सशस्त्र प्रहरी अस्पताल काठमाडौँका डाक्टर अरूणा ठकुरीको कुरा एकैछिन सुनौ।
21: विशेष गरी चाहिँ रातको समयमा लाइट बोकेर हिँड्नु पर्यो, अनि चप्पल नलाएर जुत्ता लाएर हिँड्नु पर्यो। अब दराजमा अथवा कुनै पनि त्यो खाल्लो खुल्लीमा हात हाल्दा अथवा हिँड्दाखेरि चाहिँ टर्च बालेर हेरेर मात्र लिनु पर्यो। लुगाहरू पनि निकाल्दाखेरि राम्रोसँग फिजाएर अनि मात्र प्रयोग गर्नु पर्यो। अब यदि कसैलाई टोकिहाल्यो भने चाहिँ तुरुन्तै नजिकैको स्वास्थ्य चौकी अथवा अस्पताल चाहिँ पुग्नु पर्यो। अब विषालु नै हुनसक्छ, नर्मल टाइपको सर्प नै हुनसक्छ, नन पोइजनस। अब विषालु भयो भने चाहिँ विदिन अब एक घन्टाभित्र नै एन्टिसेन्ट भेनम लगाइहाल्नुपर्छ, नत्र भने त अब डेटै हुन्छ। फेरि पोइजनस हो भने त एपिएफ टिम अथवा आर्मी पुलिस जाँदाखेरि त हाम्रो पिपिई नै लाएर गइरहेको छौँ। त्यो पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, त्यसमा चाहिँ बुटदेखि लिएर हेड कभर सबै हुन्छ, फेस सिल्डहरू, र अब यहाँ साधारण जनताहरू जाँदाखेरि चप्पल गाडी नै भएर खाली खुट्टै गएको देखिन्छ। उहाँहरू जाने त्यहाँ जाने सिसा ढुङ्गा माटो किला जेले पनि खुट्टाहरू काटेर चाहिँ धेरै आइरहनु भयो। त्यस्तो केस पनि हामीले एकदम धेरै हेरिरहेको छौँ। अब त्यसको लागि बस्नको लागि चाहिँ बुट लाएर जानु पर्यो, अनि अब ग्लोभ्स पनि त्यो पातलो ग्लोभ्स होइन कि रबर ग्लोभ्स लायो भने चाहिँ अब डर किला सिला समाउँदाखेरि पनि नकाटिने, त्यस्तोहरू चाहिँ अलिक विशेष ध्यान दिनु पर्यो। अर्को भनेको चाहिँ अब त लासहरू नि गल्न सर्न थालिसक्यो, त्यसबाट चाहिँ दुर्गन्ध फैलिएर अरू अरू हावा एयरबोर्न डिजिज भन्छौँ त्यो फैलिन सक्छ। त्यसको लागि चाहिँ मास्क लाएर हिँड्नु पर्यो।
13: घरभित्रका सामान निकाल्दा बाक्लो पन्जा बुट हेड कभर र मास्क लगाएर मात्र जानुहोस्। सर्प वा विषालु किराले टोकिहालेमा नजिकै रहेका स्वास्थ्य संस्थामा गइहाल्नुहोस्। नुवाकोटमा बाढ़ी प्रभावितका लागि चप्पल जुत्ता लत्ता कपड़ा जस्ता सामानहरू खाँचो परेको छ। अहिले खाद्यान्नको भने धेरै समस्या नरहेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताउनुभयो।
0: अहिले नुवाकोटमा राहत चाहिँ पर्याप्त मात्रामा आएको छ र त्यसमा अधिकांश चाहिँ खाद्य आइटमहरू छ। दाल चामल, अब नुन भयो, दालमोट भयो, चिउरा भयो, त्यस्तै गरेर अब बिस्कुटहरू धेरै छ। त्यस्तै नन फुड आइटममा पनि अब कपडाहरू पनि आएको छ। त्यस्तै गरेर अब महिलाहरूको लागि चाहिने जुन सेनिटरी प्याडदेखि लिएर त्यो अन्य कुराहरू पनि आएको छ, भित्र लगाउने वस्त्रहरू। त्यस्तै गरेर औषधिहरू पनि आएको छ। बेसिक निडका कुराहरू लगभग सबै आएको छ, तर अलिकति बढी खाद्य आइटम बढी छ। जुत्ता चप्पल अलि कम आएको अवस्था छ। त्यसपछि बच्चाहरूको लागि चाहिने जुन अब खेल व्यवस्था टोय हुन्छ नि, टोय प्ले त्यस्तो भइदियो भने अलि राम्रो हुने अवस्था छ। अनि त्यस्तै गरेर त्यो प्याडका कुराहरू भए होइन, त्यो आउँदा राम्रो। अर्को चाहिँ कस्तो छ भने यो कतिपय अलि बत्तीको सुविधा नभएको ठाउँमा सोलारहरू त्यो भइदियो भने मान्छेहरूले एउटा उज्यालो पनि हुने र मोबाइलहरू चार्ज गर्नको लागि आवश्यक पर्ने ती सोलार आइटम र अब रसुवा जिल्लाको समेत त्यहाँबाट रात वितरण गर्नुपर्ने भएको हुनाले त्यहाँको हकमा चाहिँ तपाईँको जेनेरेटर भयो, सोलार भयो अलि बढी आवश्यक पर्ने र सम्भव छ भने कतिपय ठाउँमा चाहिँ यो ड्रोनको प्रयोग गरेर ड्रोन मार्फत चाहिँ हामीले चाहिँ खाद्यान्नहरू ओसार्नु पर्ने हुन्छ। त्यसको लागि ड्रोन आइटमहरू पनि आवश्यक पर्ने एउटा त देखियो छ। सबैलाई दालमुट चिउरा त्यो मात्र दिँदा उनीहरूलाई त फेरि बच्चाहरूलाई न्युट्रिसन नपुग्ने हुन्छ, बुढाबुढीलाई अब सबैको दाँतहरू नहुने त्यो हुन्छ। त्यसो हुँदाखेरिमा कतिपय चाहिँ त्यो सातुको आइटमहरू त्यस्तो कतिपय अब खाना नपाउने पनि हुन्छ कतिपय मानिसहरू होइन। त्यसको लागि चाहिँ यो नट्स आइटम के काजु साजु त्यो के किसमिसहरू त्यस्तोहरू भइदियो भने न्युट्रिसन पुग्छ बच्चाहरूलाई। यो उमेरमा न्युट्रिसन पुगेन भने पछिसम्म त्यसको दुर्गामी असर पर्छ भन्नुहुन्छ डाक्टर साहबहरू।
13: तपाईँ रसुवा जिल्लामा हुनुहुन्छ र राह चाहिएको छ भने जिल्ला प्रशासन कार्यालयमा खबर गर्न सक्नुहुन्छ। सड़क बिग्रिएको, टेलिफोन सम्पर्क राम्रो हुन नसकेका कारण कतिपय ठाउँमा राहत नपुगेको हुन सक्छ। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारी,
2: हामीले समस्या चाहिँ यहाँमा चाहिँ डिस्प्याच गरेर जहाँ हाम्रो कनेक्टिभिटी छैन त्यहाँ पुर्याउन चाहिँ अलिकति समस्या भइरहेको छ। थोरै छ हाम्रो हेली, एउटा हेलीले थोरै क्वान्टिटीमा मात्रै बोक्ने भएको कारणले फ्रिक्वेन्टली सटलहरू गर्नुपर्ने अवस्था छ। रुन्जीबाट ढुवानीको चाहिँ अलिकति असहजता छ किनभने हाम्रो रोड कनेक्टिभिटी छैन। रोड कनेक्टिभिटी भएको भए ठुलो मार्गमा एकैचोटि राहत पुर्याउन सक्ने अवस्था हुन्थ्यो। त्यो नभएपछि अलिकति त्यो सड़क सञ्जाल नभएको ठाउँमा फ्रिक्वेन्टली सटल गर्नुपर्ने, थोरै क्वान्टिटीमा मात्रै पटक पटक जानुपर्ने भएर चाहिँ अलिक ठुलो परिणाममा हामीले राहत डिस्ट्रिब्युसन गर्न सकेका छैनौँ। तर बाई रोड पुग्ने जति पनि एरियाहरू छ त्यतातिर चाहिँ लगभग हामीले चाहिँ रात पुरिसकेको अवस्था छ। स्टक छ सफिसियन्ट होइन, तर अपर्याप्तता पनि होइन। त्यसैले पालिका सबैले कोर्डिनेसन गरेर अब उत्तर गएर कालिका गाउँपालिकाले लेट अस नो भन्ने तरिकाले अलिकति हामीलाई जानकारी मात्रै गराउने, बाँकी चाहिँ सबै त्यहाँ म्यानेज गर्ने गरिरहेको भएको छ। राम्रो कोर्डिनेसन छ। अब गोसाकुण्डा गाउँपालिकाको आफै पालिका एकदमै धेरै स्थितिमा छ। दुई नम्बर वडा कार्यालय सहयोग भएको छ, पाँच नम्बर वडा कार्यालय सहयोग भएको छ, कार्यालय सहयोग भएको छ होइन। वडाका सिओहरू हुनुहुन्न, मिसिङ हुन्छ, उपाध्यक्ष मिसिङ हुनुहुन्छ, धेरै यो अलिक ठुलो खेती भएर यहाँ चाहिँ अलिकति समस्या भएको छ। नत्र स्थानीय तहहरूले राम्रो कोर्डिनेट गर्नुभएको छ। अब सधैँभरि हेली मार्फत पठाउन सक्छ भन्दा पनि सस्टेनेबल हुने गरी चुइन झुलुमु पिल अथवा सडक सञ्जाल जोड्न सकिन्छ कि भन्ने कुरामा अलिक धेरै फोकस भएको छ पछिल्लोसम्म है।
13: तपाईँलाई कुनै समस्या परेमा जिल्ला प्रशासन कार्यालय रसुवाको सम्पर्क नम्बर 010-540-131 र 010-5400-19 अथवा पैसा नलाग्ने नम्बर 1234 खबर गर्न सकिनेछ। आज राति र भोलि बाढ़ी प्रभावित जिल्लामा पानी पर्ने मौसमविदले बताएका छन्। रसुवा र नुवाकोट जिल्लाको मौसम बारेमा बुझेर मात्र यात्रा गर्न वरिष्ठ मौसमविद विभूति पोखरेलको
3: सुझाव छ।
5: रसुवाको धेरै ठाउँमा मध्यमसम्मको वर्षा हुन सक्ने र एक दुई ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको छ दिउँसोलाई। त्यसै गरी रातिको कुरा गर्नु पर्दा पनि मध्यमसम्मको वर्षा हुन सक्ने र एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना रहेको छ। धादिङको कुरा गर्ने हो भने पनि धादिङको पनि धेरै ठाउँमा मध्यमसम्मको वर्षा दिउँसो र बेलुकालाई र एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहन्छ। नुवाकोटमा पनि नुवाकोटका केही ठाउँहरूमा चाहिँ मध्यमसम्मको वर्षा र एक दुई ठाउँमा भारी वर्षाको सम्भावना छ दिउँसो र रात।
7: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: नमस्कार है वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420827676।
10: नयाँ नेपालमा नयाँ नाम।

0: देखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
0: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
0: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 9865349444
0: र 029590155।
2: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
3: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन प्रान्ति सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
4: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
3: सम्पर्क 029140084 र 9804045827।
5: आयो सबको घर घरमा।
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
4: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813555553 र 9843180049।
10: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खाँदबारीमा मिति 2083

असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी संखुवा सभा।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
3: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी हात बारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनोकामना डेन्टल क्लिनिक, थाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 9842226667।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरूको उद्धार प्रयासबारे नेपाली सेना भन्छ,
1: जबसम्म सम्पूर्ण टनल ब्रेक हुँदैन त्यतिन्जेलसम्म जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
0: राष्ट्रपतिद्वारा संकटमा सम्पूर्ण पक्षबीचको सहकार्यमा जोड,
2: सबै तह निकाय संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने विश्वास व्यक्त गर्दछु।
0: र विपदको पीड़ामा महँगीको मारबारे चर्चा गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशको पूर्वी राज्य साक्सनी अनहाल्टमा दक्षिणपन्थी एएफडी पार्टीको निर्णायक जीतपछि जर्मन चान्सलर फ्रिडरिख मेट्सले जर्मनीले दलीय राजनीतिमा ठूलो हलचल बेहोर्नु परेको बताएका छन्। बिल्ड समाचार पत्रिकाले प्रकाशित गरेको प्रतिक्रियामा मेट्सले चुनावी नतिजाले आफ्नो दल सीडीयूको जरा हलाइदिएको भन्दै ठूलो समीक्षा गर्नुपर्ने औल्याए। एएफडीले कम्तीमा 44% मत हासिल गरेको छ, जुन बहुमतले अलि कम छ। जीतप्रति खुशी व्यक्त गर्दै एएफडीका नेता एलिस बाइडलले आगामी संघीय निर्वाचनमा कम्तीमा 40% मत हासिल गर्ने लक्ष्य रहेको बताएका छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण मृत्यु हुने मानिसहरूको सम्झनामा नेपालले आज राष्ट्रिय शोक मनाइरहेको छ। शोकक्रममा नेपालभरिका सरकारी कार्यालय र विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै भदौ 10 गतेको बाढ़ीमा परि ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। जलवायु परिवर्तनको मारमा परिरहेका नेपाल सहितका देशका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपील गर्दै उनले भने,
2: म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्नु ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
3: नेपालका राष्ट्रपति रामचन्द्र पौडेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा परेर आजसम्म कम्तीमा 1355 जनाको मृत्यु भएको पुष्टि भएको छ भने हजारौं मानिस अझै सम्पर्कविहीन छन्। रूस र उत्तर कोरियाले दुई देशको सीमा वार पार गर्न सकिने मोटर गुड्ने पहिलो पुल औपचारिक रूपमा खुला गरेका छन्। 1 किलोमिटर लामो उक्त पुल प्रशान्त तटदेखि केही किलोमिटर मात्र टाढा छ। युक्रेनका मानवाधिकारवादी समूहहरूले उक्त पुल भएर दुई देशबीच सैनिक सहायता सामग्री ओसार पसार गर्ने माध्यम बन्न सक्ने भन्दै चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 3 चरणको वार्ता गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कूटनीतिलाई अघि बढ़न दिन मिलेर काम गर्न जरूरी रहेको बताएका छन्। कुनै ठोस नतिजाबारे केही उल्लेख नगरी जेलेन्स्कीले छलफल युक्रेनको हवाई प्रतिरक्षा आवश्यकतामा केन्द्रित भएको उल्लेख गरे। उनले युक्रेनका साझेदारहरूलाई कुन कुरा फलदायी हुनेछ भन्ने कुरा थाहा रहेको भन्दै त्यो कुरा सरदयाम अघि नै आवश्यक रहेको बताए। र उत्तर कोरियाका नेता किम जङ अनले आफ्नो मुलुकको नौसेना परमाणु अस्त्र सम्पन्न फौज बन्नुपर्ने बताएका छन्। काङ कोन नामक एउटा विध्वंसक युद्धपोत बनाउन निर्देशन दिने क्रममा उनको यो अभिव्यक्ति आएको हो। गत वर्षको मेमा सञ्चालनमा ल्याउन खोज्दा उक्त युद्धपोत आंशिक रूपमा डुबेको थियो। उत्तर कोरियाको पश्चिमी तटमा 3 महिना अघि उनले सोही प्रकृतिको अर्को युद्धपोत बनाउन निर्देशन दिएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण जलविद्युत आयोजनाका विभिन्न संरचनाहरूमा फँसेका भनिएकाहरूको उद्धार प्रयास निरन्तर जारी रहने नेपाली सेनाले जनाएको छ। ती आयोजनाका सुरुङमा सयौंको संख्यामा मानिसहरू फँसिरहेको र उनीहरूको उद्धारमा ढिलाइ भएको भन्ने टिप्पणी र गुनासोका बीच सेनाले भनेको छ अझै पनि आशा मरेको छैन। राष्ट्रपतिले पनि आज राष्ट्रका नाममा सम्बोधन गर्दै सम्पर्क विहीनहरूको खोजी र उद्धार निरन्तर जारी रहने बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा ज्यान गुमाएका 1350 भन्दा धेरै जनाको शव फेला परेको छ। ती शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1000 भन्दा धेरै शव माटोमा पुरिएको नेपाल प्रहरीले जनाएको छ, जसलाई उसले शवलाई माटो मुनि सुरक्षित राखिएको बताउने गरेको छ। करिब 5,000 जना अझै पनि सम्पर्कविहीन रहेको प्राधिकरणको भनाइ छ। तीमध्ये ठूलो संख्यामा जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरू रहेको बताइएको थियो। तर नेपाली सेनाका सहायक रथी सुभाषजङ थापाले आज आयोजित प्रेस ब्रिफिङमा भने,
1: दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाए, त्यो टनेल भित्र फँसेका व्यक्ति होइन, परियोजनासम्म आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर् ती हिसाब गर्ने हो भने हाराहारी 121 मात्रै टनल भित्र फँसेको चाहिँ तथ्य देखिन्छ।
0: सरकारले उद्धारमा ढिलाइ गरेको र हात झिकेको जस्ता आरोपहरू सार्वजनिक भएका थिए। तर सहायक रथी थापा भन्छन्,
1: जबसम्म सम्पूर्ण टनल ब्रेक थ्रु हुँदैन त्यतिन्जेलसम्म यो जारी नै रहन्छ। र अर्को कन्डिसन होइन, सरकारले नै अब नगर्ने भन्ने निर्णय गर्छ अथवा प्राधिकरणले नै पुग्यो नभनिन्जेलसम्म हाम्रो खोजी जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
0: उनले उद्धार कार्यमा भोग्नु परेको जटिलता देखाउन बाढ़ी अघि र पछिका नक्सा, तस्विर तथा भिडियो फुटेजहरू पनि प्रस्तुत गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले पनि उद्धार र खोजी निरन्तर जारी रहने बताएका छन्। देशवासीको नाममा सम्बोधन गर्दै उनले कतिपय विषयमा सरकारलाई सचेत तुल्याउन लक्षित ठानिएको अभिव्यक्ति पनि दिएका छन्। राष्ट्रपति पौडेलले उद्धार र राहतमा संलग्न सबै व्यक्ति, संस्था र संगठनहरूको प्रशंसा गरेका छन्। अन्तर्राष्ट्रिय समुदायप्रति पनि सहयोगको निम्ति आभार प्रकट गरेका राष्ट्रपति पौडेलले आफन्तहरू सम्पर्कविहीन भएको पीड़ामा रहेकाहरूलाई आश्वस्त पार्दै भने,
2: परिवारका सदस्य तथा साथी भाइहरूको खबरको प्रतीक्षामा रहनुभएका सबैलाई म खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा स्वस्थ पार्न चाहन्छु।
0: उद्धार खोजी र राहत वितरणमा संघीय सरकारले स्थानीय र प्रदेश तहसँग समन्वय नगरेको भनी आलोचना भएको थियो। सरकारले त्यसको खण्डन गरिसकेको छ। राष्ट्रपति पौडेलले भने,
2: सरकारबाट राज्यका स्थानीय लगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने म विश्वास व्यक्त गर्दछु।
0: पीड़ामा परेका नागरिकले असन्तुष्टि र आक्रोश व्यक्त गर्दा सत्ता पक्षकै व्यक्तिहरू उल्टै उनीहरू विरूद्ध खनिने गरेको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्री बालनले एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीड़ा व्यक्त गर्ने माध्यम भएको बताउँदै त्यसलाई संयमतापूर्वक सुन्नुपर्ने बताएका थिए। राष्ट्रपति पौडेलले पनि त्यही प्रसंग दोहोर्याउँदै भनेका छन्,
2: पीड़ितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन, समाधानका लागि प्राप्त महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु।
0: सम्बोधन अघि आजै राष्ट्रपति पौडेल बाढ़ी प्रभावित क्षेत्र पुगेका थिए। सरकारका अनुसार ती जिल्लाका होल्डिङ सेन्टरमा 3500 भन्दा धेरै विस्थापितहरूले आश्रय लिइरहेका छन्। राष्ट्रपतिले तीमध्ये केहीसँग भेट पनि गरेका थिए भन्छन् नुवाकोटबाट हाम्रो संवाददाता शक्तिमाया तामाङ।
4: आज नुवाकोटको बट्टार कभर हलमा राष्ट्रपति रामचन्द्र पौडेल अवलोकनको लागि आउँदै गरेको खबरसँगै आफूहरूमा खुशीको तरंग छाएको त्यहाँ बस्दै आएका पीड़ितहरूले बताए। होल्डिङ सेन्टरमा रहेका एकजना महिला र एकजना पुरूषले पीड़ितहरूको अवस्था र जिज्ञासा सहित राष्ट्रपति समक्ष राख्ने गरी तयारी रहेकोमा राख्न नपाएको भन्दै उनीहरूले गुनासो गरेका छन्। बुद्धिमान तामाङ,
5: राष्ट्रको बाबु भइसकेपछि हामीलाई चाहिँ केही आसन पाउँछ भन्ने आशा थियो, केही निराश नहोस् भनेर केही जानकारीहरू दिन्छ कि भन्ने आशा थियो। उहाँको एउटा वक्तव्य सुन्नु पाएन, हामी पिरमा बसेको मान्छेलाई केही सान्द्र दिन्छ कि भनेर अपेक्षा गरेका थिए। सुरक्षा कर्मीले घेर उहाँ आउनुभयो, जानुभयो।
4: होल्डिङ सेन्टरमा आएका राष्ट्रपति रामचन्द्र पौडेलले आफूहरूको बारेमा जिज्ञासा राखेको सन्तमाया तामाङले बताए। उनले भने,
6: राष्ट्रपतिजीले चाहिँ तपाईँहरूलाई कसलाई के भाडा भनेर सोध्नुभयो। हामी परिवार चाहिँ सकुशलै छौ, सम्पत्ति चाहिँ अब केही पनि छैन, सबै भौतिक चाहिँ केही पनि छैन, खेती भइसक्यो भनेर भन्यौँ हामीले चाहिँ। अहिले चाहिँ आमा बुवा घुम्यो, दाजुभाइ घुम्यो, दिदी बहिनी घुम्यो भनेर भन्नुभयो सबैजनाले। सबैको दुःख देख्नुभयो, रोई गराई थियो त्यहाँ सबैजना, अनि त्यही भएर बोल्न सक्ने माहौल पनि भएन।
4: अवलोकन पश्चात बाढ़ी प्रभावितहरूको पुनस्थापना सम्बन्धमा पक्कै बोल्नुहुन्छ भन्नेमा आशावादी रहेको पीड़ितहरू बताउँछन्। घर परिवार गुमाउँदा पीड़ामा आज राष्ट्रपति शिविरमा आउँदै गरेको कुराले उत्साहित रहेको बताउँदै सुख बहादुर तामाङले भने,
7: बाढ़ी पीड़ितलाई सुरक्षित ठाउँमा यस्तो गर्छु भन्ने चाहिँ भन्छु होला भन्ने खप्त राख्छु होला भन्ने चाहिँ लागेको थियो, तर उहाँ आउनुभयो। अब बिस्तारी हुँदैछ, अब बिस्तारी हुन्छ भनेर चाहिँ जानुभयो।
4: सरकारले समयमा नीति तयार गरेर राहत वितरण, अनुदान, पुनस्थापना लगायत विषयलाई तदारूकता साथ काम गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: अब अन्तिम विषय, बाढ़ीले निम्त्याएको विपदमा महँगी र अभावको मार खेप्न बाध्य भएको नागरिक गुनासो बढ्दो छ। काठमाडौँमा एलपी ग्यास हात पार्नु विलासिता जस्तो भएको छ। पसल पिच्छे चामल दाल र तरकारीको मूल्य फरक फरक तोकिएको पाइन्छ। चिनीको भण्डारण धेरैतिर रित्तिएको बताइन्छ। एक उपभोक्तावादी संस्था कन्ज्युमर आई नेपालकी सभापति विमला खनाल भन्छन्,
8: हुन त सरकार बनेदेखि अहिलेसम्म चाहिँ विपद अगाडिसम्म चाहिँ चामलमै 22.2% बढेको थियो है। अहिले चाहिँ अब के छ भनेदेखि एकाएक यो विपदपछि 120 रुपियाँको चिनी 140 रुपियाँ भएको छ। मौकाको फाइदा उठाएर जिरा मसिनो चामललाई हेर्ने हो भने 2400 बाट 2700 पुगेको छ। यो 12.5% चाहिँ बढेको देखिन्छ। उपभोक्ता चाहिँ एकातिर बाढी पहिरो होइन यस्तो विपदको उसमा चाहिँ नि घडीमा रोजगारी गुमाएका छन्, घरबार विहीन भएका छन्। अब यस्तो अवस्थामा पनि व्यापारीहरूले यो मौकाको फाइदा उठाएर यतिखेर नै हो हामीले चाहिँ फाइदा लिने भनेर विभिन्न बहानामा, अब विपद त छँदैछ होइन, त्यत्रो अब बाढी गयो, घरबार विहीन भए, अब कृष्णगिरीमा पनि पहिरो आयो, यसको फाइदा उठाएर अहिले नाजायज यसको उपभोक्तालाई थोपरिराखेको अवस्था छ।
3: जस्तो अब काठमाडौँमै पनि कृष्णगिरीको बाटो रोकिए पनि अर्को वैकल्पिक बाटोबाट अब ग्यास बाहेक त अरू आइरहेकै छ होइन, ग्यास पनि सिलिन्डर बाहिर भराएर ल्याउने भनिएको छ। अब यो किन भइरहेको छ त? यो
8: ग्यासको हेर्नुहोस् न, ग्यासको गाई जात्रा भएको छ। ग्यासमा अब सरकार साक्षी बसेर व्यवसायीहरूले मनोमानी गरेको अवस्था छ। किन भन्दाखेरि सरकार ल्याउन सक्छ नि त, हरेक अब ढुवानीहरू त्यसलाई दैनिक अत्यावश्यक वस्तुमा पर्छ क्या। ग्यास खाद्यान्न भन्ने कुराहरू चाहिँ यो मान्छे बाँच्नको लागि नभई नहुने कुरा, आधारभूत आवश्यकताको वस्तु हो। यसलाई कम्तीमा पनि सरकारले गम्भीर भएर विभिन्न अब छ नि त, सेनाको गाडी छ, सेनाका ट्रकहरू छन् होइन, त्यसमा राखेर राशन ग्यासहरू ढुवानी गर्न सकिन्छ नि त। वैकल्पिक बाटो प्रयोग गर्नु पर्यो। कृष्ण भीरमा गए त के भयो त, अरू बाटाहरू छैनन्, त्यो प्रयोग गर्नु पर्यो। एकातिर घरबार विहीन भएको छ, मान्छे परिवार विहीन भएको छ, यति दुःखद घटना छ। यस्तो अवस्थामा राज्यले दैनिक अत्यावश्यक वस्तुहरूको आपूर्तिमा यस्तो संकट ल्याउँछ भनेर हामी सोचेको थिएनौं। युवा जोश जागरका साथ आएको छ, यसले चाहिँ राम्रो काम गर्छ, हिजोका गरेका गल्ती कमी कमजोरीहरू गर्दैन भनेर विश्वासका साथ अत्यधिक बहुमत दिएर यो सरकार ल्यायो। तर सरकार चाहिँ कता कता अलमलमा परेको जस्तो देखिएको छ।
3: तपाईँले भन्नुभयो नि जुन अत्यावश्यक छ
8: अस्त व्यस्त भयो, अहिले उपभोक्ताको दैनिक जीवन अस्त व्यस्त भयो, मूल्य वृद्धि अत्यधिक भयो, बजार अनुगमन फितलो भयो, बजार अनुगमन एकाङ्की भयो। हेर्नुहोस् अब एकातिर यो चाहिँ चपेटामा परेका छन्, सारा चाहिँ नि मान्छेलाई बाँच्नै चाहिँ गाह्रो भइरहेको अवस्था छ। त्यसमाथि मूल्य वृद्धि यति थोप दिएको छ, फेरि कृत्रिम अभाव, यो ग्यासमा होइन 40,000 मेट्रिक टन अब ग्यासले पुग्ने ठाउँमा 1,00,000 मेट्रिक टन आइसक्यो भन्छ, अब आँखामा छारो हालेको कि के हो कि, जनताले यो नपाएर इन्डक्सन प्रयोग गर्नु परेको छ, दाउरा बाल्न थालिसकेका छन्। हेर्नुहोस् काठमाडौँमै बसेर मान्छेलाई जिउ नै धौधौ भइसकेको छ। अब राज्य नभएको सरकार नभएको चाहिँ नि महसुस चाहिँ आम उपभोक्ताले गर्न थालेका छन्।
3: अघि तपाईँले भन्दै हुनुहुन्थ्यो यो अत्यावश्यक सामग्री, यो ग्यास, अब यो चामल, राशन, अब यो कुरा, अब यो अत्यावश्यक सामग्रीको जुन अलिकति संकट पर्दा राज्यले जस्तो रणनीति लिनुपर्ने हो के त्यो लिइरहेको छैन भन्न खोज्नु भएको?
8: छँदै छैन, किनभने हामीले धेरै पटक भनेको छौँ सरकारका व्यक्तिहरूसँग संसदीय समितिमा गएर, ल यो चाहिँ नि तपाईँहरू चाहिँ अब बर्खा आउँदैछ, चाडबाड आउँदैछ, अब यो संकट हुन सक्छ, कालो बजारी हुन सक्छ, कतिसम्मलाई स्टक छ, के हो रणनीति, उपभोक्तालाई चाहिँ माग र आपूर्तिलाई सन्तुलनमा कायम गर्नको लागि के छ त भन्ने कुरा प्रश्नहरू हामीले राखेको छौँ। उहाँले सक्छौ गर्न सक्छौ भनेर आश्वासन दिनुभएको थियो, आज खोइ त त्यो आश्वासन पूरा भएको।
0: उनी थिइन् उपभोक्ता अधिकार कर्मी विमला खनाल, प्रदीप बस्यालसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँडिसकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: This is the BBC. There are no programmes on this channel at present. Details of all our services are at bbcworldservice.com.
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
2: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्वत 2083 साल भदौ 23 गते मंगलबार भदौ कृष्ण द्वादशी 8 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: जेएनजी विद्रोहपछि सत्ता फेरियो फेरिएन शैली, तीनवटै प्रतिवेदन अलपत्र, राहतमा सरकार असफल, राष्ट्रसंघमा प्रमाण सहित प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव, निजामती विधेयकमा 55-30 व्यवस्थामा सहमति लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण दैनिकमा छापिएको भगवानलाई चढ़ाएको भेटी बाढ़ी पीड़ित राहत कोषमा शीर्षकको शुभ समाचार।
0: भगवान श्रीकृष्ण प्रतिको आस्थाले चढ़ाइएको भेटी अब विपदमा परेका नागरिकको जीवनमा सहयोगी बन्ने भएको छ। विराटनगरमा शनिबार राति सम्पन्न 59 श्री राधाकृष्ण रथयात्राका क्रममा श्रद्धालु भक्तजनबाट संकलन भएको 2,82,000 रूपियाँ भुटेकोशी बाढ़ी पीड़ितको राहतमा प्रयोग गरिने भएको हो। रथयात्रा सकिएपछि संकलित भेटी रकम आइतबार बिहान गणना गरिएको थियो। श्री राधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक कैलाश रेग्मीका अनुसार रथयात्राका क्रममा भक्तजनबाट उक्त रकम संकलन भएको हो। समितिले यसपटक रथयात्रामा संकलित भेटीलाई धार्मिक प्रयोजनमा मात्र सीमित नगरी विपदमा परेका नागरिकको सहयोगमा लगाउने निर्णय गरेको छ। संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिने संयोजक रेग्मीले बताए।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जेएनजी आन्दोलनको एक वर्ष, परिवर्तन भयो आशा अनुरूप काम भएन शीर्षकमा खबर छ। एक वर्ष अघि सड़कमा निस्किएको जेएनजी पुस्ताले केवल सरकारसँग मात्र नभई राज्य संचालनको पुरानो शैलीमाथि नै प्रश्न उठाएको थियो। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध यसको तत्कालिक ट्रिगर बनेको थियो भने गहिरो बेरोजगारी, नातावाद, कृपावाद र राज्यको अनुत्तरदायी चरित्र यसका मूल संरचनागत कारण थिए। गत वर्ष भदौ 23 र 24 गते निराशाबाट आक्रोशित युवाको त्यो आवाज केही घण्टामै सड़कबाट सत्ताको केन्द्रसम्म पुग्यो। त्यसपछि नेपालमा जे भयो त्यो सामान्य सरकार परिवर्तन मात्र थिएन, त्यसले नयाँ पुस्तालाई सुशासनको भारी बोकाएर सत्तामा पुर्यायो। नयाँ पुस्ताले सुशासनको त्यो महँगो भारी सफल रूपमा गन्तव्यमा पुर्याउला कि परम्परागत राजनीतिको चक्र व्यूहमा फस्ला, यसबारे समीक्षा पनि हुन थालेको छ। राजनीतिक विश्लेषकहरू नयाँ पुस्ताको सरकारले गर्न खोजेका कतिपय विषयमा अलमल देखिए पनि नियमित नियतमा प्रश्न उठाइहाल्ने बेला नभएको तर्क गर्छन्। अहिलेको सरकारमा काम पनि हुटहुटी प्रस्फुटन भइराखेको र हिजोको तुलनामा सक्रिय पनि देखिएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन्। सरकारका काम युवाहरूको सोच अनुसार पनि छैन, निराशा जन्मन पनि दिएको छैन। उनी भन्छन् कतिपय कुराहरूमा परिपक्वताको खाँचो देखिन्छ, कतिपय विषयमा कम बुझेको देखिन्छ, तर नियतमा शंका देखिन्न। सरकार बनेको दुई वर्षसम्म आलोचना गर्न नहुने पनि उनको भनाई छ। उनका अनुसार कूटनीतिक विषयमा प्रश्न गर्न सकिन्छ, लगानीको वातावरण बन्न नसकेको विषयमा प्रश्न गर्न सकिन्छ, रोजगारी सृजनाको विषय पनि अघि बढ़ेको देखिँदैन। कमजोरी सच्याउँदै अघि बढ़न सरकारलाई उनी सुझाव दिन्छन्। उनका अनुसार बढेको सेवारीको विपदमा जुन ढंगले रकम उठेको छ त्यो सकारात्मक छ। प्रतिनिधि सभा मात्र युवाको अरू निकाय सबै पुरानैको हुँदा एउटा खुट्टाले मात्रै स्ट्रेन्थ लिन सक्दैन, त्यसकारण नै सरकारले काम गर्न नसकेको देखिन्छ। भ्रष्टाचार नियन्त्रण गर्न हिजोका सबै खराब भनेर एक्सनमा जाँदा झन कठिन हुने नयाँ र पुराना पुस्ताको वैचारिक लड़ाई समेत देखिएको अहिलेको अवस्थामा सरकार सफल हुन संसदमा मात्र नभई अन्य निकायमा पनि उहाँहरूको बाहुल्य हुनुपर्ने विश्लेषण गरिएको छ। त्यस्तै जेएनजी आन्दोलनका शहीद अभिषेक चौलागाईका पिता दिनेश त्यतिबेला नेपाल प्रहरीमा जागिरे थिए, उनी अहिले त्यहाँ छैनन्, राजीनामा दिएर बसेका छन्। नेपालमा गत वर्षको भदौ 23 र 24 गते जेएनजी आन्दोलन भएको थियो। नेपाल प्रहरीले जुन दिन निर्दोष मेरो छोरा अभिषेकलाई गोली हानेको थाहा पाए त्यही दिनदेखि मैले प्रहरीको जागिर छोड़िदिए, उनले भने छोरा मारिएको बेला म नेपाल प्रहरीमै बसेर कसरी काम गर्न सक्थे र। उनका अनुसार आन्दोलनका बेला उनी भक्तपुरको नगरकोटमा ड्यूटीमा। त्यस्तै तीनवटै प्रतिवेदन अलपत्र उपशीर्षकमा पनि खबर छ। मुलुकमा भ्रष्टाचार र व्यतिथि अन्त्य गरी सुशासन कायम गर्न जेएनजी युवाले गरेको आन्दोलनको एक वर्ष पुगेको छ। गत वर्षको भदौ 23 र 24 गते भएको आन्दोलनको बलमा तत्कालीन सरकार अपदस्थ भयो, नयाँ चुनावी सरकार बन्यो र नयाँ सरकारको सिफारिशमा तत्कालीन प्रतिनिधि सभा विघटन भए, चुनाव मिति तोकियो। आन्दोलनका क्रममा 76 जनाको ज्यान गयो, सरकारी सम्पदा धरोहर र निजी सम्पत्तिमा तोड़फोड़सँगै आगो लगाइयो। छानबिनका लागि बनेका तीनवटा आयोग समितिका सिफारिश सरकारले कार्यान्वयन नगर्दा आन्दोलनमा ज्यान गुमाउनेका परिवार र घाइतेमाथि अन्याय भएको छ भने देशको बहुल्य धरोहर र संरचनामा आगो लगाउनेले पनि उन्मुक्ति पाइरहेका छन्। यसबाट जेएनजी आन्दोलन विषयमा तथ्य बाहिर ल्याउन नचाहेको समेत प्रश्न भएको छ। जेएनजी आन्दोलनको एक वर्ष परिवर्तन भयो, आशा अनुरूप काम भएन शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: अन्नपूर्ण पोस्टले जेएनजी विद्रोहको एक वर्ष सत्ता फेरियो शासनको शैली फेरिएन शीर्षकमा खबर छापेको छ। सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट शुरू भएको जेएनजी आन्दोलनले ठिक एक वर्ष अघि काठमाडौँका सड़क तताएको थियो। भदौ 23 र 24 गते हिंसात्मक बनेको सोही आन्दोलनको रापले तत्कालीन सरकार अपदस्थ भयो, वर्षौंदेखि कायम राजनीतिक संरचना हल्लायो, युवा पुस्तालाई राज्य सत्ताको केन्द्रमा पुर्यायो। आन्दोलनको जगमा सत्ता फेरियो, सांसद फेरिए र नयाँ अनुहारहरू सिंहदरबार पुगे, तर जुन सुशासन पारदर्शिता र भ्रष्टाचार नियन्त्रणको नारामा युवा सड़कमा उत्रिएका थिए त्यसको व्यवहारिक अनुभूति आम नागरिकले अझै गर्न सकेका छैनन्। एक वर्ष अघिको भदौ 23 र 24 गतेको समय नेपाली राजनीतिक इतिहासमा एउटा अभूतपूर्व र त्रासदीपूर्ण मोड़का रूपमा दर्ज भएको छ। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र राज्यका हरेक निकायमा व्याप्त भ्रष्टाचार अन्त्य हुनुपर्ने माग राखेर युवाहरू सड़कमा उत्रिएका थिए, तर प्रदर्शनले तीव्र रूप लिँदै जाँदा परिस्थिति नियन्त्रण बाहिर गयो। प्रदर्शनका क्रममा राज्य पक्ष र आन्दोलनकारीबीच भएका हिंसात्मक झडपमा परि 76 जनाले ज्यान गुमाए। मारिएका मध्ये 12 जनाको शवको अहिलेसम्म पनि शनाखत हुन सकेको छैन। संविधानविद निलाम्बर आचार्य भन्नुहुन्छ, भत्किसकेको संविधानलाई पुनः ट्र्याकमा ल्याएर संवैधानिक व्यवस्थाको पुनर्स्थापना गरिएको छ भने बहुमतको सरकार बन्नै सक्दैन भन्ने भ्रम गलत साबित भएको छ। यता ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष भरत थापा भन्नुहुन्छ, पछिल्ला केही महिनामा ठूला भ्रष्टाचारमा जिम्मेवार व्यक्तिको प्रत्यक्ष संलग्नता नदेखिए पनि साना साना विषय र सार्वजनिक सेवा प्रवाहका अनियमितता भने चलिरहेका छन्। जेएनजी विद्रोहको एक वर्ष बलियो सरकारको कमजोर सेवा प्रवाह भन्दै अन्नपूर्ण पोस्टले छापेको खबर हो यो। जेएनजी विद्रोहको एक वर्ष सत्ता फेरियो शासनको शैली फेरिएन शीर्षकमा।
2: सत्ता बदलेका जेएनजी घाइते र शहीद परिवार सोध्छन् हाम्रो भविष्य कहिले बदलिन्छ शीर्षकमा खबर छ। कालीमाटी स्थित स्पार्क केयर हेल्थ अस्पतालको बेडमा पल्टिरहेका सर्लाइका राकेश महतोको एउटै सपना छ, चुरुक्क उठु अनि टुकु टुकु हिँडेर घर जान सकु। भ्रष्टाचार विरूद्ध आवाज उठाउँदै सड़कमा उत्रेका उनी सुरक्षाकर्मीको गोली लागेर घाइते भएपछि एक वर्षदेखि अस्पतालको सयामै छन्। तत्कालीन सरकारले केही सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि 23 भदौ 2083 भएको जेएनजी आन्दोलन र 24 भदौको प्रदर्शनमा 76 जनाले ज्यान गुमाए भने 2638 जना घाइते भए। तिनै घाइते मध्येका 25 वर्षीय महतो आफैलाई सोधिरहन्छन् अब त्यसै गरी उठेर हिँड्न सक्ने कहिले हो हौला। घाइते भए लगत्ती उनको कोखा भन्दा मुनिको भाग चल्दैनथ्यो। म जिउँदो लास जस्तै थिए। राकेशले आफूमा आएको परिवर्तन सुनाउँदै भने, अहिले त आफै व्हील चेयरमा बसेर गुर्न सक्ने भएको छु। जेएनजी आन्दोलन अघि कमर्स क्याम्पसमा स्नातक पढ़िरहेका उनी लोकसेवाको तयारी समेत गरिरहेका थिए। घरको आर्थिक स्थिति कमजोर भए पनि राकेशको सोच थियो, भाइलाई जसरी पनि पढ़ाएर सरकारी जागिरको लायक बनाउँछु। तर देशमा व्याप्त भ्रष्टाचार, नातावाद र कृपावादका कारण उदेक भइसकेका दाजुभाइ गत वर्षको 23 भदौमा सँगै सड़कमा उत्रिएका थिए। शान्तिपूर्ण आन्दोलन भइरहेको समयमा 12:30 बजेपछि अचानक गोलीको आवाज सुनिन थाले। संसद भवन अगाडि अर्का प्रदर्शनकारी दैलेखका दिपेन्द्र बस्नेतको टाउकोमा सुरक्षाकर्मीको गोली लाग्यो। त्यो देखेर उनलाई हामी बचाउन गयौं। त्यही बेला पछाडिबाट सुरक्षाकर्मीले फायर गर्यो। मलाई कोखामा गोली लाग्यो र धले महतोले सम्झे। गोली उनको कोखाको दाहिनेतिरबाट छेडेर देब्रेतिर पुगेर अड्किएको थियो। त्यस दिन गोली लागेर ढलेका महतोको 3 दिनपछि मात्र होश आयो। जति बेला उनीहरू जस्ता जेएनजीले गरेको आन्दोलनको बलमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढ़िसकेको थियो। उच्च स्तरीय कार्यदल गठन गरी राहत, क्षतिपूर्ति, निशुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श, निशुल्क शिक्षा, रोजगारी, सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने सम्झौता र प्रतिबद्धतालाई सरकारले व्यवस्था गरेकोमा जेएनजी आन्दोलनका घाइतेहरू आक्रोशित भएका छन्। सत्ता बदलेका जेएनजी घाइते र शहीद परिवार सोध्छन्, हाम्रो भविष्य कहिले बदलिन्छ? शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: जेएनजी अगुवा उपार्जन चामलिङका अनुसार जेएनजी आन्दोलनको एक वर्ष नेपालका लागि र अझ विशेष गरेर युवा नेतृत्वको लागि ठूलो परीक्षा जस्तो रहयो। जेएनजी मुभमेन्टपछि प्रश्न, आलोचना र मुद्दा सहित सड़कमा आएको पुस्ताले मुलुकलाई नयाँ दिशानिर्देश, नयाँ आदर्श र नयाँ सन्देश दिएको थियो। उनी भन्छन्, बितेको एक वर्षमा आफ्नै निर्देशन, आदर्श र आदेशप्रति कति इमान्दार र जिम्मेवार देखियौं भन्ने कुरा आफैले आफैलाई परीक्षा लिएको जस्तो भयो। आन्दोलनपछिको एक वर्ष नयाँ पुस्ताका लागि आफैले उठाएका आदर्श, मुद्दा र प्रतिबद्धताप्रति कति इमान्दार र जिम्मेवार रहन सकियो भन्ने परीक्षणको समय बनेको छ। जेएनजी दिवसका सन्दर्भमा जेएनजी अगुवा चामलिङले यस्तो बताएका हुन्। एक वर्ष अघि आजकै दिन अर्थात 23 भदौमा काठमाडौँका सड़कमा जेएनजी युवा जम्मा भएका थिए। त्यसबाट शुरू भएको आन्दोलनले सत्ता बदल्यो अनि नयाँ ढंगको राजनैतिक परिस्थिति सिर्जना गर्यो। यसको स्मरणमा सरकारले सार्वजनिक विदा नै दिएको छ। जेएनजी आन्दोलनको जगमा भएको निर्वाचन र निर्वाचनपछिको सरकारका सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाका नजरमा जेएनजी आन्दोलनको प्रमुख मुद्दा सुशासन थियो। अर्थात जेएनजी आन्दोलनमा युवा भीड़ले प्रश्न, सामाजिक सञ्जाल बन्दको विरोध मात्रै गरेका थिएनन्। उनीहरूले भ्रष्टाचार नियन्त्रण, सुशासनका साथै राज्य कसका लागि हो भनेर प्रश्न समेत गरेका थिए। जेएनजी आन्दोलनको एक वर्षका उपलब्धिहरू यस्ता छन्, पुराना दलको वर्चस्वमा धक्का, संसद र सरकारमा युवाको वर्चस्व, सड़कको आवाज, मतादेशमा रूपान्तरण, सबै दलमा पुस्तान्तरणको बहस तीव्र, राजनीतिको केन्द्रमा युवाको मुद्दा र यो अवधिमा अपेक्षाहरू यथावत रहेका मुख्य मुद्दाहरू यस्ता छन्, भ्रष्टाचार नियन्त्रण भयो, सरकारी सेवा छिटो खै, युवाका लागि पर्याप्त रोजगारी कहिले, विदेश पलायन किन रोकिएन, राजनीतिक नियुक्तिमा खै मेरिटोक्रेसी, ठेक्का र सार्वजनिक खरिदमा पारदर्शी बढ़्यो, राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र कति सुधारियो। यो खबरका मुख्य मुद्दाहरू हुन् यी। उपलब्धि र अपेक्षा यथावत उपशीर्षकमा पछिल्लो समयसम्म यथावत रहेका प्रश्नहरू बुदागत रूपमा छापिएको हो। बदलियो सत्ता बदलिएन प्रश्न शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा छापिएको यो खबर हो।
2: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा 3 सुरक्षा निकायले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेका छन्। बाढ़ीले पुर्याएको क्षतिको गहिरो घाउ अझै निको भएको छैन, तर प्रभावित नागरिकको अर्को पीड़ा बनेको छ, समयमै राहत नपाउनु। बाढ़ी आएको लामो समय बितिसक्दा पनि भोटेकोशी र त्रिशुली नदी आसपासका प्रभावित बस्तीमा खाद्यान्न, खानेपानी, औषधि तथा अत्यावश्यक सामग्रीको अभाव कायमै रहेको स्थानीयको गुनासो छ। त्यसका विभिन्न स्थानबाट ठूलो परिमाणमा राहत सामग्री संकलन भइरहेको भए पनि ती सामग्री प्रभावित नागरिकसम्म अपेक्षित गतिमा नपुगेको भन्दै सरकारको कार्यशैलीप्रति आक्रोश बढ़दै गएको छ। बाढ़ीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संचालन गरेको खोज तथा उद्धार अभियान भने प्रभावित क्षेत्रका नागरिकदेखि स्थानीय तहसम्म प्रशंसित भइरहेको छ। तालीमा फँसेका नागरिकको उद्धार जोखिमपूर्ण स्थानमा पुगेर खोजी तथा बेपत्ताको सम्भावित क्षेत्रमा सञ्चालन गरिएको अभियानमा सुरक्षा निकायले खेलेको भूमिकालाई स्थानीयले उच्च मूल्याङ्कन गरेका छन्। तर सुरक्षा निकायको प्राथमिकता अहिले पनि उद्धारमै केन्द्रित छ। विशेष गरी भुटेकोशी तथा त्रिशुली नदी आसपासका क्षेत्रमा रहेका ठूलो संख्याका जलविद्युत आयोजनामा बाढ़ीपछि फँसेका वा सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको खोजी गर्न सुरक्षा फौज परिचालन गर्नुपर्ने अवस्था छ। जोखिमपूर्ण भूगोल, क्षतिग्रस्त सड़क तथा पुल र नदीको तीव्र बहावका बीच सुरक्षाकर्मीको ठूलो जनशक्ति उद्धार तथा खोजीमै खटिनुपर्दा राहत वितरण लगायतका काममा उनीहरूको प्रत्यक्ष संलग्नता सीमित भएको स्थानीयको भनाइ छ। सुरक्षा निकायलाई राहत वितरणमा दोष दिन मिल्दैन, उनीहरू त ज्यान बचाउन जोखिम मोलेर खटिएका छन् स्थानीयको भनाइ छ। समस्या राहत व्यवस्थापन र वितरण प्रणालीमा देखिएको छ। स्थानीय तहका जनप्रतिनिधिहरू संघीय सरकारले स्थानीय सरकारसँग पर्याप्त समन्वय नगरी राहत तथा पुनर्स्थापनाका काम अघि बढ़ाउन खोज्दा समस्या थपिएको बताउँछन्। उनीहरूका अनुसार प्रभावित नागरिकको वास्तविक संख्या, घरधुरीको अवस्था, तत्काल आवश्यक सामग्री र जोखिममा रहेका बस्तीबारे सबैभन्दा नजिकको जानकारी स्थानीय तहसँग हुन्छ। तर स्थानीय सरकारलाई पर्याप्त जिम्मेवारी र स्रोत नदी, केन्द्रबाटै सबै काम सञ्चालन गर्न खोज्दा राहत वितरण ढिलाइ भएको उनीहरूको आरोप छ। भोटेकोशी बाढ़ीपछि उद्धारमा सुरक्षा निकाय सफल, राहतमा सरकार असफल शीर्षकमा आजको नेपाल समाचार पत्र दैनिकमा यो खबर छ।
0: रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते गएको भीषण बाढ़ीको दुई साता बितिसकेको छ। मुख्य गरी रसुवा र नुवाकोट नराम्ररी प्रभावित भएका छन्। पीड़ितहरूले घरबार गुमाएर विस्थापित हुनु परेको छ। कतिपयका परिवारका सदस्य बेपत्ता भएका छन्। बाढ़ीले विद्यालयहरू बन्द हुँदा विद्यार्थीहरूको पढ़ाई प्रभावित भएको छ। बाढ़ी प्रभावित क्षेत्रका नागरिकहरू मनोवैज्ञानिक त्रासमा छन्। सरकारले भने राहत वितरणमा दाल चामललाई मात्र केन्द्रित गरेको छ। विनाशकारी बाढ़ीको दुई साता भन्दा कम समयमै सरकारले उद्धार राहत तथा पुनर्स्थापनामा तीव्रता दिएको दावी गरेको छ, तर प्रभावित क्षेत्रको वास्तविक अवस्था अझै संकटपूर्ण देखिएको छ। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी कार्यमा प्राथमिकता दिन माग गर्दै माइती घरमा प्रदर्शन भएको छ। हाइड्रोमा फँसेका आफन्तहरूले सोमबार माइती घरमा प्रदर्शन गरेका हुन्। उनीहरूले माथिल्लो 3B उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन्। उद्धार राहतमा सरकारको दावी र यथार्थ फरक शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: प्रधानमन्त्री बालेन्द्र शाह आगामी सेप्टेम्बर 24 संयुक्त राष्ट्रसंघको एकासौं महासभालाई सम्बोधन गर्न जाँदै हुनुहुन्छ। तर भोटेकोशी त्रिशुली विपत्तिपछि हुन लागेको उहाँको पहिलो विदेश भ्रमणमा नेपालले विश्वमंचमा पीड़ा र क्षतिको विवरण मात्र सुनाउने कि त्यसको वैज्ञानिक प्रमाण र पुननिर्माणको स्पष्ट खाका पनि प्रस्तुत गर्ने भन्ने प्रश्न उठेको छ। भोटेकोशी विपत्तिलाई जलवायु परिवर्तनसँग जोडेर अन्तर्राष्ट्रिय सहयोग माग्ने तयारी भइरहेका बेला विज्ञहरूले भने घटनाको कारणबारे हतारमा निष्कर्ष ननिकाल्न सचेत गराएका छन्। एरिजोना स्टेट युनिभर्सिटी अमेरिकाका प्राध्यापक डाक्टर मिलन श्रेष्ठको हालै प्रकाशित डिजिटल डिल्युज शीर्षकको लेखमा भोटेकोशी घटनाको वास्तविकता अर्कै अध्ययन गरिरहेको अवस्थामा सामाजिक सञ्जालमा भने तत्कालै निश्चित निष्कर्ष निकाल्ने प्रवृत्ति बढ़ेको उल्लेख गर्नु भएको छ। नेपालले विगतदेखि नै जलवायु न्यायको प्रश्न अन्तर्राष्ट्रिय मंचमा उठाउँदै आएको छ। तर यसपटक नयाँ तथ्यसहित नयाँ अन्तर्राष्ट्रिय साझेदारीको प्रस्ताव राख्नु जरूरी भएको विज्ञहरू बताउँछन्। प्रधानमन्त्रीले नेपालको पीड़ा विश्व सामु राख्नेछन्, तर त्यो पीड़ालाई प्रमाणमा बदल्ने काम वैज्ञानिकको हुनेछ। क्षतिदायी योजनामा बदल्ने काम प्रविधिकको र योजनालाई अन्तर्राष्ट्रिय सहयोगमा बदल्ने काम कूटनीतिक संयन्त्रले गर्नेछन्।